शुभ प्रभात संपूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज न्यूज अन एआईआर एप दार्जिलिङको एफएम 110.2 मेगाहर्ज साथै प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा यहाँहरुले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। यहाँहरुलाई यादै भएको कुरा हो कि आज हो सोमबार सन् 2026 सालको अक्टोबर 5 तारिक तदनुसार विक्रम सम्वत 2083 सालको असोज 19 गते। समय यस बेला भइरहेको छ बिहानको 6:26 भने हामी पनि यहाँहरु समक्ष उपस्थित भइसकेका छौँ आजको अधिवेशन लिएर। सर्वप्रथम उद्घोषिका म छिरिङडोमा साथमा प्राविधिक मित्र जेनरल ब्राह्मण र उहाँका साथीहरू अनि प्रसारण सहयोगी लासङ लामाको तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार।

समय छँदा नै सत्कर्ममा लागेर पूर्ण लाभ उठाउन सक्नु पर्दछ, अन्यथा जिन्दगीको अन्तमा पुगेर पश्चाताप गर्नु व्यर्थ हुनेछ। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ रश्मि प्रधान ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ जल जीवन अनि यसको संरक्षण। त श्रोता सुनौ यस चिन्तन।
1: आदरणीय श्रोता महानुभावहरूमा म रश्मि प्रधानबाट हार्दिक नमस्कार। आज म हजुरहरूको सामु एक अत्यन्त महत्वपूर्ण विषयमा आफ्नो मनको कुरा राख्न आएकी छु। विषय हो जल जीवन र यसको संरक्षण माथि एक आध्यात्मिक चिन्तन। हामी सबैले सानैदेखि सुन्दै आएका छौँ जल नै जीवन हो, तर के हामीले कहिले गहिरेर सोचेका छौँ जल भनेको के हो? हाम्रो वेद पुराणमा भनिएको छ अप्सु अन्तर अमृतम, अर्थात् जल भित्र नै अमृत लुकेको छ, जसलाई देवता भनिएको छ। जल केवल पिउने वस्तु होइन, जल त भगवान हो। हाम्रो शरीर 5 तत्वले बनेको छ, पृथ्वी, जल, अग्नि, वायु र आकाश। हाम्रो शरीरमा 70% जल छ, यो धरतीमा पनि 70% जल नै छ, अर्थात् हामी र प्रकृति एउटै हो। जब हामी जललाई खेर फाल्छौ, हामी आफ्नै जीवनलाई खेर फालिरहेका हुन्छौ। आज हामीले जललाई बिर्स्यौ, हाम्रा हजुर आमाहरूले बिहान उठेर खोलालाई, धारालाई ढोक गर्नुहुन्थ्यो, जललाई पूजा गर्नुहुन्थ्यो। तर आज हामी नल खुला छोड्छौ, दाँत माझ्दा पानी बगिरहन्छ, नदीमा प्लास्टिक र फोहोर फाल्छौ, के यो पाप होइन र? भारत सरकारले जल जीवन मिसन मार्फत हरेक घरमा धाराको पानी पुर्याउने ठुलो काम गरेको छ। यो धेरै खुसीको कुरा हो, तर अब त्यो जललाई जोगाउने जिम्मा कसको? त्यो जिम्मा पनि हाम्रै हो। अब आध्यात्मिक रूपमा जललाई कसरी जोगाउने? म 3 साना संकल्प भन्छु। पहिलो संकल्प, दृष्टि बदलौ, जललाई वस्तु नसोचौ, जललाई भगवान सोचौ। हरेक थोपामा भगवान हुनुहुन्छ भन्ने सोचौ, र हामीले एक थोपा पनि खेरो फाल्नु हुँदैन। दोस्रो संकल्प, जललाई फोहोर नगरौ। भनिन्छ नि, मन फोहोर भए जल फोहोर देखिन्छ। नदी, खोला, धारा, इनारमा नफालौ, प्लास्टिक प्रयोग नगरौ। तेस्रो संकल्प, रुख रोपौ, जल रोकौ। शास्त्रमा भनिएको छ, एउटा रुख 10 बराबर हुन्छ। रुखले नै बादल बोलाउँछ, रुखले नै पानीलाई जमिन मुनि रोक्छ। एउटा रुख रोप्नु भनेको 100 गाग्री जल दान गर्नु बराबर हो।

सामान्य दृष्टिले हेर्दा जल केवल एउटा प्राकृतिक स्रोत हो, तर अलिक गहिरेर हेर्दा जल केवल पदार्थ होइन, यो जीवनको आधार हो, प्रकृतिको प्राण हो र मानव सभ्यताको एउटा मौन इतिहास पनि हो। हामी जन्मदेखि मृत्युसम्म पानीसँग जोडिएका छौँ। हाम्रो शरीरमा पानी छ, हाम्रो अन्न पानीबाट उम्रन्छ, वनस्पति पानीबाट हुर्किन्छन् र हाम्रा सभ्यताहरू पनि प्राय नदीका किनारमा विकसित भए। त्यसैले संसारका प्राचीन संस्कृतिहरूले पानीलाई केवल उपयोग गर्ने वस्तुका रूपमा होइन, सम्मान र श्रद्धाको विषयमा रूपमा हेरे। यहीबाट एउटा गम्भीर प्रश्न उठ्दछ, यदि जल हाम्रो जीवन हो भने जल प्रतिको हाम्रो आध्यात्मिक दृष्टिकोण कस्तो हुनुपर्छ र हामीले जलको संरक्षणलाई केवल वातावरणीय जिम्मेवारी नभएर नैतिक तथा आध्यात्मिक जिम्मेवारीका रूपमा लिन सक्दैनौ र पूर्वीय दर्शनमा प्रकृति र मानवलाई अलग अलग अस्तित्वका रूपमा मात्र हेरिँदैन, प्रकृति जीवनको अभिन्न अङ्ग हो। त्यसैले नदी, पहाड, मन, वृक्ष र जलाशय प्रति श्रद्धाको भाव विकसित भएको पाइन्छ। नदीले मानिस र पशु पंक्षीलाई पानी दिन्छ, नदीका किनारमा सभ्यता बस्छ। त्यसैले नदी प्रति कृतज्ञता व्यक्त गर्नु भनेको वास्तवमा जीवनदायिनी प्रकृति प्रति कृतज्ञ हुनु पनि हो। त्यसैले नदीको अपमान गर्नु, जललाई दूषित गर्नु वा जल स्रोतलाई नष्ट गर्नु आध्यात्मिक दृष्टिले पनि प्रकृति प्रतिको अन्नदार मान्न सकिन्छ। तर यहाँ एउटा महत्वपूर्ण कुरा पनि सम्झिनु पर्छ, नदीको पूजा गर्नु मात्र पर्याप्त होइन। यदि हामी नदीलाई पवित्र भन्छौ भने हाम्रो व्यवहार पनि त्यही अनुसार हुनुपर्छ। पूजा गर्ने नदीमा फोहोर फाल्नु, प्लास्टिक मिसाउनु वा प्रदूषित गर्नु हाम्रो श्रद्धा र व्यवहार बीचको विरोधाभास हो। आज जल स्रोत प्रदूषण, आध्यात्मिक दोहन, वन विनाश, अनियन्त्रित सहरीकरण र जलवायु परिवर्तन जस्ता कारणले संसारका धेरै क्षेत्रमा पानीको संकट गम्भीर बन्दै गएको छ। यस्तो समयमा पुरानो आध्यात्मिक चेतनालाई आधुनिक वैज्ञानिक चेतनासँग जोड्नु आवश्यक छ। हामीले भन्नु पर्छ, जल बचाउनु भनेको केवल पानी बचाउनु होइन, जीवन बचाउनु हो।

0: अहिले हजुरहरूले सुन्दै हुनुहुन्छ रश्मि प्रधान ज्यूद्वारा एक आध्यात्मिक चिन्तन जसको विषय रहेको छ जल जीवन अनि यसको संरक्षण। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाउ।
1: घरमा पानीको अनावश्यक प्रयोग नगर्नु, जल स्रोतमा फोहोर नफाल्नु, नदी खोला तथा पोखरीको संरक्षण गर्नु, वर्षाको पानी संकलन गर्नु, वन संरक्षण गर्नु। प्रकृति आध्यात्मिकताको यही सम्बन्धको उदाहरण हो। जल र आध्यात्मिक शुद्धता, जलको आध्यात्मिक अर्थ केवल नदीको पूजा गर्नुमा सीमित छैन, जललाई शुद्धताको प्रतीक पनि मानिएको छ। हिन्दू संस्कारहरूमा स्नान, आचमन, पूजा तथा विभिन्न धार्मिक कर्ममा जलको प्रयोग हुन्छ। यसको मूल भावलाई हेर्दा बाहिरी शरीरको शुद्धता सँगै भित्री चेतनाको शुद्धताको प्रतीकात्मक अर्थ पनि जोडिएको देखिन्छ। अर्थात् जलले हामीलाई एउटा आध्यात्मिक पाठ दिन्छ, बगिरहनु, शुद्ध रहनु र जीवनलाई निरन्तरता दिनु। नदी आफैका लागि पानी जम्मा गर्दैन, ऊ बग्छ र बाटोमा आउने असंख्य जीव, वनस्पति तथा मानव समुदायलाई जीवन दिन्छ। त्यसैले नदीको प्रवाहलाई निस्वार्थ सेवाको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ। प्राचीन ग्रीक दार्शनिक थेलेस अफ मिलेटसले पानीलाई जगतको मूल तत्व तथा आर्क मानेका थिए। उनका विचार बारे उपलब्ध दार्शनिक स्रोतहरूले पानीलाई जीवन र प्रकृतिको मूल आधारसँग जोडेको देखाउँछन्। यसरी हेर्दा पूर्वीय परम्पराले जलमा पवित्रता र दिव्यता देखियो भने प्राचीन कालमा जलमा अस्तित्व र प्रकृतिको मूल आधार खोजियो। खास गरी प्राचीन ग्रीक चिन्तनमा जल मानव र देवत्व बीचको सम्बन्धसँग पनि जोडिएको थियो। क्रिश्चियन परम्परामा पनि पानीको आध्यात्मिक अर्थ अत्यन्त महत्वपूर्ण छ। क्रिश्चियन परम्परामा बाप्तिस्मा जलद्वारा शुद्धिकरण, नयाँ जीवन र आध्यात्मिक पूर्ण जन्मको प्रतीक हो। यीशुको बाप्तिस्मा जोड्न नदीसँग जोडिएको छ र लिभिङ वाटर अर्थात् जीवनदायी जलको आध्यात्मिक प्रतीक पनि पाइन्छ। जल केवल शरीरको आवश्यकता होइन, जल शुद्धता, पूर्ण जन्म, जीवन र आध्यात्मिक चेतनाको प्रतीक पनि हो।

नदी पूजा र जल संरक्षण बीचको सम्बन्ध। अब प्रश्न आउँछ, हाम्रा पूर्वजहरूले नदीको पूजा किन गरे? यसलाई केवल अन्धविश्वासको दृष्टिले हेर्नु भन्दा यसको सांस्कृतिक र पर्यावरणीय अर्थ बुझ्नु आवश्यक छ। नदीले खेतलाई पानी दिन्छ, नदीले अन्न उत्पादन गराउँछ। वैदिक परम्परामा नदीहरूको स्तुति गर्ने नदी स्तुति सूक्त पाइन्छ, जसमा प्राचीन भारतका विभिन्न नदीहरूको प्रशंसा गरिएको छ। नदीलाई जीवनदायिनी शक्तिका रूपमा हेर्ने यो दृष्टिले जल प्रति कृतज्ञताको भावना विकास गरेको देखिन्छ। हिन्दू परम्परामा गंगा, यमुना, सरस्वती, नर्मदा, सिन्धु, गोदावरी, कावेरी जस्ता नदीहरूलाई पनि पवित्र मानिन्छ। पूजा, स्नान, तर्पण, संस्कार तथा विभिन्न धार्मिक कर्ममा जलको प्रयोग हुनुको पछाडि जललाई शुद्धता र जीवनसँग जोड्ने गहिरो सांस्कृतिक दृष्टि रहेको। हामीले कुनै नदीमा पुग्दा केवल पानी देखेनौ, माता देख्यौ। नदीका किनारलाई तीर्थ बनायौ, नदीको संगमलाई पवित्र स्थल मान्यौ। यसको एउटा सुन्दर पक्ष के हो भने, जब कुनै प्राकृतिक स्रोतलाई पवित्र मानिन्छ, त्यसप्रति मानिसको व्यवहारमा पनि सम्मान र संयम आउने सम्भावना हुन्छ। नदी केवल पानी बग्ने ठाउँ होइन, एउटा जीवित सांस्कृतिक र आध्यात्मिक स्थल बन्न पुग्छ। भारतीय परम्परामा तीर्थहरू प्राय नदी, ताल, वन वा पर्वतसँग जोडिनु पनि र अरूलाई पनि जल संरक्षण बारे सचेत गराउनु, यी सबै आजका आध्यात्मिक कर्मका रूप हुन सक्छन्। यदि पूजा गर्दा हामी हातमा जल लिएर प्रकृति प्रति श्रद्धा व्यक्त गर्छौ भने त्यही जललाई संरक्षण गर्नु हाम्रो श्रद्धाको वास्तविक परीक्षा हो। नदीको पूजा केवल फूल र दीपले होइन, नदीलाई स्वच्छ राखेर गरौं। जल प्रति श्रद्धा केवल मन्त्रमा होइन, जलको संरक्षणमा देखाउ। प्रकृति प्रति प्रेम केवल शब्दमा होइन, हाम्रो व्यवहारमा उतारौ। जल छ भने जीवन छ, जल सुरक्षित छ भने भविष्य सुरक्षित छ। यही चेतनाका साथ जलको प्रत्येक थोपालाई अमूल्य सम्झौ, जल स्रोतको संरक्षण गरौ र आउने पुस्तालाई स्वच्छ, निर्मल र जीवनदायी जल हस्तान्तरण गर्ने जिम्मेवारी पूरा गरौ। अन्तमा के भन्न चाहन्छु भने, जल संरक्षण कुनै सरकारी योजना मात्र होइन, यो एउटा साधना हो, पूजा हो। आउनुहोस् आज हामी 3 प्रण गरौं। म जलको एक एक थोपा बचाउने छु। म जललाई कहिले फोहोर गर्ने छुइन। म हरेक वर्ष

निखरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो जल जीवन अनि यसको संरक्षण विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो रश्मि प्रधान ज्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना ईश्वर अघि राख्दै प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौँ सारङ्गीको मधुर धुनमा केही लोकगीतहरू कार्यक्रम शुभ प्रभातमा। र आजको यस कार्यक्रममा हामी संक्षिप्त रूपमा चर्चा गर्नेछौँ नेपाली मौलिकता, संस्कृति र भावनासँग गहिरो रूपमा जोडिएको विशेष शब्द।

सारङ्गी विषयमा। सारङ्गी केवल एउटा बाजा होइन, यो नेपाली लोकजीवनको एउटा जीवन्त आवाज हो। यसको तारबाट निस्किने धुनमा नेपाली माटोको सुगन्ध, गाउँघरको कथा, दुःख सुखका अनुभूति र पुस्तौदेखिको सांस्कृतिक विरासत सुनिन्छ। सारङ्गीको आवाज सुन्दा कहिलेकाहीँ यस्तो लाग्छ, कुनै पुरानो गाउँ सम्झिरहेको छ, कुनै बिछोडको कथा सुनाइरहेको छ, कुनै आमाको माया सम्झाइरहेको छ, वा परदेशीको आफन्तलाई घर फर्किन बोलाइरहेको छ। यही कारणले होला सारङ्गीको धुन हाम्रो मनसँग यति नजिक छ।

श्रोताहरूलाई याद भएको कुरा हो कि अलैची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारको खाद्य वस्तु, मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ अलैची। र हाम्रा कृषक श्रोताहरू पनि यस कार्यक्रममा जुडिरहनु भएको छ भने उहाँहरूको निम्ति जानकारी दिइरहेका छौँ अलैचीको खेती सम्बन्धी। अलैची दुई थरीका हुन्छन्, बडा अलैची र छोटा अलैची। छोटा अलैचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तमिलनाडुको पश्चिमी घाटमा गरिन्छ अनि बडा अलैचीको खेती निम्न हिमाली क्षेत्र सिक्किम, दार्जिलिङ र केही मात्रामा उत्तर पूर्वी राज्यहरूमा गरिन्छ। बाहिरका देश जस्तै नेपाल, भुटानमा पनि धेरै मात्रामा अलैचीको खेती गरिन्छ। बडा अलैची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबभन्दा ज्यादा उत्पादन सिक्किममा हुन्छ, त्यसपछि आउँछ दार्जिलिङ जिल्ला। दार्जिलिङ पूर्व नेपाल, भुटान र उत्तर पूर्वीय राज्यहरूमा अलैची सिक्किमबाट नै फैलिएको हो।

ने विश्वास छ अलैचीलाई चिसिने ठाउँ चाहिन्छ मलिलोली सालो सधैँ चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जङ्गली पत्करहरू कुहेर मिसिएका हुन्छ त्यस ठाउँमा अलैची खुबै राम्रो सप्रन्छ पानी जम्ने ठाउँ र सीमा अलैची सप्रन्दैन त्यसर्थ अलैचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिन चाहिन्छ जङ्गली रुखका छारीमा यो बढ्छ छारीको लागि उत्तिस कौलो पिप्ली कपासी खराने झिङ्गेनी धुरपिस नेभारो खन्युका रुखहरू असल हुन्छन् 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक वृष्टिपात 1500 मिलिमिटर र 3500 मिलिमिटर हुन्छ त्यस ठाउँमा अलैँचीको असल खेती हुन्छ बेसी तुसारो र असिना अलैँचीले सहँदैन तुसारो र असिनाले अलैँचीलाई क्षति पुर्याउँछ त यहाँहरूले जानकारी पाउनुभयो अलैँचीको खेती सम्बन्धी

श्रोता हामी कुरा गरिरहेका छौँ सारङ्गीको विषयमा। सारङ्गी एक महत्त्वपूर्ण मौलिक लोकवाद्य हो। विशेष गरी नेपाली लोकसङ्गीत, लोकगीत तथा गन्धर्व समुदायको साङ्गीतिक परम्परासँग गहिरो रूपमा जोडिएको छ। सारङ्गीको मधुर र भावपूर्ण धुनले नेपाली समाजका दुःख सुख, प्रेम, विरह, सङ्घर्ष र जीवनका कथाहरूलाई अभिव्यक्त गर्दै आएको छ। सारङ्गीलाई गन्धर्व समुदायको परम्परागत बाजाको रूपमा विशेष रूपमा चिनिन्छ। विगतमा गन्धर्व कलाकारहरू गाउँ गाउँ र बस्ती बस्ती पुगेर सारङ्गी बजाउँदै गीत तथा कथा प्रस्तुत गर्ने गर्थे। उनीहरूले तत्कालीन समाजका घटना, वीर गाथा, प्रेम, दुःख सुख तथा सामाजिक सन्देशहरू गीत मार्फत जनसमुदायसम्म पुर्याउँथे। यसकारण सारङ्गीलाई केवल मनोरञ्जनको साधन मात्र नभई लोक इतिहास र जनजीवनको आवाजका रूपमा पनि लिन सकिन्छ। सारङ्गीको सबैभन्दा ठूलो विशेषता यसको भावपूर्ण र मन छुने आवाज हो।

0: बाटो।
1: यो लोकगीत यहाँहरूले सुन्नुभयो गंगा प्रसाद सापकोटारा देवीकला शर्माको स्वरमा। श्रोता आधुनिक बनौ तर आफ्नो संस्कृति नभुलौ, नयाँ संगीत सुनौ तर आफ्नो मौलिक धुनलाई पनि माया गरौं, किनकि संस्कृति हरायो भने पहिचान पनि कमजोर हुन्छ। सारङ्गीको एउटा तारले अर्को तारलाई साथ दिए झैं हामी पनि आफ्नो भाषा संस्कृति र परम्परालाई साथ दिँदै अघि बढ्नुपर्छ। यति भन्दै आजको यस कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौ। आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डमाको तर्फबाट। भनिन्छ श्रोता बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ, साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ। पूजा अर्चना नगरे तापनि भजन सुन्दा मात्र पनि मनमा एक प्रकारको आनन्द र शान्तिको अनुभव हुन्छ। त यहाँहरूलाई पनि यही आनन्द दिलाउन हेतु लिएर आएका छौँ, भजन स्वीकार्नुहोस्।

0: भजन सुन्दै हुनुहुन्थ्यो वरुण रसैलीको शर्मा भने शब्द अनि संगीत थियो माधव घिमिरेको। श्रोता समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी तथा स्विजरल्याण्डका राष्ट्रपति गाई पार्मेलिनले आज नयाँ दिल्लीमा गर्नेछन् वार्ता। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पर्दा रूसले धेरै तरिकाले मदत अनि समर्थन गरेको भनी गरे उल्लेख। केन्द्रीय बन्दरगाह मालडुवानी

0: यातायात र राजमार्ग अनि जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले आसामको डिब्रुगढबाट पहिलो अन्तर्राष्ट्रिय कार्गो जहाजलाई आज झण्डा देखाई गर्नेछन् रवाना। युवा तथा खेल मन्त्रालयले मेरो युवा भारत बमोजिम देशभरि 150 भन्दा अधिक स्थानहरूमा गरियो नशामुक्त युवा पदयात्रा, 1,00,000 भन्दा बढी युवाले गरे सहभागिता। रूस र युक्रेनले एक अर्काको प्रमुख पूर्वाधारमाथि हमलाहरू तेज गर्ने दिए धम्की। अनि देशका कैयन राज्यहरूमा आजदेखि 3 दिनसम्म ठूलो वर्षा हुने मौसम विभागको चेतावनी। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी तथा स्विजरल्याण्डका राष्ट्रपति गाई पार्मेलिनले आज नयाँ दिल्लीमा वार्ता गर्नेछन्। राष्ट्रपति पार्मेलिन 3 दिने भारतको राजकीय भ्रमणमा आउनुभएको छ। उहाँसँगै वरिष्ठ अधिकारीहरू र प्रमुख व्यापारीहरूको एउटा उच्च स्तरीय प्रतिनिधिमण्डल पनि भारत आएको छ। प्रधानमन्त्री श्री मोदी पनि राष्ट्रपति पार्मेलिनले व्यापार र लगानी, विज्ञान, प्रविधि र नवप्रवर्तन, यातायात, संस्कृति र दुवै देश बीचको जनसम्पर्क लगायत विभिन्न क्षेत्रहरूमा सहयोगबारे भएका कार्य प्रगतिको समीक्षा गर्नेछन्। दुई नेताले बहुपक्षीय मञ्चहरूमा सहयोग सहित क्षेत्रीय र विश्वव्यापी विकास बारेमा पनि कुराकानी गर्नेछन्। राष्ट्रपति पार्मेलिनले आज साँझ राष्ट्रपति द्रौपदी मुर्मूसित पनि भेट गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले पनि राष्ट्रपति पार्मेलिनसित भेट गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पर्दा रूसले धेरै तरिकाले भारतको मदत अनि समर्थन गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा 62 म्युनिक सुरक्षा सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो कि विश्वभरिका धेरै देशहरूले भारतको छिमेकी देशमा रहेको सैन्य शासनलाई समर्थन गर्दा रूससँग भारतको सम्बन्ध धेरै राम्रो थियो। उहाँले थप भन्नुभयो कि यो ऐतिहासिक सम्बन्ध र विरासतले भारत रूस सम्बन्धमाथि गहिरो प्रभाव पार्दछ। डाक्टर जयशंकरले स्वीकार गर्नुभयो कि हालैका महिनाहरूमा भारतले केवल शान्तिको लागि अपील गर्नुभन्दा पनि माथि गएर प्रयासहरू गरेको छ। उहाँले भन्नुभयो कि भारतले रूस र युक्रेन दुवैसँग सम्पर्क गरेको छ र कालो सागरमा जहाजहरूको सुरक्षित आवागमनको मुद्दाबाट सुरु गर्दै समाधान खोज्न मद्दत गर्ने प्रयास गरिरहेको छ। केन्द्रीय बन्दरगाह मालडुवानी यातायात र राजमार्ग अनि जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले आज आसामको डिब्रुगढबाट पहिलो अन्तर्राष्ट्रिय कार्गो जहाजलाई झण्डा देखाई रवाना गर्नुहुनेछ। आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मा पनि बिहान 11 बजे बोगीबिल टर्मिनलमा आयोजना हुने यस कार्यक्रममा भर्चुअल रूपमा सहभागी हुनुहुनेछ। यस पहिलो अन्तर्राष्ट्रिय कार्गो जहाजमा आसाम पेट्रोकेमिक्स लिमिटेडबाट मिथानोल बङ्गलादेशको ढाकास्थित पानगाउँ बन्दरगाहमा डुवानी गर्नेछ। यो कार्गो जहाज राष्ट्रिय जलमार्ग 2 र ब्रह्मपुत्र नदीमा भारत बङ्गलादेश प्रोटोकल मार्ग हुँदै यात्रा गर्नेछन्। भारतको स्वतन्त्रतापछि डिब्रुगढबाट विदेशी बन्दरगाहमा कार्गोको यो पहिलो डुवानी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा अटुट प्रतिबद्धता र जनसेवाबाट राष्ट्र सेवातर्फको रूपान्तरणको मार्गदर्शन सिद्धान्तबाट निर्देशित छ। सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भई सरकार 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यस सम्पर्कले मानिसहरूको जीवनमा परिवर्तन ल्याइरहेको छ। आजको विशेष श्रृङ्खलामा हामी चर्चा गर्नेछौँ कि कसरी 3 आपराधिक कानूनहरू मार्फत न्यायलाई सहज र सुलभ बनाएर यस दृष्टिकोणलाई कार्यान्वयन गरिरहेको छ। यी 3 कानूनहरू हुन् भारतीय न्याय संहिता 2023, भारतीय नागरिक सुरक्षा संहिता 2023 र भारतीय साक्ष्य अधिनियम 2023।
1: 1 जुलाई 2024 लागू भएका नयाँ फौजदारी कानूनहरूले नागरिकहरूलाई सशक्त बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ। यी कानूनहरूको उद्देश्य सबैका लागि अझ सुलभ, सहयोगी र प्रभावकारी न्याय प्रणालीको निर्माण गर्नु हो। नयाँ फौजदारी कानून अन्तर्गत 0 FIR व्यवस्था, द्रुत अनुसन्धान, सुनवाई स्थगनमा सीमितता, फोरेन्सिक प्रमाण सङ्कलन तथा भिडियोग्राफी र लैङ्गिक तटस्थ कसुर जस्ता प्रावधानहरू समावेश गरिएका छन्। नयाँ फौजदारी कानूनहरू लागू भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय न्याय संहिताको मूल मन्त्र नागरिक सर्वोपरि, सिटिजन्स फर्स्ट रहेको बताउनुभयो। उहाँले यो कानून नागरिकहरूको अधिकारको संरक्षण

0: भएको र न्याय प्राप्तिको सहजताका लागि आधार तयार गरिएको पनि उल्लेख गर्नुभयो।
1: भारतीय न्याय संहिताका मूल मन्त्र है सिटिजन फर्स्ट। ये कानून नागरिक अधिकारों के प्रोटेक्टर बन रहे हैं, ईज ऑफ जस्टिस का आधार बन रहे हैं। पहले FIR करवाना भी इतना मुश्किल होता था, लेकिन अब जीरो FIR को भी कानूनी रूप दे दिया गया है।
0: महिला तथा बाल विकास को संरक्षण संबंधित व्यवस्थाहरूलाई उच्च प्राथमिकता दिँदै एउटा छुट्टै अध्याय यसमा समावेश गरिएको छ। यसअघि 16 वर्ष र 12 वर्ष भन्दा कम उमेरका बाल बालिकाहरूको सामूहिक बलात्कारका फरक फरक सजायको व्यवस्था थियो। उक्त व्यवस्थामा संशोधन गरी अब 18 वर्षभन्दा कम उमेरकी महिलामाथि हुने सामूहिक बलात्कारका लागि आजीवन कारावास वा मृत्युदण्डको सजाय हुने व्यवस्था गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
2: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहस्य समाचार। युवा कार्यक्रम तथा खेल मन्त्रालयको राष्ट्रिय युवा मञ्च माया भारतको माध्यमले हिज देशभरि 150 भन्दा अधिक स्थानहरूमा नशामुक्त युवा पदयात्राको आयोजना गरियो। यस पदयात्रामा 1,00,000 भन्दा बढी युवाहरू अनि आम नागरिकहरूले भाग लिए। माई भारतको अर्थ हो मेरो युवा भारत। विकसित भारतका लागि नशामुक्त युवा अभियान अन्तर्गत आयोजित यस पहलको उद्देश्य नशा गर्ने पदार्थहरूको दुष्प्रभावहरूप्रति जागरूकता बढाउनु र स्वस्थ अनि नशामुक्त जीवनशैलीलाई प्रोत्साहित गर्नु हो। रूसले युक्रेनको राजधानी खिउ र अन्य भागहरूमाथि हमला तेज गर्ने चेतावनी दिएको छ। रूसको तेल शोधन कारखानाहरूमाथि हमला तेज गर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको बयानपछि रूसको यो चेतावनी आएको हो। रूसको रक्षा मन्त्रालयले भनेको छ देशको सेना युक्रेनको सैन्य ठेगानाहरू, रक्षा उद्योगहरू र सम्बन्धित बुनियादी ढाँचाहरूमाथि हमला तेज गर्नेछ। भारत र कनाडा बीच प्रस्तावित व्यापक आर्थिक साझेदारी सम्झौता CEPA को निम्ति 5 दौरको वार्ता आज कनाडाको राजधानी ओटावामा शुरू हुनेछ। दुई देशको यस वर्षको अन्त्यसम्म सम्झौतालाई अन्तिम रूप दिने लक्ष्य राखेको छ। 5 दिने वार्ता अक्टोबर 9 जारी रहनेछन्। यसअघि 4 चरणको वार्ता गत महिना 18 सेप्टेम्बरमा नयाँ दिल्लीमा सम्पन्न भएको थियो। विश्व ब्याङ्कको सहयोगमा बङ्गलादेश सरकारले 14 तटीय जिल्लाहरूमा स्थानीय समुदायलाई बाढी र जलवायु परिवर्तनको जोखिमबाट जोगाउन 75 अरब बङ्गलादेशी रुपियाँको महत्वाकांक्षी परियोजना शुरू गर्ने भएको छ। भारतीय ब्याडमिन्टन टिमले आज मिश्रको काहिरामा आयोजित WUF विश्व जुनियर मिक्स टिम च्याम्पियनसिपमा आफ्नो अभियानको सुरुवात गर्नेछ। वर्तमान च्याम्पियन मोहन बगानले पंजाब FC पेनल्टी सुटआउटमा 4-3 गोलको अन्तरले पराजित गर्दै IFA सिल्ड 2026 फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। मौसम विभागले आगामी 2-3 दिनसम्म पश्चिम बंगाल, सिक्किम, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा आज मेघगर्जन र तेज हावा चल्ने सम्भावना रहेको बताएको छ। यसैबीच कोंकण र गोवामा भोलि तातो र आर्द्र मौसम हुने सम्भावना व्यक्त गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी तथा स्विजरल्याण्डका राष्ट्रपति गाई पार्मेलिनले आज नयाँ दिल्लीमा गर्नेछन् वार्ता। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पर्दा रूसले धेरै तरिकाले मदत अनि समर्थन गरेको भनी उल्लेख गरेको छ। केन्द्रीय बन्दरगाह मालडुवानी यातायात र राजमार्ग अनि जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले आसामको डिब्रुगढबाट पहिलो अन्तर्राष्ट्रिय कार्गो जहाजलाई आज झण्डा देखाई गर्नेछन् रवाना। युवा तथा खेल मन्त्रालयले मेरो युवा भारत बमोजिम देशभरि 150 भन्दा अधिक स्थानहरूमा गर्यो नशामुक्त युवा पदयात्रा। 1,00,000 भन्दा बढी युवाले गरे सहभागिता। रूस र युक्रेनले एक अर्काको प्रमुख पूर्वाधारमाथि हमलाहरू तेज गर्ने दिए धम्की। अनि देशका कैयन राज्यहरूमा आजदेखि 3 दिनसम्म ठूलो वर्षा हुने मौसम विभागको चेतावनी। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

टाढा नै नजिकका श्रोताहरू तथा देश विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा हार्दिक नमस्कार तथा आत्मीय अभिवादन। तपाईँहरू समक्ष लिएर आएका छौँ तपाईँहरूकै प्रिय कार्यक्रम स्पन्दन, र आजको यो सुन्दर क्षणमा हामी फेरि जोडिएका छौँ मनका कुरा गर्न, भावना साट्न र जीवनका अनुभूतिहरूलाई शब्द तथा सङ्गीत मार्फत अनुभव गर्न। र यही अनुभूतिहरूको यो सुन्दर क्षण प्रस्तुत गरिरहेका छौँ यहाँहरू समक्षमा कार्यक्रम स्पन्दनमा।

स्पन्दन स्पन्दन भनेको केवल मुटुको थर्कन होइन, कसैको मुस्कानमा लुकेको खुसी पनि स्पन्दन हो। आमाको मायामा अनुभव हुने न्यानोपन पनि स्पन्दन हो। प्रिय व्यक्तिको आवाज सुन्दा मनमा उत्पन्न हुने तरङ्ग पनि स्पन्दन हो। कठिन परिस्थितिमा पनि म सक्छु भनेर अघि बढ्ने साहस, त्यो पनि त जीवनकै एउटा सुन्दर स्पन्दन हो। यस्तै अनुभवहरूको यो अर्को सुन्दर प्रस्तुति मनिला सुताङको शर्मा, शब्द गणेश थापा मङ्गरको अनि सङ्गीत रहेको छ उदय सोताङको।

श्रोता, कहिलेकाहीँ जीवनमा यस्ता क्षणहरू आउँछन् जहाँ शब्दहरू कम पर्छन् तर भावनाहरू धेरै हुन्छन्। कहिले हाँसो आउँछ, कहिले आँसु छर्छ, कहिले सम्झनाले मन फक्कानिन्छ। तर यी सबै अनुभूतिको बीचमा हाम्रो जीवन निरन्तर अघि बढिरहन्छ। त्यसैले त भनिन्छ, जीवन आफैमा एउटा सुन्दर स्पन्दन हो।

प्रिय श्रोता, तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट एकछिन आफ्नो मनलाई सोध्नुहोस् त, मेरो जीवनको सबैभन्दा सुन्दर स्पन्दन कुन हो भनेर। सायद त्यो बाल्यकालको कुनै सम्झना होला, सायद आमा बुबाको माया होला, सायद साथीहरूसँग बिताएको कुनै अस्मरणीय क्षण होला, सायद आफ्नो सपनातर्फ अघि बढेको पहिलो पाइला होला। हामी सबैको जीवनमा यस्ता अनगन्ती क्षण हुन्छन् जसलाई सम्झँदा मन फेरि एकपटक मुस्कुराउँछ। हजुर, मन फेरि एकपल्ट मुस्कुराउँछ।

बन्धन र बाध्यतामा जिउन पर्ने यो जीवन अघि नै भनिहाले श्रोता मिठो मिठो सम्झनालाई साथमा लिएर हिँडे जीवन बन्धन हुँदैन बाध्यतामा जिउन पर्दैन सुन्दै हुनुहुन्थ्यो यो गीत धुपदेन भुटियाको स्वरमा शब्द हरिभक्त कटवालको अनि सङ्गीत विनोद स्याङदेनको रहेको थियो सङ्गीतको कुरा गर्दा सङ्गीतमा पनि त कस्तो अद्भुत स्पन्दन हुन्छ होइन र एउटा गीतले वर्षौँ पुरानो सम्झना फर्काउन सक्छ एउटा धुनले मनको पीडा कम गर्न सक्छ र कहिलेकाहीँ एउटा गीतले हामीले भन्न नसकेको कुरा पनि भनिदिन्छ त यस्तै अनुभूतिहरूको यो सुन्दर अर्को प्रस्तुति उदय सोताङको स्वरमा शब्द गणेश थापा मङ्गरको अनि सङ्गीत रहेको छ गायक कलाकार स्वयंको

भगवानको घरमा ढिलो हुन्छ तर अधेरो हुँदैन भन्ने भनाई त सबैले प्राय सुन्नु नै भएको होला। फिफा विश्वकप 2026 पनि यस्तै दृश्य देखिएको थियो, जुन देख्दा यो भनाई ठ्याक्क मिल्न जान्छ। के दृश्य थियो भने पूर्व च्याम्पियन स्पेनले 2026 विश्वकपको आफ्नो पहिलो खेल सानो देश केप भर्डेसँग प्रतिस्पर्धा गरेका थिए। तर स्पेनको धेरै शक्तिशाली स्ट्राइकरहरू भए तापनि केप भर्डेको गोलकिपर पर्खाल जस्तै दरिलो भएको कारण कुनै गोल हाल्न सकेन। त्यही पनि 40 वर्षीय गोलकिपर सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो। तपाईँहरूले पनि हेर्नु नै भएको होला 2026 फिफा विश्वकप। यही विश्वकपबाट चर्चामा आए

को व्यक्ति जसले देखाइदियो कि यदि मान्छेमा चाह र आत्मविश्वास बलियो छ भने उमेरले पनि छेक्दैन। म कुरा गरिरहेकी छु 2026 फिफा विश्वकपबाट एकदमै चर्चामा आएको व्यक्ति गोलकिपर भचिन्हाको विषयमा। आउनुहोस् जानौ भचिन्हाको जीवनको सफलताको कथा। यो कथा एउटा गोलकिपरको मात्र होइन, संघर्ष, परिवार अनि सपनाको पनि हो। नमस्ते, म छिरिङडोमा कार्यक्रम कथा सफलताको आजको अङ्कमा भचिन्हाको जीवन यात्रा कुनै फिल्मी कथा भन्दा कम छैन। उनको जन्म 3 जुन 1986 सालमा केप भर्डेको मिन्डेलोमा भएको थियो। केप भर्डे देशको नाम प्रायले सुन्नुभएको छैन होला। केप भर्डे संसारको सानो देशहरूमा एउटा हो। यो पश्चिमी अफ्रिकाको छेउमा अवस्थित 10 द्वीपहरूको देश हो, जसको आबादी लगभग 5 लाख छ। कसैले नसुनेको नदेखेको यो सानो देश केप भर्डे तब चर्चामा आयो जब 2026 सालको फिफा विश्वकपमा गोलकिपर भचिन्हाको चर्चा जोरतोडले भएको थियो। उनको वास्तविक नाम जोसिमार डायसुन। यो नाम उनको पिताले पूर्व दिग्गज ब्राजिलियन खेलाडी जोसिमारको सम्मानमा राखिदिएको थियो। भचिन्हा नामको पछाडि चाहिँ एउटा भावात्मक कथा छ। बाल्यकालमा उनी साथीहरूसित खेल्दा हारेपछि हृदय गुनासो पोख्न हजुरआमा कहाँ जाने गर्थे। यसले गर्दा साथीहरूले उनलाई भचिन्हा भनेर जिस्काउने गर्थे। भचिन्हाको अर्थ पोर्तुगली भाषामा हजुरआमा अथवा बोजू हो। यसरी साथीहरूले जिस्काउँदै राखेको यो नाम पहिले त उनलाई ट्याक्कै मन परेन, तर पछि उनले यसलाई नै आफ्नो पहिचानको रूपमा अप्नाए। आज यही नाम नै विश्वव्यापी रूपमा परिचित भइसकेको छ। भचिन्हाको पिता सेनामा कार्यरत थिए अनि आमाले पनि नोकरी गर्थिन्। त्यसैले उनलाई मुख्यत उनको हजुरबुबा र हजुरआमाले हुर्काएका थिए। उनी सानैदेखि फुटबल प्रेमी थिए। उनले छिमेकीका केटाहरूसँग फुटबल खेलेर आफ्नो सिप निखारेका थिए। भचिन्हाले आफ्नो जीवनमा धेरै परिश्रम मेहनत गर्नु पर्यो। सुरुवातमा उनले बस चलाएर बस चालकको रूपमा काम गरेका थिए। पछि उनले इलेक्ट्रिसियनको रूपमा पनि काम गरे। फुटबल खेल्दै गर्दा आफूलाई केही आर्थिक सहयोग हुन्छ कि भनेर यी सबै कामहरू गरेका थिए। व्यावसायिक फुटबल खेलाडीको रूपमा उनले 25 वर्षको उमेरमा अङ्गोलाको क्लब प्रोगेसियोबाट आफ्नो फुटबल करियर सुरु गरेका थिए। त्यसपछि उनले मोल्दोवा, साइप्रस, स्लोवाकिया र पोर्तुगलमा क्लब फुटबल खेले। अहिले उनी पोर्तुगलको दोस्रो स्तरीय क्लब जीटी चावेससँग जोडिएका छन्। उनले फिफा 2026 पहिले 2013, 2015, 2021 र 2023 सालमा अफ्रिका नेसन्स कपमा भाग लिएका थिए। उनले सेप्टेम्बर 2012 आफ्नो देश केप भर्डेको लागि पहिलो फुटबल खेल खेले। उनी 2013 सालमा अफ्रिका नेसन्स कपमा भाग लिने खेलाडी थिए, जसले 30 टुर्नामेन्टमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएका थिए। त्यसपछि 2015, 2021 र 2023 सालको खेलहरूमा पनि उनले आफ्नो देशको लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए। आफ्नो उमेरले गर्दा भचिन्हाले धेरैपल्ट फुटबलबाट सेवानिवृत्त हुने विचार गरे, तर विश्वकप खेल्ने उनको सपनाले गर्दा उनी अगाडि बढ्दै गए। 40 वर्षको उमेरमा अन्तत उनले विश्वकपमा खेल्ने मौका पाए, जसमा उनले आफ्नो र आफ्नो देशको इतिहास रचे। उनी फिफा विश्वकपमा सबभन्दा अधिक उमेरको गोलकिपरको नाममा सामेल भए। फिफा विश्वकपमा 40 वर्षीय भचिन्हाको पहिलो पदार्पण थियो। विश्वकप जस्तो खेलमा खेल्नु र आफ्नो सिप देखाउनु उनको लागि कुनै सपना भन्दा कम थिएन। उनी खुबै उत्साहित थिए र यही उत्साहजनक प्रदर्शन उनले देखाए फिफा विश्वकपमा। उनले पुरै 90 मिनट स्पेनका स्ट्राइकरहरूलाई छक्काए। 72% बल आफ्नो कब्जामा भए पनि स्पेन

एक गोल पनि गर्न सकेन। एकदमै कठिन पर्यो स्पेनलाई गोल हाल्न। स्पेनको सबै गोल बोजिन्हाले रोक्न सफल भए। स्पेनको खेलाडीहरू र गोल पोस्ट माझ पर्खाल जस्तै बने बोजिन्हा। यस खेलमा केप भट्टेले 2026 सालको विश्वकपको पहिलो खेल बराबरी गरेर आफ्नो खाता खोल्यो। यो खेलपछि सबैको ओठमा एउटै नाम थियो, बोजिन्हा। आफ्नो उत्कृष्ट प्रदर्शनको लागि उनले प्लेयर अफ द म्याच अवार्ड जिते। 40 वर्ष 12 दिनको उमेरमा उनी राष्ट्रको पहिलो फिफा विश्वकप खेलमा उपस्थित हुने सबैभन्दा जेठो खेलाडी बने। फुटबल स्टार र प्रशंसकहरूले पनि उनको प्रशंसा गरे। सामाजिक सञ्जालमा मानिसहरूले उनलाई केप भट्टेको चट्टान र विश्वकपको नयाँ हिरो भन्न थाले। बोजिन्हाले 40 वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप खेलेर र विश्वको सबैभन्दा बलियो टोलीको गोल रोकेर उमेर एउटा संख्या मात्र हो भनेर प्रमाणित गरेका छन्। सायद यसैले स्पेन विरुद्धको यो बराबरीलाई केप भट्टेको लागि कुनै जितभन्दा कम छैन भनेर मानिलिन सकिन्छ। सपना पूरा गर्न समय लाग्न सक्छ, तर यो असम्भव भने छैन भन्ने कुरा बोजिन्हाको जीवन कथाबाट प्रष्ट हुन्छ। उनको कथा केवल फुटबलको बारेमा मात्र होइन, दृढता, सङ्घर्ष र सपनाको बारेमा पनि हो। के भटेको टिमले अघिल्लो दिनहरूमा कस्तो काम गर्छ त्यो समयले नै बताउँछ। तर फिफा विश्वकप 2026 कुरा गर्दा बोजिन्हाको नाम यादगार सम्झनाहरूमा पछिसम्म याद गरिनेछ। केप भट्टेको गोलकिपर बोजिन्हाको कथाले विश्वभरिका फुटबल प्रशंसकहरूको मन जित्न सफल भएका छन् भन्दा अत्युक्ति नहोला। उनी युवा फुटबल खेलाडीहरूको प्रेरणाको स्रोत हुन्। यदि उनले हार मानेर फुटबल छोडेको भए यस्तो चर्चित हुने पनि थिएन। उमेर त एउटा संख्या मात्र हो। शरीर गन्तीले बुढो देखिए तापनि मन बलियो र आत्मविश्वासले भरिएको छ भने मन जस्तै शरीर पनि तन्दुरुस्त हुन सक्छ भन्ने प्रेरणा पाउन सक्छौ बोजिन्हाको खेल जीवनबाट। बोजिन्हाको प्रेरणादायी सफलताको कथाबाट हामीले केही सिक त अवश्य नै प्राप्त गर्न सक्यौं। त यस्तै प्रेरणादायी सफलताको कथाहरू कार्यक्रम कथा सफलताको हरेक अङ्कमा यहाँहरूले सुन्न सक्नुहुनेछ। त्यसैले सुन्न नभुल्नुहोला कार्यक्रम कथा सफलताको। र अहिलेलाई भने आज्ञा चाहन्छौ, कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज, न्यूजन एआईआर एप दार्जिलिङको एफएम 102 मेगाहर्ज तथा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र कार्यक्रम सन्दर्भ। अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आज हामी आजको सान्दर्भिक विषयमाथि केही चर्चा गर्नेछौँ, साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: ए मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो सेवा संकल्प अभियान तथा स्वच्छ भारत मिशन सम्बन्धी आजको कार्यक्रम सन्दर्भमा। त श्रोता अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदी तथा स्विजरल्याण्डका राष्ट्रपति गाई पार्मेलिनले आज नयाँ दिल्लीमा गर्नेछन् वार्ता। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको सुरक्षा र केन्द्रीय क्षेत्रीय अखण्डतालाई खतरामा पर्दा रूसले धेरै तरिकाले मदत अनि समर्थन गरेको भनी गरे उल्लेख। केन्द्रीय बन्दरगाह मालडुवानी यातायात र राजमार्ग अनि जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले आसामको डिब्रुगढबाट पहिलो अन्तर्राष्ट्रिय कार्गो जहाजलाई आज झण्डा देखाई गर्नेछन् रवाना। युवा तथा खेल मन्त्रालयले मेरो युवा भारतमा मोजिम देशभरि 150 भन्दा अधिक स्थानहरूमा गर्यो नशामुक्त युवा पदयात्रा, 1,00,000 भन्दा बढी युवाले गरे सहभागिता। संयुक्त अरब अमिरेट्सका लागि भारतीय राजदूत दीपक मित्तलले पाइलट स्मिथ माछारको स्वास्थ्य लाभको लागि प्रार्थना जारी रहेको बताउनु भएको छ। राजदूत मित्तलले स्मिथ द्रुत गतिमा निको हुँदै गएको र उनको मनोबल उच्च रहेको पनि बताउनु भएको छ। एक अमेरिकी अधिकारीका अनुसार नयाँ र अज्ञात खतरापछि संयुक्त राज्य अमेरिकाले ब्रिटेनको आरएएफ फेयरफोर्टमा राखिएका सबै लामो दूरीका बम्बर्सकहरूलाई अमेरिकाको अखण्डता फिर्ता बताएको छ। आकाशवाणी समाचार सेवा विभागले आज राति 9:30

साङ्गीतिक प्रस्तुतिको क्रमलाई निरन्तरता दिँदै अबको फिल्म गीतको कार्यक्रम समर्पित गर्न चाहन्छु प्रसिद्ध पार्श्व गायिका पलक मुचाललाई। मध्यप्रदेश इन्दोरमा 30 मार्च 1992 जन्मेकी पलकले सानै उमेरदेखि गीत गाउन सुरु गरेकी थिइन्। उनी 4 वर्षको उमेरदेखि नै गायनमा सक्रिय भएकी थिइन्। बाल्यकालदेखि नै उनले गायनसँगै समाजसेवामा पनि रुचि देखाइन्। सन् 1999 उनले कारगिल युद्धका सैनिकहरूका लागि सहयोग रकम जुटाउन घर घरमा गीत गाएकी थिइन्। पछि आफ्ना भाइ पलाससँग मिलेर गरीब तथा हृदय सम्बन्धी समस्या भएका बाल बालिकाको उपचारका लागि देश विदेशमा साङ्गीतिक कार्यक्रमहरू गर्दै सहयोग जुटाउन थालिन्। पलकले सन् 2011 दमादम चलचित्रको गीत मार्फत बलिउडमा पार्श्व गायिकाका रूपमा प्रवेश गरेकी थिइन्। त्यसपछि उनले एक था टाइगर, आशिकी टू, किक, प्रेम रतन धन पायो, एमएस ध्वनी, द अनटोल्ड स्टोरी लगायत धेरै चलचित्रहरूमा गीत गाइसकेकी छन्। उनका लोकप्रिय गीतहरूमध्ये चाहो मे या ना, कौन मुझे, कौन तुझे, हुआ हे आज पहली बार, प्रेम रतन धन पायो आदि प्रमुख रूपमा रहेका छन्। र उहाँले नै गाएको यो गीत कौन तुझे प्यार करू फिल्म एमएस धनीबाट यहाँहरूलाई यो गीत सुनाइरहेका छौँ।

फिल्म प्रेम रतन थन पायो पलक मुचालको यो गीत निकै नै प्रसिद्ध भएको थियो र उहाँले गाएका अरू पनि गीतहरू छन् जो प्रसिद्धिको शिखरमा छ त पलक मुचालको अरू गीतहरू यहाँहरू समक्ष आगामी दिनहरूमा अवश्य नै लिएर आउने नै छौँ तर अहिले भनिदिनुहोस् बिदा फिल्मी गीतको आजको यस कार्यक्रमबाट सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार त्यसपछि यस केन्द्रको प्रादेशिक समाचार यहाँहरूले सुन्न सक्नुहुनेछ

अनि गुजरात सरह पश्चिम बंगालमा आउने छ महिनाभित्र समान नागरिक संहिता यूसीसी लागू गरिनेछ। उहाँले यसको तयारी चलिरहेको पनि बताउनुभयो। उहाँले यूसीसी बाहेक राज्यमा लव जिहाद, ल्यान्ड जिहाद र बलजफ्ती धर्मान्तरण विरूद्ध पनि कठोर कानून बनाइने बताउनुभयो। उहाँले राष्ट्र निर्माण हिन्दू संगठन तथा अयोध्यामा श्रीराम मन्दिर आन्दोलनलाई बलियो आधार प्रदान गर्ने श्री अशोक सिंघलको त्याग र देश धर्म संस्कृति समाज सेवा समर्पणलाई स्मरण गर्दै उहाँलाई श्रद्धासुमन अर्पित गर्नुभयो। राष्ट्रिय राजमार्ग संख्या 10 यातायातका लागि साँझ 7 बजेदेखि भोलिपल्ट बिहानसम्मका लागि 5 अक्टोबरदेखि 17 अक्टोबर अनि 23 अक्टोबरदेखि 7 नोभेम्बरसम्म फेरि 13 नोभेम्बरदेखि 24 दिसम्बरसम्म अनि 26 दिसम्बरदेखि 31 दिसम्बरसम्मका लागि बन्द रहनेछ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड एनएचआईडिसिएलले एउटा अधिसूचना जारी गर्दै हिजो यसको जानकारी दिएको हो। एनएचआईडिसिएल अनुसार वर्षाले गर्दा ठाउँ ठाउँमा गएको पहिरोले क्षतिग्रस्त राष्ट्रिय राजमार्गको मर्मती कार्यका लागि अनि यात्रीहरूको सुरक्षाका लागि यो पाइला चलाइएको हो। गोर्खा जनमुक्ति मोर्चाले आफ्नो 20 औं स्थापना दिवस भव्य रूपमा आगामी 7 अक्टोबरको दिन मनाउने तयारी गरिरहेको जानकारी नारी मोर्चाले जनाएको छ। दार्जीलिङको नर्थ पोइन्ट स्कूल मैदानमा आयोजित हुने यस स्थापना दिवस समारोहमा हजारौंको संख्यामा पार्टी कार्यकर्ताहरू अनि समर्थकहरू भेला हुने जानकारी स्वयं अध्यक्ष विमल गुरुङले जनाएका छन्। श्री गुरुङ अनुसार राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पनि यस समारोहमा निम्ताइएको छ तथा वहाँ उपस्थित रहने सम्भावना प्रबल छ। कालिम्पोङ, दार्जीलिङ, खरसाङ, मिरिक लगायत सिलगढी तराई डुवर्स पार्टीले व्यापक अभियान चलाइराखेको छ, जसले बढीभन्दा बढी संख्यामा मानिसहरूले स्थापना दिवसमा सहभागिता जनाउन सकुन्। यसलाई गोरा मोमो शक्ति प्रदर्शन पनि ठानिँदैछ, कारण जीटीए खारेज गर्ने माग जीजेएमएम पूरा भएको छैन। एडमिनिस्ट्रेटर राखेर सभासदहरू, सांसद र विधायकहरूद्वारा राज्य सरकारले जीटीएको सञ्चालन गरेकोले घटक दलहरू गोरा मोमो र गोजा मोमोले आफ्नो विरोध जनाउँदै स्थायी राजनैतिक समाधान चाँडोभन्दा चाँडो गराउने दबाव बनाइरहेका छन्। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई म नवराजको न्यानो अभिवादन। श्रोता मित्र, हाम्रो संस्कार हाम्रो संस्कृति, जहाँ हामी हाम्रो नेपाली जातिका विविध संस्कार संस्कृतिहरूको कुराकानीहरू लिएर आउने गर्छु। त्यही क्रममा आजको बसाइमा यहाँ सामु प्रस्तुत छ हाम्रो चाडपर्वमा सामूहिकता र सामाजिक एकतामाथि केही कुराकानीहरू। हामी नेपालीहरूको जीवनमा चाडपर्व केवल रमाइलो गर्ने समय मात्र होइन, चाडपर्व हाम्रो संस्कृति हुन्, हाम्रो परम्परा हुन्, हाम्रो पहिचान हुन्। अझ भनौँ, चाडपर्व यस्तो सुन्दर अवसर हुन् जहाँ परिवार एक ठाउँमा भेला हुन्छ, छिमेकी बीच आत्मीयता बढ्छ, साथीभाइसँगको सम्बन्ध अझ नजिक हुन्छ र समाजमा आपसी सहयोग र सद्भाव र छिमेकी बीच आत्मीयता बढ्छ। साथीभाइसँगको सम्बन्ध अझ नजिक हुन्छ र समाजमा आपसी सहयोग सद्भाव र एकताको भावना बलियो बन्छ। हामीमध्ये धेरैले अनुभव गरेका छौँ, दैनिक जीवनमा सबै आआफ्नो काममा व्यस्त हुन्छौँ। कसैलाई कार्यालयको व्यस्तता, कसैलाई पढाइको चिन्ता, कसैलाई व्यापार व्यवसायको जिम्मेवारी। तर जब चाडपर्व आउँछ वातावरण नै फरक हुन्छ, घर आँगनमा खुसी छाउँछ, भेटघाटको माहौल बन्छ, टाढामा रहेका आफन्तहरू घर फर्किन्छन् र गाउँ टोलमा सामूहिक गतिविधि सुरु हुन्छ। यही त हो चाडपर्वको सुन्दर पक्ष। चाडपर्वले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछ, खुसी एक्लै मनाउँदा भन्दा मिलेर बाँड्दा अझ सुन्दर हुन्छ। हाम्रो समाज विविधताले भरिएको छ, फरक फरक भाषा, संस्कार, परम्परा, समुदाय र जीवनशैली भएका मानिसहरू हामी सँगै बस्छौँ। यही विविधताभित्र आपसी सम्मान र सहकार्यको भावना नै हाम्रो सामाजिक एकताको आधार हो। हाम्रो चाडपर्वहरूले यही भावनालाई अझ बलियो बनाउने काम गर्छन्। दसैँ आउँदा घरमा टिका र जमरा लगाउने

मात्र होइन, टाढा रहेका आफन्तसँग भेटघाट गर्ने अवसर पनि मिल्छ। तिहार आउँदा दिदीबहिनी र दाजुभाइ बीचको सम्बन्ध अझ आत्मीय बन्छ। देउसी भैलोले गाउँ टोललाई नै उत्सवमय बनाउँछ। तीजले महिला दिदीबहिनीहरूलाई सामूहिक रूपमा भेला हुने अवसर दिन्छ। माघे सङ्क्रान्ति, ल्होसार, साखेला, उभौली उधौली, बुद्ध जयन्ती, सोनाम ल्होसार, विभिन्न चाडपर्वले हाम्रो समाजमा सांस्कृतिक विविधताको सुन्दर तस्विर प्रस्तुत गर्छन्। प्रत्येक चाडको आफ्नै विशेषता छ, आफ्नै परम्परा छ, आफ्नै सांस्कृतिक महत्त्व छ। तर यी सब चाडपर्वमा एउटा साझा भावना भेटिन्छ, मिलेर खुसी मनाउने भावना। श्रोतमित्र, हामी छौँ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा, र आजको विषयमा हामी कुराकानी गरिरहेछौँ हाम्रो चाडपर्वको सामूहिकता र सामाजिक एकतामाथि। यस विषयमाथि थप कुराकानी म अवश्य लिएर आउने नै छु, तर त्योभन्दा पूर्व सुनौ यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीतपछि यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आजको विषयमा हामी कुराकानी गरिरहेछौँ हाम्रो चाडपर्व सामूहिकता अनि सामाजिक एकतामाथि केही कुराकानीहरू। साँच्चै नै श्रोता मित्र, यो चाडपर्व भनेको खुसीसँग मनाउने भावना हो। त्यसैले हाम्रो चाडपर्वलाई केवल एउटा परिवार वा

एउटा समुदायको उत्सवका रूपमा मात्र होइन सामाजिक सम्बन्धलाई जोड्ने एउटा सुन्दर माध्यमको रूपमा पनि हेर्न सकिन्छ। जब टोलमा सामूहिक रूपमा कार्यक्रम आयोजना हुन्छ त्यहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन्छन्। कसैले गीत गाउँछन्, कसैले नृत्य प्रस्तुत गर्छन्, कसैले कार्यक्रम व्यवस्थापन गर्ने सहयोग गर्छन्, कसैले पाहुनाको स्वागत गर्छन्। सबैको आआफ्नो भूमिका छ। यही सहभागिताले हामीलाई सिकाउँछ समाज निर्माणमा प्रत्येक व्यक्तिको योगदान महत्त्वपूर्ण हुन्छ। एउटा सानो उदाहरण लियौँ। गाउँको कुनै टोलमा चाडपर्वको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना भयो। कार्यक्रम सफल बनाउने युवाहरूले मञ्च तयार गरे, बालबालिकाले नृत्य र गीत प्रस्तुत गरे, आमाहरूले खानपिनको व्यवस्था गर्न सहयोग गरे, बुबाहरूले पाहुनाको स्वागत र व्यवस्थापन सम्हाले, ज्येष्ठ नागरिकहरूले आफ्नो अनुभव र संस्कृति सम्बन्धी ज्ञान बाँडे। अब सोचौ त, त्यहाँ एउटा व्यक्तिको योगदानले मात्र कार्यक्रम सफल हुन्थ्यो होला र? अवश्य हुँदैन थियो। सबैको सहभागिता, सहयोग र सहकार्यले मात्रै त्यो कार्यक्रम सफल भयो। यही नै सामूहिकताको शक्ति हो। सामूहिकता भनेको धेरै मानिसहरू एउटै ठाउँमा जम्मा हुनु मात्र होइन, सामूहिकता भनेको एउटै उद्देश्यको लागि हातेमालो गर्नु हो। हाम्रो चाडपर्वले यही हातेमालोको संस्कारलाई पुस्तौँदेखि अगाडि बढाउँदै आएको छ। हाम्रा अग्रजहरूले चाडपर्व मनाउने क्रममा केवल आफ्नो परिवारको बारेमा सोचेनन्, उनीहरूले छिमेकी, आफन्त र समाजलाई पनि साथमा लिएर उत्सव मनाए। यही परम्पराले हाम्रो सामाजिक सम्बन्धलाई बलियो बनाउँदै आएको छ। आजको आधुनिक समयमा जीवनशैली धेरै परिवर्तन छ। प्रविधिले हामीलाई संसारसँग जोडिएको छ। मोबाइल र सामाजिक सञ्जाल मार्फत हामी टाढा रहेका मानिसहरूसँग पनि सजिलै कुराकानी गर्न सक्छौँ। तर प्रत्यक्ष भेटघाट, सँगै बसेर हाँस्ने, दुःख सुख बाँड्ने र एउटै ठाउँमा बसेर उत्सव मनाउने आनन्द भने अझै विशेष छ। त्यसैले चाडपर्व हाम्रो सामाजिक जीवनमा भेटघाट र आत्मीयताको एउटा महत्त्वपूर्ण अवसर बनेको छ। चाडपर्वको बेला घर फर्किने परम्परा पनि हाम्रो समाजको सुन्दर पक्ष हो। वर्षभरि काम, पढाइ वा अन्य कारणले टाढा रहेका परिवारका सदस्यहरू चाडपर्वमा घर फर्कन्छन्। घरमा हजुरबुबा, हजुरआमा, आमाबुबा, दाजुभाइ, दिदीबहिनी र आफन्तहरू एकै ठाउँमा भेला हुन्छन्। त्यो क्षण केवल भेटघाट होइन, भावनाको पुनर्मिलन हो। कहिलेकाहीँ एउटा सानो कुराकानीले पनि सम्बन्धको ठुलो आत्मीयता ल्याउँछ। कस्तो छौ, पढाइ कस्तो भइरहेको छ, काम कस्तो चलिरहेको छ, स्वास्थ्य राम्रो छ, यस्ता सामान्य प्रश्नभित्र पनि माया, चिन्ता र अपनत्व लुकेको छ। त्यसैले चाडपर्वले परिवारलाई नजिक ल्याउने काम गर्छ। परिवार बलियो भयो भने समाज पनि बलियो हुन्छ। परिवारभित्र माया, सम्मान र सहयोगको भावना विकास भयो भने त्यही भावना समाजमा पनि फैलिन्छ। हाम्रो सामाजिक एकताको सुरुवात घरबाटै हुन्छ। घरमा साना बालबालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको देख्छन्। उनीहरूले पाहुनालाई स्वागत गर्ने तरिका सिक्छन्। आफन्तसँग मिलेर बस्ने, बाँडेर खाने, सहयोग गर्ने र संस्कृतिको सम्मान गर्ने व्यवहार सिक्छन्। यसरी चाडपर्व हाम्रो लागि एउटा जीवन्त पाठशाला पनि हुन्। किताबमा संस्कृति पढ्नु एउटा कुरा हो, तर संस्कृतिलाई आफ्नै घर आँगनमा अनुभव गर्नु अर्को कुरा हो। जब बालबालिकाले हजुरआमाबाट पुराना चाडपर्वका कथा सुन्छन्, जब बुबाआमासँगै पूजा र सांस्कृतिक कार्यक्रममा सहभागी हुन्छन्, जब साथीहरूसँग देउसी भैलो खेल्छन्, जब विभिन्न समुदायका चाडपर्वबारे जान्ने अवसर पाउँछन्, त्यति बेला उनीहरूले संस्कृतिलाई केवल पढ्दैनन्, महसुस गर्छन्। त्यसैले नयाँ पुस्तालाई हाम्रो संस्कृतिसँग जोड्ने महत्त्वपूर्ण माध्यम पनि चाडपर्व हुन्। तर संस्कृति भनेको केवल पुरानो परम्परालाई जस्ताको त्यस्तै दोहोऱ्याउनु मात्र होइन, संस्कृतिको सुन्दरता अझ त्यसलाई समय अनुसार नयाँ पुस्तासम्म पुर्याउन सक्नुमा पनि छ। आजका युवाहरू प्रविधिसँग परिचित छन्। उनीहरूले सामाजिक सञ्जाल, डिजिटल मिडिया, भिडियो र अन्य माध्यम प्रयोग गरेर हाम्रा चाडपर्व तथा संस्कृतिलाई नयाँ पुस्तामा पुर्याउन सक्छन्। हाम्रो लोकगीत, लोकनृत्य, लोकबाजा, परम्परागत पहिरन, खानपान र संस्कारलाई डिजिटल माध्यमबाट संसारभरि चिनाउन सक्छन्। यसरी आधुनिक प्रविधि र हाम्रो मौलिक संस्कृति बीच सुन्दर सम्बन्ध बनाउन सकिन्छ। हाम्रो चाडपर्वले सामाजिक एकता मात्र होइन, आपसी सम्मान पनि सिकाउँछन्। हामीले हाम्रो संस्कृति मनाउँदा अरूको संस्कृतिलाई पनि सम्मान गर्न सिक्नुपर्छ, किनकि विविधता नै हाम्रो समाजको सुन्दरता हो। कसैको चाडपर्व फरक हुनसक्छ, कसैको परम्परा फरक हुनसक्छ, कसैको भाषा फरक हुनसक्छ, तर खुसी मनाउने भावना, परिवारप्रतिको माया, समाजप्रतिको जिम्मेवारी र आपसी सम्मानको भावना सबैमा सम्मान हुन्छ। त्यसैले हामी भन्न सक्छौँ, चाड फरक हुनसक्छ, संस्कार फरक हुनसक्छ, तर मानवता
एउटै हो। यही सोचले सामाजिक एकतालाई अझ बलियो बनाउँछ। चाडपर्वको अवसरमा गरिने सामूहिक सहयोगको संस्कार पनि निकै महत्त्वपूर्ण छ। कुनै सांस्कृतिक कार्यक्रम आयोजना गर्नुपर्दा सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्छन्। कसैले समय दिन्छन्, कसैले श्रम दिन्छन्, कसैले आफ्नो सिप प्रयोग गर्छन्, कसैले व्यवस्थापनमा सहयोग गर्छन्। यो सहयोगको भावना केवल कार्यक्रममा सीमित रहँदैन, यही संस्कारले समाजमा आवश्यक पर्दा एकअर्काको साथ दिने वातावरण निर्माण हुन्छ। आज हामीले समाजलाई अझ राम्रो बनाउन चाहन्छौँ भने यस्ता सकारात्मक परम्परालाई निरन्तरता दिन आवश्यक छ। विशेष गरी युवाहरूको भूमिका यहाँ अत्यन्तै महत्त्वपूर्ण छ। युवाहरू समाजको ऊर्जा हुन्। उनीहरूले चाडपर्वलाई अझ सृजनात्मक, व्यवस्थित र अर्थपूर्ण बनाउन सक्छन्। सांस्कृतिक कार्यक्रम आयोजना गर्न सक्छन्। बालबालिकाका लागि प्रतियोगिता राख्न सक्छन्। ज्येष्ठ नागरिकसँग अनुभव आदान प्रदान गर्न सक्छन्। स्थानीय कला र कलाकारहरूलाई प्रोत्साहन गर्न सक्छन्। आफ्नै गाउँठाउँमा मौलिक परम्पराको अभिलेख तयार गर्न सक्छन्। यस्ता कामले संस्कृति जोगाउनका साथै समाजमा सहकार्यको भावना पनि बढाउँछ। बालबालिकाको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। आजको बालबालिका नै भोलिको संस्कृति बोकेर हिँड्ने पुस्ता हुन्। त्यसैले उनीहरूलाई चाडपर्वको वास्तविक अर्थ बुझाउन आवश्यक छ। उनीहरूलाई केवल नयाँ लुगा लगाउने, मिठो खाने र रमाइलो कुरा गर्ने मात्र होइन, चाडपर्वको सांस्कृतिक र सामाजिक महत्त्व पनि बुझाउनुपर्छ। उनीहरूले बुझ्नुपर्छ चाडपर्व भनेको परिवारसँग समय बिताउने अवसर हो। चाडपर्व भनेको ठुलोलाई सम्मान गर्ने अवसर हो। चाडपर्व भनेको सानालाई माया गर्ने अवसर हो। चाडपर्व भनेको साथीभाइसँग खुसी बाँड्ने अवसर हो। चाडपर्व भनेको आफ्नो संस्कृतिलाई सम्झने र नयाँ पुस्तालाई चिनाउने अवसर हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, चाडपर्व भनेको समाजलाई अझ नजिक ल्याउने अवसर हो।

हाम्रो चाडपर्वमा गीत छ, सङ्गीत छ, नृत्य छ, परिकार छन्, परम्परा छन्। तर यी सबैभन्दा माथि एउटा अमूल्य कुरा आत्मीयता छ। यही आत्मीयताले घरलाई घर बनाउँछ, यही आत्मीयताले टोललाई समुदाय बनाउँछ, र यही आत्मीयताले समुदायलाई एकताबद्ध समाज बनाउँछ। हामीले चाडपर्व मनाउँदा एउटा कुरा सधैँ सम्झन सक्छौँ, म एक्लै खुसी हुनुभन्दा हामी सबै मिलेर खुसी हुनु ठुलो कुरो हो। यदि हाम्रो छिमेकी खुसी छ भने त्यो खुसीमा हामी पनि सहभागी हुन सकौँ। यदि कुनै परिवारलाई सहयोग आवश्यकता छ भने हाम्रो क्षमता अनुसार साथ दिन सकौँ। यदि कुनै बालबालिकाले आफ्नो कला प्रस्तुत गर्न चाहन्छ भने उसलाई हौसला दिन सकौँ। यदि कुनै ज्येष्ठ नागरिकसँग पुरानो संस्कृति र परम्पराको ज्ञान छ भने उहाँको अनुभव सुन्न सिकौँ। यस्ता साना साना व्यवहारले नै ठुलो सामाजिक सम्बन्ध निर्माण गर्छ। हाम्रो समाजमा चाडपर्वको अर्को सुन्दर पक्ष भनेको पुस्ता बीचको सम्बन्ध हो। हजुरबुबा हजुरआमाले आफ्नो समयका अनुसार परम्परा सुनाउनुहुन्छ, आमा बुबाले त्यसलाई व्यवहारमा सिकाउनुहुन्छ, युवाहरूले त्यसलाई नयाँ माध्यमबाट अगाडि बढाउँछन्, बालबालिकाले त्यसलाई सिकेर भविष्यमा लैजान्छन्। यसरी संस्कृति एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ। त्यसैले चाडपर्व हाम्रो अतीतसँग जोडिने पुल मात्र होइन, भविष्यतर्फ जाने बाटो पनि हुन्। हामीले हाम्रो संस्कृति जोगाउँदा केवल पुरानो परम्परा जोगाइराखेका हुँदैनौँ, हामी आफ्नो पहिचान, आफ्नो इतिहास र आफ्नो सामाजिक सम्बन्धलाई पनि सुरक्षित राखिरहेका हुन्छौँ। त्यसैले आजको पुस्ताले हाम्रो संस्कृतिलाई गर्वको साथ बुझ्न र अगाडि बढाउन आवश्यक छ। हामी आधुनिक बनाउँ, प्रवृत्तिसँग अघि बढाउँ, नयाँ कुरा सिकौँ, तर हाम्रो मौलिक पहिचानलाई पनि साथमा लिएर अघि बढाउँ। किनकि जरा बलियो भयो भने रोग अझ मजबुत भएर फैलिन्छ। त्यसै गरी आफ्नो संस्कृति र पहिचानसँग जोडिएको समाजलाई पनि आफ्नो भविष्य अझ आत्मविश्वासका साथ निर्माण गर्न सक्छ। अन्तमा, चाडपर्वको वास्तविक खुसी महँगो सजावटले मात्र होइन, ठुलो जमघटमा मात्र होइन, धेरै परिकारमा मात्र होइन। चाडपर्वको वास्तविक खुसी त त्यति बेला हुन्छ जब परिवारका सदस्य एक अर्कासँग मुस्कुराउँछन्, जब छिमेकीले छिमेकीलाई आत्मीयतापूर्वक अभिवादन गर्छन्, जब युवाले ज्येष्ठ नागरिकताको हात समाउँछन्, जब बालबालिकाले आफ्नो संस्कृति सिक्दै खुसी हुन्छन्, र जब समाजका मानिसहरू एक अर्काको खुसीमा सहभागी हुन्छन्। त्यसैले आउनुहोस्, हाम्रा चाडपर्वलाई केवल मनाउने होइन, महसुस गर्ने संस्कार बनाऊ, आफ्नो संस्कृति मनाऊ, अरूको संस्कृतिलाई सम्मान गरौँ, परिवारलाई समय दिऊ, छिमेकीसँग आत्मीयता बढाऊ, नयाँ पुस्तालाई प्रकृतिसँग जोडाऊ, युवाको सृजनशीलतालाई प्रोत्साहन गरौँ, ज्येष्ठ नागरिकको अनुभवलाई सम्मान गरौँ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, एक अर्काको खुसीमा सहभागी बनाऊ। किनकि हाम्रो चाडपर्वको सबैभन्दा ठुलो शक्ति हाम्रो सामूहिकता हो, हाम्रो संस्कृतिको सबैभन्दा ठुलो सुन्दरता हाम्रो विविधता हो, र हाम्रो समाजको सबैभन्दा ठुलो सम्पत्ति हाम्रो एकता र आपसी सद्भाव हो। आउनुहोस्, हाम्रो चाडपर्वलाई माया सम्मान

सहयोग र आत्मीयताले उत्सव बनाऊ, जहाँ घर घरमा खुसी होस्, टोल टोलमा आत्मीयता होस्, समुदाय समुदायमा सद्भाव होस् र हाम्रो सम्पूर्ण समाजमा एकताको भावना अझ बलियो बनोस्। हाम्रो चाडपर्व हाम्रो पहिचान हो, हाम्रो सामूहिकता हाम्रो शक्ति हो, हाम्रो सामाजिक एकता हाम्रो सुन्दर भविष्यको आधार हो।

हवस् त श्रोत मित्र, हजुरहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो हाम्रो चाडपर्व सामूहिकता र सामाजिक एकतामाथि केही कुराकानीहरू। यसैको साथमा घडेले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ, आउँदो कार्यक्रममा पक्कै पनि यस्तै मिठो विषयवस्तु साथ उपस्थित हुने बाचाको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहरराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

0: अब सुनो सुबियान 10 बजे को मुख्य समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्याण्डका राष्ट्रपति गाइ पार्मेलिन बीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ। राष्ट्रपति पार्मेलिन 3 दिने राजकीय भ्रमणमा जाँदैछन्। उहाँसँग वरिष्ठ अधिकारी र व्यापारिक नेताहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दैछन्। राष्ट्रको सेवा निरन्तर प्रतिबद्धता र सुशासनको मन्त्रबाट प्रेरित सरकार 2047 विकसित भारतका लागि निरन्तर लागिरहेको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले आज रानी दुर्गावतीलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री सिंहले एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, रानी दुर्गावतीले आफ्ना प्रजाहरूको कल्याण र राज्यको समृद्धिलाई सर्वोच्च प्राथमिकता दिएकी थिइन्। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले भनेका छन्, जब भारतको सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पारेको थियो, रूसले भारतलाई धेरै तरिकाले समर्थन गरेको थियो। नयाँ दिल्लीमा भएको 62 म्युनिक सुरक्षा सम्मेलनमा बोल्दै उहाँले भनेका छन्, जब विश्वका धेरै देशले भारतको छिमेकमा सैन्य शासनको समर्थन गरिरहेका थिए, तब रूससँग भारतको सम्बन्ध निकै राम्रो थियो। भारत र क्यानाडा बीच प्रस्तावित व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए को 5 चरणको वार्ता आज क्यानाडाको राजधानी ओटावामा सुरु हुँदैछ। पश्चिम बंगालमा हवाई सम्पर्क बलियो बनाउनका लागि राज्य सरकारले 4 नयाँ विमानस्थलहरू निर्माणका लागि केन्द्र सरकारसँग आज एक समझदारी पत्रमा हस्ताक्षर गर्नेछ। भारतको मौसम विज्ञान विभागले उत्तराखण्ड, तेलंगाना, गांगटिक, पश्चिम बंगाल र लक्षद्वीपमा चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यो रमाइलो गीतको शुरूआतसँगै अब भने हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङमा। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। म छिरिङ डमाको तर्फबाट

एक दीपकबाट हजारौं दीपक बाल्न सकिन्छ, तर त्यसको प्रकाश कहिले खर्दैन। त्यसै गरी खुसी बार्दा खुसी खर्दैन। यो भनाइ हो भगवान गौतम बुद्धको, र उहाँको यो भनाइलाई सदैव आत्मसात गर्नुहोस् श्रोता, र खुसी सुखी रहनुहोस्।

श्रोता, हरेक दिनले आफ्नो इतिहास कोरेको हुन्छ र आज 5 तारिक अक्टोबरको दिनले पनि इतिहासको पन्नामा आफ्नो छाप छोडेको छ। त्यो हो राष्ट्रिय डल्फिन दिवस। यो दिवस जलीय जीवहरूको संरक्षण, नदी तथा समुद्रको स्वच्छता र जैविक विविधताको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले मनाइने दिवस हो। विशेष जलीय जीव डल्फिन अहिले संसारमा लोप हुँदै जाँदैछ। यस जीवले संसारको सुन्दरता बढाउनको साथै नदी तथा समुद्रमा सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ। यिनीहरूको बुद्धिमत्ता, मित्रतापूर्ण व्यवहार र पानीमा खेल्ने स्वभावले मानिसहरूलाई आकर्षित गर्दछ। तर डल्फिनको मात्रामा कमी आएको कारण नै हरेक वर्ष 5 तारिक अक्टोबर राष्ट्रिय डल्फिन दिवस मनाउन सुरु गरिएको हो। सन् 2022 यस दिवस औपचारिक रूपमा मनाउन सुरु गरिएको हो। डल्फिनको संरक्षणका लागि नदी र समुद्रलाई स्वच्छ राख्नुपर्छ र अवैध सिकार रोक्नुपर्छ, साथै तिनीहरूको प्राकृतिक वासस्थानको रक्षा गर्नुपर्छ। डल्फिन प्रकृतिको अमूल्य सम्पत्ति हो। यसको संरक्षण गर्नु भनेको नदी, समुद्र र समग्र वातावरणको संरक्षण गर्नु हो। स्वच्छ जलस्रोत र सुरक्षाले नै डल्फिनको भविष्य सुनिश्चित गर्न सक्छ। त्यसैले आउनुहोस्, राष्ट्रिय डल्फिन दिवसको अवसरमा डल्फिनको संरक्षण गर्ने, जलस्रोत सफा राख्ने र जैविक विविधताको सुरक्षा गर्ने संकल्प गरौं। डल्फिन बचाऊ, जलस्रोत जोगाऊ, प्रकृतिको सन्तुलन कायम राखौं। यही वाचकको

आजको कार्यक्रम हेलो खरसाङ यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनुहोला। र आजको यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी लासङ लामालाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङ डोमा पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ आजको यस कार्यक्रमबाट। शुभ दिन, नमस्ते।

अभिवादन श्रोता, हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। एफएम 103.5 मेगाहर्जमा मनोरञ्जनात्मक साथै विविध जानकारीमूलक कार्यक्रमहरू लिएर अब भने श्रोताहरूको साथमा रहनेछु म उद्घोषिका दिपा। त सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी मित्र प्रतिमा साथै मेरो तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। त श्रोताहरूले हाम्रो कार्यक्रमहरू न्युसन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत छ दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विविध विषयलाई समेटिएको कार्यक्रम हाम्रो सरोकार।

हामी सबै चाहन्छौँ हाम्रो घर सुरक्षित रहोस्, परिवारका सदस्यहरू स्वस्थ र सुरक्षित रहन् अनि हाम्रो दैनिकी सधैँ सामान्य र सहज रूपमा चलिरहोस्। तर प्रकृतिले कहिलेकाहीँ यस्तो परिस्थिति सृजना गर्छ जसको हामीले पूर्वानुमान गर्न सकेका हुँदैनौँ। श्रोता भनिन्छ, विपद वा आपतकालीन अवस्था बाचा बजाएर आउँदैनन्। भूकम्प होस्, बाढी पहिरो होस् वा अचानक आग लागि नै किन नहोस्, यस्ता विपदले हामीलाई पूर्व सूचना दिएर आउँदैनन्। तर श्रोता, के हामी यसका लागि तयार छौँ त? हामी प्राय भन्ने गर्छौँ, विपद पर्दा हेरौँला नि। तर विपद आइसकेपछि सोच्ने समय हुँदैन, त्यति बेला त केवल सामना गर्ने वा भाग्ने समय मात्र हुन्छ। त्यसैले आजको हाम्रो सरोकारमा हामी कुरा गर्दैछौँ आपतकालीन समयका लागि घरेलु तयारी।

श्रोता, आपतकालीन तयारी भनेको डराएर बस्नु होइन, यो त सम्भावित जोखिमलाई बुझेर आफू, आफ्नो परिवार र आफ्नो घरलाई सुरक्षित बनाउन गरिएको पूर्व तयारी हो। हरेक वर्ष वर्षायाममा बाढी र पहाडमा पहिरोको दर्दनाक पीडा सुन्छौँ र देख्छौँ। हिउँद महिना सुरु हुनसाथ गाउँघर वा सहर बजारमा आगलागीका घटनाहरूले सताउँछ त कहिलेकाहीँ विनाशकारी भूकम्प। श्रोता, विपत्ति अचानक आउँछ, यसले धनी वा गरिब भन्दैन, न त यसले हामीलाई तयारी गर्ने समय नै दिन्छ। तर विज्ञान, प्रविधि र पुराना अनुभवहरूले के देखाएका छन् भने, विपद जतिसुकै ठुलो र भयावह किन नहोस्, यदि हाम्रो पूर्व तयारी बलियो छ भने हामी जनधनको क्षतिलाई 90% कम गर्न सक्छौँ। त्यसैले त श्रोता भनिन्छ नि, डराउने होइन तयारी गर्ने हो।

श्रोता, आज हामी गम्भीर भएर सोचौँ कि हामीले आफ्नो घरभित्रै कस्ता कस्ता तयारीहरू गरेर राख्नुपर्छ जसले सङ्कटको घडीमा आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्न सकिन्छ। घरेलु तयारीको कुरा गर्दा सबैभन्दा पहिला र अनिवार्य विषय हो आपतकालीन झोला अर्थात् गो ब्याग। कतिपयलाई लाग्न सक्छ कि यो त सहर बजारका धनी मान्छेहरूले राख्ने कुरा हो, तर होइन श्रोता, यो गाउँ होस् या सहर, हरेक घरमा हुनुपर्ने जीवनरक्षक झोला हो। घरका हरेक सदस्यले आपतकालीन समयमा सजिलै भेट्न सक्ने ठाउँमा सधैँ तयारी अवस्थामा राख्नुपर्छ आपतकालीन झोला।

श्रोता, आपतकाल कहिले कुन रूपमा र कति बेला आइपर्छ भन्ने कुरा हामीले पहिल्यै अनुमान गर्न सक्दैनौँ। कुनै आकस्मिक परिस्थितिले केही क्षणमै हाम्रो दैनिक जीवनलाई प्रभावित पार्न सक्छ। यस्तो अवस्थामा आत्तिनुभन्दा पनि पहिले नै गरिएको सानो तयारीले ठूलो सहयोग पुर्याउन सक्छ। यस्तो समयमा परिवारका सदस्यहरू कसरी सम्पर्कमा रहने, कहाँ भेला हुने र आवश्यक परेमा सुरक्षित स्थानतर्फ कसरी जाने भन्नेबारे पहिले नै छलफल गर्नुहोस्। विपत्ति वा आपतकाल रोक्न सधैँ हाम्रो हातमा नहुन सक्छ, तर आपतकालको सामना गर्न आफूलाई तयार राख्ने काम भने हाम्रो हातमै हुन्छ। आज गरिएको सानो तयारीले भोलिको ठूलो जोखिमलाई कम गर्न सक्छ। त्यसैले सङ्कट आउनु अघि नै तयारी गरौँ।

संकटको समयमा ठूलो कुरा होइन श्रोता, सही समयमा गरिएको सानो तयारी नै ठूलो सहारा बन्न सक्छ। त्यसैले आजै घरमा एउटा आपतकालीन झोला तयार गरौँ, परिवारसँग आवश्यक योजना बनाऊ र आफूलाई सुरक्षित राख्ने उपायबारे जानकारी लिऊ। यही सचेतना र सुरक्षाको सन्देशको सँगै हाम्रो सरोकार कार्यक्रमको आजको अङ्कबाट म दिपा आज्ञा चाहन्छु। फेरि अर्को उपयोगी र जनसरोकारको विषय लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं र समय यस बेला पूर्वान्न 11 बज्ने लाग्यो। अब समय प्रसारण गरी सुनाउन लागिरहेछौं आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा। अब प्रस्तुत छ सङ्गीतमय प्रस्तुति स्वरमाधुरी, जसमा सधैँ आज पनि लिएर आएका छौँ विविध कलाकारहरूको स्वरमा सजिएको आधुनिक गीतहरू। त प्रथम प्रस्तुति राखिरहेछौँ सुचिता गजमेरको स्वरमा।

हिरेन दर्नालको स्वरपछि अब स्वरमाधुरी कार्यक्रमको अन्तिम प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौँ मनिला तामाङको स्वरमा।

0: अनुकूल होने की संभावना है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र समय यस बेला मध्याह बाह्र बजेर पाँच मिनट भइरहेछ र यस मधुरसनमा तपाईँको अनुरोध रोजाई र भावनालाई सङ्गीतको माध्यमबाट तपाईँसम्म पुर्याउने हाम्रो आत्मीय प्रयास तपाईँको अनुरोधमा र म दिपा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिवादन टक्राउँदछु आजको फरमाइसी फिल्म सङ्गीतको कार्यक्रममा। त कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ मन चलचित्रबाट उदित नारायण अनि अल्का याग्नेको युगल स्वरमा, शब्द समीरको, सङ्गीत सञ्जीव दर्शनको र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको पुराना तालाब डुम्राउबाट वल्ली उल्ला अन्सारी, आसमा नाच अन्सारी अनि सोनम, सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी अनि सम्मी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार, नैतिक, बिहु अनि विमल, नवरतन हाताबाडी पूर्णियाबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडु, दीक्षा देव, देवांशु अनि डब्लुजी, शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह, प्रतिमा शाह, सन्देश शाह अनि उहाँका साथीहरू, पुनः महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता, अप्पर सिरवारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, स्वयं दर्नाल, शीला राई, पुष्पा छेत्री, करुणा अनि विनोद, मेसोल सीतामढी बिहारबाट अक्रम हुसेन, इसरत अक्रम, वसिम अक्रम, रुबिना वसिम, आरिस वसिम, नदिम अक्रम, समीम अक्रम, अमन अक्रम, ममता रानी, पुनम कुमारी शर्मा, बच्चु शेख अनि चिना शेख, कुहात बिहारबाट शेख जफर हसन अनि नर्गिस जफर, नुरमहल मेसोलबाट हुमेरा नाज, सुमेरा नाज, अभिया नाज, अरान बाबु, हम्जा अनि मुजमिल, मेहरनगर उमड़खेरबाट अभिजित गोहानकर, सरिता गोहानकर, सिद्धान्त अनि प्रिन्स एकांश गोहानकर, विश्वकर्मनगर नागपुरबाट शैलेश गोहानकर, वैशाली, श्वेता, सुमित अनि ध्वनि गोहानकर, राज प्यालेस मौनाथ बञ्चन, उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक अनि आर्यन, शिव मन्दिर हकीकतपुरा मौनाथ बञ्चन, उत्तर प्रदेशबाट मुन्ना स्वर्णकार, पिङ्की स्वर्णकार, रितेश, कृष्ण, पिहु स्वर्णकार अनि परिवारका अन्य सदस्यहरू। त सुनौ कार्यक्रमको यो प्रथम प्रस्तुति।

0: खुशियां और हम सहती
1: अन्नु मल्लिकको संगीत मजरू सुल्तानपुरीको शब्द रचना कुमार सानु अनि अल्का यज्ञको युगल आवाजमा अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति अकेले हम अकेले तुम चलचित्रबाट। अनुरोध छ यहाँहरू सबैको बक्सर बिहारबाट सर्फुद्दिन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अन्सारी अनि अल्ताप अन्सारी, डुमराव बिहारबाट डब्लु अन्सारी, सोनम अदिबा अनि दानिस अन्सारी, सरिमपुर बक्सरबाट एसटीराज अन्सारी, आसमा खातुन, आफ्ताप अन्सारी, मेराज अन्सारी, कल्लो अनि मल्लु अन्सारी, बिहार कलोनी लोनेबाट नसिमुल इस्लाम गुनौरे अनि प्रकाशवीर राजपूत, बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द मिश्र, रमेशचन्द अनि कुमकुम मिश्र, मेन रोड राजविराज नेपालबाट मोहम्मद अत्ताउल्ला, जिन्नत जहाँ, सोनी परविन अनि इम्तियाज आलम, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राई, सुम्निमा हाकु, सन्नी हाकु, पिङ्की, खुसबू, श्रुति, पूजा हाकु, पूर्णिमा, राधेश्याम खात्की हाकु अनि रामकृष्ण खात्की हाकु, काठमाडौँ नेपालबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश, आशिष, तरुण, रञ्जन र विदिता, सर्लाही सोकनाहाबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार, वन्दना कुमारी, प्रियङ्का कुमारी अनि शर्मा परिवारका अन्य सदस्यहरू, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भू प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त अनि नन्दकिशोर गुप्त, दल्लो टोला फारबिसगंज बिहारबाट सिराज परवाना, अन्सारी बेगम, राजा सौरभ, तरन्नम तबस्सुम, इख्तियार बल्ला मास्टर अनि प्रदीप रौनियार, अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोसिन आर्जु, नवाब आर्जु, सभा आर्जु अनि सरफराज खान, बंगाल रोड जोकीहाटबाट सोम्या नास्मिन, रुकैया आफ्रिन, रिहाना परविन, फरजाना खानम, सहना सबनम अनि नुसरत जानम।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। र यसै क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेछौ, कवि खुसी कवि गम चलचित्रबाट सोनी निगम अनि अलका याग्निको युगल स्वरमा। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु भएका छन् यहाँहरू सबैले। महियारपुर मनिहारीबाट आफ्ताब आसिक, सैदुल दिलकस, रुखसाना बेगम, फिरदोस आलम, आफक आलम, गुलजार मोहम्मद नसिर अनि वसिम, गोकाजिल सुरापारबाट मोहम्मद हुमायूं, मस्कुरा सबनम, आशुतोष कुमार, राज

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अन्तिम प्रस्तुति राखिरहेछौँ खामोशी चलचित्रबाट कविता कृष्णमूर्तिको स्वरमा, शब्द मजरो सुल्तानपुरीको अनि सङ्गीत रहेको छ जतिन ललितको। अनुरोध यहाँहरू सबैको, समरेपानी भालुखोपबाट अशोक कुमार खड्का, मिरिक निगालेबाट कल्याण राई, सिङ्बुली मिरिकबाट सुखबीर थापा, मालबजारबाट अजय धनुका, इस्कन मन्दिरबाट वंशीधर प्रसाद, मरमाटी स्टेटबाट लक्ष्मी प्रधान, सौरेनीबाट जसोदा तामाङ, खरसाङ चित्रेबाट साहिल देवान, नागरी स्कुल गाउँबाट शान्ता तामाङ, दक्षिण सिक्किमबाट अर्जुन प्रधान, त्यसरी नै अन्य श्रोताहरू हुनुहुन्छ। बढी खञ्जरपुर भागलपुरबाट गुलफराज आलम, बेगम सम्मा आरा अनि जमालुद्दिन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, डेन्सिङ रोड भागलपुरबाट अप्रोच आलम, बरकत आलम अनि सदाब, गठिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन, करिना कुमारी, पूजा कुमारी, आरती अनि सुनिता देवी, गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु विशालराज अनि वंशराज, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्कातुर्स एक्का, स्वर्णलता एक्का, श्रद्धा अनिरुद्ध, डेमेन एक्का, जुलियन एक्का र चार्ल्स एक्का, जौगुडी बस्तीबाट विमल खडिया, मीना खडिया अनि सुचिता खडिया, कन्नरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी मोहम्मद, शरीफ आर्जु अनि रिया, नटरन जिल्ला विदिशाबाट कल्याण सेन, पुष्पा सेन, नितिन सेन अनि जतिन सेन। त राखिरहेछौँ कार्यक्रमको यो अन्तिम प्रस्तुति।

0: This is Akashvani Kushyong, 103.5 megahertz, and it's time for Nepali headlines.
1: Yo, Akashvani ho. Arati Thakuri bata sunhos dinso ek baji ko pramukh samachar. प्रधानमन्त्री नरेन्द्र मोदीले आज एक संस्कृत सुभाषित साझा गर्दै भन्नुभयो, हृदयको निर्मलता, त्याग, भावना, साहस, सुख दुःखमा सहभाव, दक्षता, स्नेह र सत्यनिष्ठा केवल एक सामान्य मित्रका गुण मात्र होइन तर उदार हृदय र विशिष्ट व्यक्तित्व भएका मानिसको पहिचान हो। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्याण्डका राष्ट्रपति गी पार्मेलिनको नयाँ दिल्लीमा द्विपक्षीय वार्ता जारी छ। वार्ताका क्रममा व्यापार तथा लगानी, विज्ञान प्रविधि तथा नवप्रवर्तन, आवागमन, संस्कृति र जनसम्पर्क लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाबाट देश सेवाको मन्त्र, निरन्तर प्रतिबद्धता तथा सुशासनबाट प्रेरित भएर सरकारले 2047 सम्म विकसित भारत निर्माणका लागि निरन्तर काम गरिरहेको छ। वित्त मन्त्री निर्मला सीतारमणले भारत युरोपेली संघ मुक्त व्यापार सम्झौताको प्रशंसा गर्दै यसले व्यापार सम्झौतामा वार्ता गर्ने र त्यसलाई अन्तिम रूप दिने भारतको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। मध्यप्रदेशको राजधानी भोपालको लाल परेड मैदानमा 6 अक्टोबरमा सीएम युथ कन्क्लेभ 2026 आयोजना गरिनेछ। उच्च शिक्षा विभागले यो सम्मेलन आयोजना गरेको हो। मुख्यमन्त्री डाक्टर मोहन यादवले यस क्रममा 20,000 भन्दा बढी युवासँग प्रत्यक्ष संवाद गर्नुहुनेछ। क्यारिबियन सागरमा लागु औषध तस्करीमा संलग्न रहेको आशंका गरिएको एउटा नौकामाथि हिजो अमेरिकी सेनाले गरेको आक्रमणमा 4 जनाको मृत्यु भएको छ। ट्रम्प प्रशासनले ल्याटिन अमेरिकामा कथित लागु औषध तस्करी विरुद्धको अभियान जारी राखेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

Shua Malaki, Simjan Tamje, Koya Dungaki, Jazule.

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपराह्न 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथममा सुनाउन लागिरहेछौँ अनुपमा प्रधानको स्वरलाई, सङ्गीत उपेन्द्र प्रधानको अनि शब्द रचना रहेको छ मनोज बोगटीको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। भारत र स्विजरल्यान्डले आज यातायात प्रविधि, गतिशीलता प्रणाली र पूर्वाधारको क्षेत्रमा सहयोग बढाउन धेरै सम्झौताहरूमा हस्ताक्षर गरेको छ। वित्त मन्त्री निर्मला सीतारमणले अमेरिका भारत व्यापार सम्झौताको वार्ता अझै जारी रहेको र अन्तिम रूप दिन बाँकी रहेको बताउनु भएको छ। सर्वोच्च अदालतले आज प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको निलम्बनमा गर्ने निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। क्यारिबियन सागरमा लागु औषध तस्करीको आशंकामा अमेरिकी सेनाले हिजो एउटा डुङ्गामा आक्रमण गर्दा 4 जनाको मृत्यु भएको छ र मौसम विभागले कर्नाटक, केरलम, माहे, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा भोलिसम्म भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। भारत र स्विजरल्यान्डले आज यातायात प्रविधि, गतिशीलता प्रणाली र पूर्वाधारको क्षेत्रमा सहयोग बढाउन धेरै सम्झौताहरूमा हस्ताक्षर गरेको छ। विज्ञान तथा प्रविधि विभाग र स्विस राष्ट्रिय विज्ञान प्रतिष्ठान बीच आशय पत्रमा हस्ताक्षर भयो।

0: उत्प्रवर्तन प्रविधि हस्तान्तरण र उद्यमशीलतामा सहयोगका लागि विज्ञान तथा प्रविधि विभाग र जुरिच विश्वविद्यालयको अप्लाइड साइन्सेस बीच आशयपत्रमा पनि हस्ताक्षर भयो। यी सम्झौताहरू नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्याण्डका राष्ट्रपति गी पार्मेलिन बीचको द्विपक्षीय वार्तापछि भएको हो। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत स्विजरल्याण्ड सम्बन्धप्रति राष्ट्रपति गी पार्मेलिनको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले भारतले गत अक्टोबरमा युरोपेली स्वतन्त्र व्यापार संघ EFTA देशहरूसँग ऐतिहासिक व्यापार र आर्थिक साझेदारी सम्झौता लागू गरेको उल्लेख गर्नुभयो। श्री मोदीले यो सम्झौता कुनै पनि युरोपेली आर्थिक समूहसँग भारतको पहिलो स्वतन्त्र व्यापार सम्झौता भएको बताउनुभयो। उहाँले यसलाई लगानी, नवप्रवर्तन, रोजगारी र साझा समृद्धिको लागि महत्वाकांक्षी रूपरेखाको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यस सम्झौता अन्तर्गत भारतले आगामी 15 वर्षमा 100 अरब अमेरिकी डलरको लगानी आकर्षित गर्ने र 10 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ।
1: भारत और यूरोपियन फ्री ट्रेड एसोसिएशन यानी एप्टा देशों के बीच एक ऐतिहासिक ट्रेड एंड इकोनॉमिक पार्टनरशिप एग्रीमेंट लागू किया। ये यूरोप के किसी भी इकोनॉमिक ब्लॉक के साथ भारत का पहला FTA है। यह इन्वेस्टमेंट, इनोवेशन, जॉब्स और साझा समृद्धि का एम्बिशियस ब्लूप्रिंट भी है। इससे हम अगले 15 वर्षों में भारत में 100 बिलियन डॉलर का इन्वेस्टमेंट और 10 लाख डायरेक्ट जॉब के लक्ष्यों को साकार करेंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय निर्यातलाई स्विजरल्याण्डमा बजार पहुँच बढाउन र दुई देशहरूबीच लगानीलाई अझ सहज बनाउन दुई देशले धेरै महत्वपूर्ण निर्णयहरू गरेको बताउनुभयो। यसले स्विजरल्याण्डमा भारतीय कृषि उत्पादन, औषधि, कपडा र इन्जिनियरिङ सामानको निर्यात बढाउने बताउनुभयो। श्री मोदीले भारतले जैविक प्रविधि, जीव विज्ञान, ब्याङ्किङ, बीमा, खाद्य प्रशोधन र दिगो विकास जस्ता प्रमुख क्षेत्रहरूमा स्विस लगानी आकर्षित गर्ने बताउनुभयो।
1: हमने भारत के एक्सपोर्ट्स का स्विट्जरलैंड में मार्केट एक्सेस बढ़ाने और दोनों देशों के बीच इन्वेस्टमेंट को और सुगम बनाने के लिए कई महत्वपूर्ण निर्णय लिए हैं। इससे भारत के एग्रीकल्चर, फार्मा, टेक्सटाइल और इंजीनियरिंग गुड्स की स्विट्जरलैंड में निर्यात बढ़ेगी और साथ साथ भारत के बायोटेक, लाइफ साइंसेज, बैंकिंग, इंश्योरेंस, फूड प्रोसेसिंग और सस्टेनेबिलिटी जैसे महत्वपूर्ण क्षेत्रों में हम नए स्विस इन्वेस्टमेंट को आकर्षित करेंगे।
0: प्रधानमन्त्रीले यी पहलहरू मार्फत दुई देशले विश्वको लागि भरपर्दो आपूर्ति श्रृङ्खला र विश्वसनीय समाधानहरू विकास गर्न मिलेर काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, दुई देशले आज सैन्य आदान प्रदान र रक्षा उत्पादनमा सहयोगका लागि नयाँ सम्भावनाहरू पहिचान गरेका छन्। श्री मोदीले भन्नुभयो, उनीहरूले परमाणु ऊर्जामा सहयोगलाई अझ बलियो बनाउन पनि सहमति जनाएका छन्। राष्ट्रपति पार्मेलिन, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहित भारतको 3 दिवस भ्रमण आज बिहान नयाँ दिल्ली आइपुग्नु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले अमेरिका भारत व्यापार सम्झौताको वार्ता अझै जारी रहेको र अन्तिम रूप दिन बाँकी रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा जर्मन नेताहरूसँगको भेटमा सीतारमणले दुई पक्ष वार्ता रोकिएको बताउनु भएको छ। उहाँले विचाराधीन सम्झौता कठिन र गहन वार्तापछि तयार भएको बताउनुभयो। केन्द्रीय मन्त्रीले व्यापार सन्तुलन भारतको पक्षमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, वार्ता एकमात्र त्यस्तो मञ्च हो जसमार्फत देशहरूले आफ्नो विचार व्यक्त गर्न सक्छन्।
2: It's been a hard and very rigorously negotiated agreement.
3: ये एक कठिन और बातचीत के बाद तैयार किया गया समझौता है। बातचीत अभी भी जारी है। हालांकि हम ये मानना चाहेंगे कि दोनों पक्ष एक ऐसे स्तर तक पहुंच चुके हैं जहां इसके आगे किसी तरह की रियायत देना या लेना मुश्किल हो सकता है, लेकिन अगर अभी भी गुंजाइश बची है तो दोनों पक्ष आगे काम कर सकते हैं।
2: There are rooms to operate from, both sides would do it.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। सर्वोच्च अदालतले आज प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको निलम्बन माग गर्ने निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मतदाता नामावलीको विशेष गहन पुनरीक्षण SIRको क्रममा निर्वाचन आयोगले गरेको एक पक्षीय निर्णयको आरोपको सम्बन्धमा यो निवेदन दायर गरिएको थियो। मुख्य न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको पीठले केन्द्र सरकार, निर्वाचन आयोग र अन्य सम्बन्धित पक्षहरूलाई सूचना जारी गरेको छ। निवेदकहरूको आरोप छ कि प्रमुख निर्वाचन आयोग अन्य निर्वाचन अधिकार

0: मन्त्रीहरूको सहमति बिना एसआईआरसँग सम्बन्धित धेरै निर्णयहरू लिएका छन्। पीठले पक्षहरूबाट प्रतिक्रिया प्राप्त गरेपछि अदालतले कुनै कानूनी प्रावधानहरू उल्लङ्घन भएको छ कि छैन भनेर जाँच गर्नेछ। अदालतले यो पनि भनेको छ, यसले केवल अखबारको रिपोर्टको आधारमा एकपक्षीय आदेश जारी गर्न सक्दैन। अदालतले यदि रेकर्डले आवश्यक सहमति र बहुमत बिना निर्णयहरू लिएको प्रमाणित गर्छ भने ती निर्णयहरूमा पूर्ण विचार गर्न सकिने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संस्कृत सुभाषितम साझा गर्नुहुँदै भन्नुभयो, हृदयको शुद्धता, त्याग, भावनात्मक साहस, सुख र दुःखमा समानता, दक्षता, स्नेह र सत्यता केवल एक साधारण साथीको गुण मात्र होइन तर एक अद्वितीय व्यक्तित्व र उदार हृदय भएको व्यक्तिको पहिचान हो। वित्तमन्त्री निर्मला सीतारमणले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौताको प्रशंसा गर्नुहुँदै यसले व्यापार सम्झौताहरूको वार्ता र अन्तिम रूप दिने भारतको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको बताउनुभयो। आज नयाँ दिल्लीमा म्युनिक नेताहरूको बैठकमा बोल्नुहुँदै सीतारमणले यसलाई सबै सम्झौताहरूको जननीको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रबाट निर्देशित र निरन्तर प्रतिबद्धता र सुशासनद्वारा प्रेरित सरकार 2047 विकसित भारतको लागि अथक प्रयास गरिरहेको छ। समावेशी वृद्धि र सामाजिक सशक्तिकरणले जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले उत्तर प्रदेश र देशको विकासलाई कसरी आकार दिइरहेको छ भन्ने बारेमा जानकारी गराउनेछौ।
1: नोएडा अन्तर्राष्ट्रिय विमानस्थल भारतको सबैभन्दा ठूलो ग्रिनफिल्ड विमानस्थल परियोजनाहरू मध्ये एक हो, जसको पहिलो चरण सार्वजनिक निजी साझेदारी पीपीएस मोडल अन्तर्गत करिब 11,200 करोड रुपियाँको कुल लागतमा निर्माण भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 28 मार्च 2026 यस विमानस्थलको उद्घाटन गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, विमानस्थलले विकसित उत्तर प्रदेश र विकसित भारतको अभियानमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ। प्रधानमन्त्रीले भन्नुहुन्छ,
2: विकसित युपी विकसित भारत अभियानका एक नयाँ अध्याय सुरु कर रहे हैं। देशका सबसे बडा प्रदेश आज देशके सबसे अधिक इंटरनेशनल एयरपोर्ट्स वाले राज्यों में से एक हो गया है। ये एयरपोर्ट पश्चिमी उत्तर प्रदेश के किसानों, छोटे और लघु उद्योगों, यहाँ के नौजवानों के लिए अनेक नए अवसर लेकर आने वाला है।
1: पहिलो चरणमा यस विमानस्थलको यात्री व्यवस्थापन क्षमता वार्षिक 1,20,00,000 रहेको छ र भविष्यमा यसलाई बढाएर 7 करोड पुर्याइनेछ। यो विमानस्थल देशको उड्डयन पूर्वाधारलाई सुदृढ पार्न तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नतर्फ एक महत्वपूर्ण कदम हो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: क्यारेबियन सागरमा लागू औषध तस्करीको आशंकामा अमेरिकी सेनाले हिजो एउटा ढुङ्गामा आक्रमण गर्दा 4 जनाको मृत्यु भएको छ। मौसम विभागले कर्णाटक, केरलम, माहे, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा भोलिसम्म भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारत र स्विजरल्याण्डले आज यातायात प्रविधि, गतिशीलता प्रणाली र पूर्वाधारको क्षेत्रमा सहयोग बढाउन धेरै सम्झौताहरूमा हस्ताक्षर गरेको छ। वित्तमन्त्री निर्मला सीतारमणले अमेरिका भारत व्यापार सम्झौताका वार्ता अझै जारी रहेको र अन्तिम रूप दिन बाँकी रहेको बताउनु भएको छ। र मौसम विभागले कर्णाटक, केरलम, माहे, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा भोलिसम्म भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसका साथै समाचार पूरा भयो।
3: समाचार पछि श्रोतालाई पुनः लोकगीत सुनाउन लागिरहेछौ। थमन नौबाङको शब्द, जय राईको संगीत अनि शशिकला शर्मा अनि गणेश डुङ्गेलको युगल स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ फ्लाई दुबई को उड़ानमा यात्रीहरूको ज्यान बचाउने क्रममा भारतीय कप्तान स्मिथ मच्छरले देखाएको साहस र तत्काल निर्णय लिने क्षमताको विश्वभरि प्रशंसा। अनुवादक तथा वाचिका सीमा छेत्री, विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। फ्लाई दुबईको उडान FZ1073मा आकाशमै ककपिटभित्र भएको आक्रमणको सामना गरी त्यसलाई विफल पारेपछि क्याप्टन स्मिथ मच्छरलाई विश्वभरि नायक अर्थात हिरोको रूपमा सम्मान गरिँदैछ। उनको बहादुरीका लागि सर्वत्र प्रशंसा भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विभिन्न क्षेत्रका मानिसहरूले उनको प्रशंसामा एकीयबद्धता जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले क्याप्टन स्मिथ मच्छरले विश्व सामु साहसको उच्चतम उदाहरण प्रस्तुत गरेको बताउनुभयो। आफ्नो ज्यानको पर्वाह नगरी क्याप्टन मच्छरले वीरतापूर्वक लडेर

र 9/11 जस्तै अर्को आक्रमण हुनबाट रोके। श्री मोदीले भन्नुभयो 140 करोड़ भारतीयहरूले क्याप्टन स्मिथ मच्छरलाई सलाम गर्छन् र उनको सुस्वास्थ्यको कामना गरिरहेका छन्। प्रधानमन्त्री मोदीले शुक्रबार भिडियो कल मार्फत क्याप्टन स्मिथ मच्छरसँग कुराकानी गर्नुभयो। उहाँले क्याप्टनको सुस्वास्थ्य अवस्थाबारे सोध्नुहुँदै कुराकानी सुरु गर्नुभयो। सम्पूर्ण देशले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको कुरा आश्वस्त पार्नुभयो। उनले अनेकौं जीवन बचाउन क्षणभरमै महत्वपूर्ण निर्णय लिने पाइलटको साहस, धैर्य र तत्काल निर्णय लिने क्षमताको प्रशंसा गर्नुभयो। जीवन मरणको संघर्ष र गम्भीर चोटपटक रहदा रहदै पनि क्याप्टनले आफ्नो ज्यानभन्दा यात्रीहरूको सुरक्षालाई प्राथमिकता दिए, जसले 140 करोड़ देशवासीको सम्मान बढाएको छ। आज सम्पूर्ण देशले गर्वका साथ भन्न सक्छ कि हामी भारतीयहरू अरूको ज्यान लिने होइन, बरु ज्यान बचाउने मानिसहरू हौं। श्री मोदीले यो पनि जोड्नुभयो। प्रधानमन्त्रीले पाइलटको परिवारका सदस्यहरू भूपेन्द्र भाई, गीता बहिनी र सोनल बहिनीसँग भएको कुराकानीलाई पनि आत्मीयताका साथ स्मरण गर्नुभयो। प्रधानमन्त्रीले गीता बहिनीको प्रशंसा गर्नुहुँदै भन्नुभयो, उहाँले आफ्नो छोरामा गहिरो सांस्कृतिक मूल्य मान्यताहरू सार्नु भएको छ। उहाँले गीता बहिनीले भगवत गीताका शिक्षाहरूलाई पूर्ण रूपमा आत्मसात गरी जीवनमा उतारेको कुरा पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले क्याप्टन स्मिथको कुरा ध्यानपूर्वक सुन्नुभयो। क्याप्टनले उहाँलाई आफ्नो सबैभन्दा ठूलो आदर्श मान्दै 17 वर्षको उडान अनुभवले कसरी विमान तल खस्दैछ भन्ने कुरा महसुस गर्न मद्दत गरियो भन्नेबारे बताउनुभयो। उहाँले गम्भीर रूपमा च्यापिएको र घाइते भएको अवस्थामा पनि यात्रीहरूलाई मर्न नदिने दृढ संकल्पको साथ दैलो खोल्न अन्तिम प्रयास गर्दाको त्यो भयावह क्षणको वर्णन गरेको सुन्नुभयो। बाँच्नका लागि संघर्ष गरिरहँदा हनुमान चालिसाको पाठ गरेर आध्यात्मिक शक्ति प्राप्त गरेकोमा उहाँले क्याप्टनको निकै प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रभरि देखिएको व्यापक भावनात्मक एकीयबद्धतामाथि प्रकाश पार्दै सावरकुण्डलादेखि बाधवानसम्म पाइलटको दीर्घायुको लागि विशेष प्रार्थना र आरती भइरहेको कुरा उल्लेख गर्नुभयो। उहाँले निको हुने प्रक्रियालाई धैर्यपूर्ण यात्राको रूपमा लिने क्याप्टनको संकल्पको प्रशंसा गर्नुभयो र भारतीय संस्कृतिसँग जोड़िनका लागि पाइलटले आफ्ना 2 वर्षीय छोरासँगै दैनिक हनुमान चालिसा पाठ गर्ने गरेको कुरा सुन्दा खुशी व्यक्त गर्नुभयो। बुधबार भएको उक्त घटनामा गम्भीर घाइते भएका 38 वर्षीय क्याप्टन मच्छरको

श्रोत समय यस बेला अपराह्न 3 बज्यो। अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। त प्रथममा राखिरहेछौँ मिलेंगे मिलेंगे चलचित्रबाट सोनु निगम अनि अल्का याग्निकको युगल स्वरलाई। संगीत हिमेश रेशमियाको अनि शब्द रचना रहेको छ समीरको।

विशाल दातलानीको शब्द, विशाल शेखरको संगीत, राहत फेते लिखानको स्वरमा अब राखिरहेछु कार्यक्रमको अघिल्लो प्रस्तुति अन्जाना अन्जानी चलचित्रबाट।

शब्द जावेद अख्तरको, संगीत शंकर एसन लोईको। ताउनु श्रोता, कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेछौं रकन चलचित्रबाट फरहान अख्तरको स्वरमा।

0: श्रोता अब सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। भारत र स्विजरल्यान्डले आज यातायात प्रविधि, गतिशीलता प्रणाली र पूर्वाधारको क्षेत्रमा सहयोग बढाउन धेरै सम्झौताहरूमा हस्ताक्षर गरेको छ। विज्ञान तथा प्रविधि विभाग र स्विस राष्ट्रिय विज्ञान प्रतिष्ठान बीच आशय पत्रमा हस्ताक्षर भयो। नवप्रवर्धन, प्रविधि हस्तान्तरण र उद्यमशीलतामा सहयोगको लागि विज्ञान तथा प्रविधि विभाग र जुरिच विश्वविद्यालयको अप्लाइड साइन्सेस बीच आशय पत्रमा पनि हस्ताक्षर भयो। यी सम्झौताहरू नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्यान्डका राष्ट्रपति गी पार्मेलिन बीचको द्विपक्षीय वार्तापछि भएको हो। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारत स्विजरल्यान्ड सम्बन्धप्रति राष्ट्रपति गी पार्मेलिनको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले भारतले गत अक्टोबरमा युरोपेली स्वतन्त्रता व्यापार संघ एफ्टा देशहरूसँग ऐतिहासिक व्यापार र आर्थिक साझेदारी सम्झौता लागू गरेको उल्लेख गर्नुभयो। श्री मोदीले यो सम्झौता कुनै पनि युरोपेली आर्थिक समूहसँग भएको भारतको पहिलो स्वतन्त्र व्यापार सम्झौता भएको बताउनुभयो। उहाँले यसलाई लगानी, नवप्रवर्तन, रोजगारी र साझा समृद्धिको लागि महत्वाकांक्षी रूपरेखाको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यस सम्झौता अन्तर्गत भारतले आगामी 15 वर्षमा 100 अरब अमेरिकी डलरको लगानी आकर्षित गर्ने 1,00,000 प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। गुवाहाटीको काहिली पारामा रहेको क्लब बारबाट मदिरा सेवन गरेर निस्केपछि एक युवकको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। मृतकको पहिचान प्रकाश राभाको रूपमा गरिएको छ। घटना आज बिहान भएको बताइएको छ। रिपोर्ट अनुसार प्रकाश राभा आफ्ना साथीहरूसँग पार्टी गर्न क्लब गएका थिए। उनले आफ्ना साथीहरूसँग मदिरा सेवन गरेर बिहान 3:38 बारबाट निस्केको बताइएको छ। त्यसपछि उनको शंकास्पद परिस्थिति मृत्यु भएको थियो। युवकको मृत्युको वरपरको परिस्थितिको बारेमा धेरै प्रश्नहरू उठिरहेका छन्। यो घटना सहरको द लोकल्स नाइट क्लबसँग सम्बन्धित हालैको घटनापछि आएको हो। प्रकाश राभाको मृत्युको वास्तविक कारण जाँचपछि मात्र पत्ता लाग्नेछ। सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको 86 जन्म जयन्ती आज गान्तोक स्थित सम्मान भवनमा पालन गरिएको छ। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङगोले मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विधानसभा उपाध्यक्ष, मन्त्री परिषदका सदस्य, सांसद, विधायकगण, मुख्य सचिव, निर्वाचित जनप्रतिनिधि, पूर्व विधायकगण, राजनैतिक व्यक्तित्व, सचिव, वरिष्ठ सरकारी अधिकारीगण तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्वर्गीय नरबहादुर भण्डारीको सम्झनामा मुख्यमन्त्री र अन्य विशिष्ट अतिथिहरूद्वारा औपचारिक दुई प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरियो। त्यसपछि संस्कृति विभागका विशेष कर्तव्य अधिकारी नीलम न्यौपानीले स्वर्गीय नरबहादुर भण्डारीको जीवन र योगदानबारे विशेष सम्बोधन राख्नुभयो। उहाँले पूर्व मुख्यमन्त्रीको जीवन, राजनीतिक यात्रा र योगदानबारे विस्तृत चर्चा गर्नुहुँदै सिक्किमको विकास र प्रगतिमा उहाँले निर्वाह गरेको भूमिकाबारे प्रकाश पार्नुभयो। कार्यक्रममा सूचना तथा जनसम्पर्क विभागद्वारा निर्मित वृत्तचित्र अनि प्रदर्शन गरियो, जसमा स्वर्गीय नरबहादुर भण्डारीको जीवन, विरासत र योगदानलाई प्रस्तुत गरिएको थियो। मणिपुरमा पुलिस र सुरक्षा बलले युवा भर्ती र बम विस्फोटमा संलग्न भएको आरोपमा प्रतिबन्धित संगठन प्रिपाक प्रोका 7 कार्यकर्ताहरूलाई छुट्टा छुट्टै कार्यवाहीमा पक्राउ गरेका छन्। पक्राउ पर्नेहरूमा 1 नाबालिग पनि छन्। मणिपुर पुलिस मुख्यालयले आज जारी गरेको आधिकारिक जानकारी अनुसार भरपर्दो जानकारीको आधारमा सिडिओ इम्फाल पश्चिमको टोलीले आइतबार विभिन्न स्थानहरूमा खोजी कार्य गरेको थियो। यस क्रममा प्रिपाक प्रोक कार्यकर्ताहरूलाई पक्राउ गरिएको थियो, जसलाई नयाँ सदस्यहरू भर्ती गरेको र अगस्त 2026 कोन्थोजाम विधानसभा क्षेत्रमा विधायकको निवासमा भएको बम विस्फोटमा संलग्न भएको आरोप लगाइएको थियो। अभियानको क्रममा कानूनसँग द्वन्द्वमा रहेको एक बालक सिसिएललाई पनि पक्राउ गरिएको थियो। पक्राउ परेका अभियुक्त र बरामद गरिएको सामग्री थप कानूनी कार्यवाहीको लागि लामफेल पुलिस चौकीमा बुझाइएको छ। मणिपुर पुलिसले आफ्नो जारी लघु औषध विरोधी अभियानको एक भागको रूपमा इम्फाल पूर्वी जिल्लामा 3 आरोपित लघु औषध तस्करहरूलाई पक्राउ गरेको छ। पुलिसले अभियुक्तहरूको कब्जाबाट कोडिन फस्फेट भएको 318 बोतल खोकीको सिरप, एउटा महेन्द्र एक्सयुभी र एउटा टिभीएस जुपिटर स्कुटर बरामद गरेको छ। मणिपुर पुलिस मुख्यालयले आज जारी गरेको आधिकारिक जानकारी अनुसार विश्वसनीय गुप्तचरको आधारमा इम्फाल पूर्वी जिल्ला पुलिस र सुरक्षा बलको संयुक्त टोलीले आइतबार निङथेम पोखरी माफाल क्षेत्रमा लागु औषध विरोधी अभियान सुरु गरेको थियो। यसका साथै समाचार पूरा भयो। अब 3:45 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: श्रोता अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार श्रोता महानुभावहरु, आज हो 5 अक्टोबर। प्रत्येक महिनाको प्राय सबै तारिखहरूले कुनै न कुनै विशेष दिनको महत्त्व बुझाउँछ, या भनौँ उक्त दिन केही विशेष दिन परेको हुन्छ। अनि आज 5 अक्टोबरले पनि एउटा त्यस्तै एक विशेष दिनलाई हामी समक्ष स्मरण गराउँछ। नेपाली प्रसन्न सेवा अन्तर्गत प्रत्येक सप्ताहको आइतबार, सोमबार, बुधबार अनि शुक्रबार समेत दिउँसो 3:20 प्रसारण गरिने कार्यक्रम विश्वमा हामीको आजका अङ्कमा हाम्रा सम्पूर्ण आदरणीय श्रोतालाई यो कार्यक्रम सञ्चालक निर्मल गुरुङकोबाट 2 करजोडी नमस्कार।

गत महिना अर्थात् सेप्टेम्बर महिनाको 5 तारिक मात्र हामीले भारतका पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णनको जन्मदिनको अवसरमा भारतभरिका विभिन्न शैक्षिक संस्थानहरूमा शिक्षक दिवस खुबै भव्यता अनि सहसम्मानको साथ पालन गर्दै हामीलाई ज्ञान दिने जीवनको सही अर्थ बुझाउँदै हामीलाई सही मार्ग देखाउने गुरुजनहरूप्रति सम्मान गर्दै विभिन्न कार्यक्रमहरू गर्दै सम्मान गरेका थियौँ भने आज अर्थात् 5 तारिक अक्टोबरमा पनि सम्पूर्ण विश्वले नै विश्व शिक्षक दिवस पालन गरिरहेको छ। यसुसले आजको कार्यक्रम विश्वमा हामीको अङ्कमा पुनः एकपल्ट फेरि हामी हाम्रा शिक्षक शिक्षिकागणको योगदान अनि मार्गदर्शनको सम्मान गर्दै प्रस्तुत गरिरहेको छौँ कार्यक्रम विश्वमा हामी अन्तर्गत विश्व शिक्षक दिवसमाथि एक विशेष अङ्क।

संयुक्त राष्ट्र संघको तत्वावधानमा 5 तारिक अक्टोबरमा विश्व शिक्षक दिवस मनाइन्छ। यस दिन सामान्यत शिक्षकहरू र केही कार्यरत र सेवानिवृत्त शिक्षकहरूलाई उनीहरूको विशेष योगदानको लागि सम्मान पनि गर्ने गरिन्छ। संयुक्त राष्ट्र संघले सन् 1966 युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त बैठकको सम्झनामा यो दिवस मनाइन्छ, जसले शिक्षकहरूको स्थितिको बारेमा छलफल गर्यो र उनीहरूको भविष्यको लागि सिफारिसहरू गर्यो। सन् 1994 यो 100 भन्दा बढी देशहरूमा वार्षिक रूपमा मनाइँदै आएको छ र 2026 32 विश्व शिक्षक दिवस हो। एजुकेसन इन्टरनेसनलले गुणस्तरीय शिक्षाको लागि एकताबद्ध हुनुपर्छ भन्ने नाराको साथ यो अवसर मनाउँदै आएको छ। अर्को संस्थाले भविष्यमा लगानी गर्नुहोस्, शिक्षकहरूमा लगानी गर्नुहोस् भन्ने विषयवस्तुका साथ यसलाई मनाउने तयारी गरिरहेको हामी पाउँछौँ।

0: जाते हैं। शिक्षक दिवस विभिन्न देशहरूमा विभिन्न मितिहरूमा मनाइन्छ। भारतमा यो पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णनको जन्मदिन 5 सेप्टेम्बरमा मनाइन्छ। चीनमा भने सन् 1931 शिक्षक दिवस सुरुवात भएको थियो र पछि सन् 1939 कन्फ्युसियसको जन्मदिन अगस्त 27 शिक्षक दिवस घोषणा गरिएको थियो, तर 1951 यसलाई खारिज गरेको थियो। तर हाल धेरैजसो चिनियाँ नागरिकहरू कन्फ्युसियसकै जन्मदिनको दिन शिक्षक दिवस होस् भन्ने इच्छा राख्छन्। त्यसै गरी रुसमा सन् 1965 सन् 1994 अक्टोबरको पहिलो आइतबार शिक्षक दिवस मनाइन्थ्यो। सन् 1994 अक्टोबर 5 विश्व शिक्षक दिवस मनाउनु सुरु गर्दा यससँग समन्वय गर्न यो दिन रुसमा पनि मनाइन थालियो।
1: जिसे कोई पूछता नहीं उसे गुरु गले लगाते हैं, जिसे कोई पूछता नहीं उसे गुरु गले लगाते हैं, अपने ज्ञान का दान देकर कामयाबी तक पहुंचाते हैं। गुरु तो ऐसे होते हैं, गुरु तो ऐसे होते हैं जो कीचड़ में भी फूल खिला दें। प्रत्यक्ष ना हो भले, पर ज्ञान के रूप में गुरु हमेशा साथ निभाते हैं। प्रत्यक्ष ना हो भले, पर ज्ञान के रूप में गुरु हमेशा साथ निभाते हैं।
0: सन् 1966 युनेस्को अनि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओद्वारा अपनाइएको शिक्षकहरूको अधिकार, जिम्मेवारी र स्थिति सम्बन्धी ऐतिहासिक संयुक्त सिफारिसको वार्षिक उत्सवको अवसरमा 5 अक्टोबरमा विश्व शिक्षक दिवस मनाइन्छ। अब यस विश्व शिक्षक दिवस मनाउन पछिको मुख्य कारण अनि इतिहासबारे केही जानौँ। 5 अक्टोबर सन् 1966 पेरिसमा एक विशेष सम्मेलन आयोजना गरेको थियो। यसले शिक्षकहरूको अधिकार, कर्तव्य, पारिश्रमिक, तालिम र काम गर्ने अवस्था सम्बन्धी विश्वव्यापी मापदण्डहरू तय गरियो। यस महत्त्वपूर्ण दस्तावेजको सम्झनामा युनेस्कोले सन् 1994 प्रत्येक वर्ष 5 अक्टोबरलाई विश्व शिक्षक दिवसको रूपमा पालन गरिने घोषणा गर्यो। यसको मुख्य उद्देश्य विश्वभरिका शिक्षकहरूको योगदानलाई मान्यता दिनु, उनीहरूको समस्याहरूमा ध्यान आकर्षित गर्नु अनि शिक्षा सुधारको लागि समर्थन जुटाउनु पनि यसको मुख्य उद्देश्य रहेको हो।

शिक्षकको लागि दुई सबैभन्दा सुन्दर अनि अर्थपूर्ण शब्दहरू हुन् गुरु र मार्गदर्शक। शिक्षकहरूले हाम्रो जीवनमा ज्ञानको ज्योति फैलाउँछन्, अज्ञानताको अन्धकारलाई हटाउँछन्। यहाँ उनीहरूको सम्मानमा केही संक्षिप्त र प्रेरणादायी विचारहरू छन्। ज्ञानको प्रतीक शिक्षकहरूले किताबी ज्ञान मात्र प्रदान गर्दैनन्, तर बाँच्ने कला पनि सिकाउँछन्। चरित्र निर्माण शिक्षकहरूले विद्यार्थीहरूमा राम्रो नैतिक मूल्य मान्यता जगाउँछन्। प्रेरणाको स्रोत एक असल शिक्षकले विद्यार्थीहरूको लुकेको प्रतिभालाई चिन्हित गर्छ अनि तिनीहरूलाई प्रगति गर्नमा प्रेरित गर्छ।

भारतमा प्रत्येक वर्ष 5 सेप्टेम्बरमा शिक्षक दिवस मनाइन्छ। यो दिन महान दार्शनिक र भारतका दोस्रो राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म जयन्ती हो। डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म 5 सेप्टेम्बर 1888 भएको थियो। शिक्षकहरू आफ्नो जीवनको साँचो मार्गदर्शन हुन् जसले हामीलाई अन्धकारबाट ज्ञानको उज्यालोमा डोर्याउँछन्। शिक्षकहरूले हामीलाई केवल किताबी ज्ञान मात्र प्रदान गर्दैनन् तर असल मूल्य मान्यताहरू पनि हामीमाथि स्थापित गर्दछ। उनीहरूले हाम्रो भविष्यलाई आकार दिन र हामीलाई जिम्मेवार नागरिक बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। आमा बाबुले हामीलाई जन्म दिनुहुन्छ तर शिक्षकहरूले हामीलाई कसरी बाँच्ने र फस्टाउने भनेर सिकाउँछन्। यो विशेष दिन शिक्षकहरूको अमूल्य योगदान र समर्पणको लागि कृतज्ञता व्यक्त गर्न समर्पित छ। यस दिन सबै विद्यार्थीले आफ्ना शिक्षकहरूलाई सम्मान गर्छन्, उपहार दिन्छन्। हामीले सधैँ हाम्रा शिक्षकहरूलाई सम्मान गर्नुपर्छ किनभने तिनीहरू बिना सफलता असम्भव छ। धन्यवाद।

विश्वभरिका सबै शिक्षकहरूलाई सम्मान गर्न प्रत्येक वर्ष 5 तारिक अक्टोबरमा विश्व शिक्षक दिवस मनाइन्छ। यो सन् 1966मा अन्तर्राष्ट्रिय शिक्षा सङ्गठन युनेस्कोले शिक्षकहरूको स्थिति सम्बन्धी सिफारिस अप्नाएको वार्षिक उत्सवको सम्झनामा मनाइन्छ, जसले शिक्षकहरूको अधिकार अनि जिम्मेवारीहरू सम्बन्धी मापदण्डहरू र उनीहरूको प्रारम्भिक तयारी र थप शिक्षा भर्ती रोजगारी र शिक्षण र सिकाइ अवस्थाहरूको लागि मापदण्डहरू सेट गर्दछ। यो दिन शिक्षकहरूले शिक्षामा ल्याइरहेको परिवर्तनहरू मनाइने दिन हो, तर उनीहरूको प्रतिभा र पेसालाई पूर्ण रूपमा उपयोग गर्न आवश्यक सहयोगलाई पनि प्रतिबिम्बित गर्ने दिन हो र विश्वव्यापी रूपमा यस पेसाको भविष्यको मार्गमा पुनर्विचार गर्ने दिन हो। विश्व शिक्षक दिवस अन्तर्राष्ट्रिय श्रम सङ्गठन युनिसेफ र शिक्षा इन्टरनेसनलसँग साझेदारीमा आयोजना गर्ने गरिन्छ।

केही देशहरूमा शिक्षक दिवस शिक्षकहरूलाई सम्मान गर्न मनाइन्छ। केही देशहरूले यसलाई विधाको रूपमा मनाउँछन् भने केहीले काम गर्दा मनाउँछन्। भारतका पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको 5 सेप्टेम्बर भारतमा शिक्षक दिवसको रूपमा मनाइन्छ। उनले आफ्ना विद्यार्थीहरूलाई आफ्नो जन्मदिन शिक्षक दिवसको रूपमा मनाउने इच्छा गरेका थिए। विश्वभरिका 100 भन्दा बढी देशहरूमा शिक्षक दिवस फरक फरक मितिहरूमा मनाइन्छ।

लौ त श्रोता महानुभावहरू, विश्व शिक्षक दिवसको अवसरमा हाम्रा ती अति आदरणीय शिक्षक शिक्षिकाहरूप्रति नमन गर्दै आजलाई पनि हजुरदेखि बिदा चाहन्छु अनि जाँदा जाँदै भन्न चाहन्छु, प्रचुर मात्रामा पानी पिउने बानी बसाल्नुहोस् अनि पानी पिउनुहोस् अनि सुस्वस्थ रहनुहोस्। धन्यवाद।

नमस्कार। विविध चर्चाको आजको अङ्कमा म श्रोताहरूलाई रक्तचाप अथवा ब्लड प्रेसरबारे केही बताउन गइरहेको छु।

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ। सामान्य रक्तचाप भनेको 120/80 हो। 18 वर्षभन्दा माथिका मानिसहरू

मा यदि माथिल्लो ब्लड प्रेसर सिस्टोलिक 140 अथवा त्यसभन्दा बढी र तल्लो डायस्टोलिक ब्लड प्रेसर 90 वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ। कार्डियोभास्कुलर रोगको कारण मान्छेको मृत्यु समेत हुन सक्ने खतरा त्यतिखेर उत्पन्न हुन्छ जब सामान्यतया 115/75 को रक्तचापमा 20/10 को दरले बढ्दै दोब्बर हुन सक्छ। सामान्य रक्तचाप भएको 55 वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा 90% हुन सक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखा पर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने लगभग 10% बिरामीमा मात्र थाहा पाउन सकिन्छ। उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीहरूमध्ये 50% हृदयघात र मुटु गति बन्द हुन्छ, 20% बिरामी हृदयघातबाट मर्ने गर्छ। खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धुम्रपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफुल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपायहरू हुन्। उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीहरूमा रहन्छ। रक्तचापलाई जहिले पनि 130/80 सीमित राख्नुपर्छ। सन्तुलित अथवा नियन्त्रित रक्तचाप स्वस्थ जीवनको प्रमुख आधार मानिएको छ। नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युटले यसको प्रभावकारी नियन्त्रणको लागि विशेष प्रकारको भोजनको योजना ड्यास डायटको विकास गरेको छ। यस ड्यास योजनाको मुख्य उद्देश्य दैनिक वजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो। यो योजनाबाट फलफुल, हरियो सागसब्जीलाई प्रमुख प्राथमिकतामा राखिएको छ भने दुध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्ट्रोलको प्रयोगलाई न्यून गरिएको छ। यसै गरी फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व भएका खाद्य पदार्थलाई भोजनमा बढी महत्त्व दिएको छ। साथै प्रोटिन ठिक मात्रा प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्य पदार्थको प्रयोगलाई पनि न्यून रूपमा मात्र प्रयोग गर्ने सल्लाह दिएको छ। भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवं कम गर्न सकिने कुरो अध्ययनले देखाएको छ। रक्तचाप किन तलमाथि हुन्छ? सामान्य मानिसको रक्तचाप तलमाथि भइ नै रहेको हुन्छ। यस्तो हुनु स्वस्थ मुटु र स्वस्थ मस्तिष्कको एउटा पहिचान पनि हो। रक्तचापलाई धेरै कुराले असर पार्ने भएकोले फरक फरक नाम आउन स्वाभाविक नै हो। नाप्ने हात, ठाउँ, तरिका, मानिस, मसिन, समय, तापक्रम आदि कुरो फरक भएमा रक्तचाप पनि फरक फरक हुन सक्छ। यो सामान्य हो। धेरै दिनदेखि रक्तचाप 140/90 वरिपरि देखेमा चिकित्सकको परामर्श लिन अत्यन्त जरुरी ठहर्दछ। जसको रक्तचाप 140/90 जति नजिक हुन्छ उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना धेरै मात्रामा रहन्छ। यस्ता मानिसलाई उच्च रक्तचाप मात्र होइन अन्य मुटु र रक्तनली सम्बन्धी रोगको सम्भावना पनि बढी नै हुन्छ। सामान्य रक्तचाप 120/80 भन्दा कम हुनुपर्छ। कहिलेकाहीँ रक्तचाप माथिको 90-110 र तलको 60-70 पनि हुन सक्छ। सामान्य रूपले आफ्नो दैनिक कामकाज गर्न सक्ने व्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ। कम भएमा अनावश्यक पिर लिनु हुँदैन। जति कम हुन्छ भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ। साँच्ची नै न्यून रक्तचाप भएको मानिसको अवस्था त गम्भीर हुन्छ। यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ। साँच्चीकै कसैलाई न्यून रक्तचाप छ भने केही बेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हल्लिएको हुने र रिङ्गट लाग्ने हुनसक्छ। यसलाई पोस्चुरल हाइपोटेन्सन भनिन्छ। यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको व्यक्तिमा बढी पाइन्छ अथवा देखिन्छ। वृद्धमा पनि यो समस्या बढी देखिन्छ। यस्तो भएमा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ।

0: भारतले आगामी 15 वर्षमा 100 अरब अमेरिकी डलरको लगानी आकर्षित गर्ने र 10 लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
1: भारत और यूरोपियन फ्री ट्रेड एसोसिएशन यानी एप्टा देशों के बीच एक ऐतिहासिक ट्रेड एंड इकोनॉमिक पार्टनरशिप एग्रीमेंट लागू किया। ये यूरोप के किसी भी इकोनॉमिक ब्लॉक के साथ भारत का पहला एफटीए है। यह इन्वेस्टमेंट, इनोवेशन, जॉब्स और साझा समृद्धि का एम्बिशियस ब्लूप्रिंट भी है। इससे हम अगले 15 वर्षों में भारत में 100 बिलियन डॉलर का इन्वेस्टमेंट और 10 लाख डायरेक्ट जॉब्स के लक्ष्यों को साकार करेंगे।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले नेक्स्ट जेनेरेसन गुड्स एण्ड सर्भिसेस कर जीएसटी सुधारहरूले आर्थिक गतिविधि बढाउन, राजस्व बढाउन र देशभरका उद्यमहरूका लागि थप अवसरहरू सिर्जना गर्न मद्दत गरिरहेको बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणको लेख साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, नेक्स्ट जेनेरेसन जीएसटीले कर प्रक्रियालाई सरल र थप अनुमानित बनाउँदैछ, साथै व्यवसाय र घर परिवारलाई पनि सहयोग गरिरहेको छ। आफ्नो लेखमा वित्त मन्त्रीले भन्नुभयो, नेक्स्ट जेनेरेसन जीएसटी सुधारहरू करदाताहरूलाई राहत प्रदान गर्ने र अर्थव्यवस्थालाई बढावा दिने दुईवटा उद्देश्यहरू पूरा गरिरहेका छन्। उहाँले भन्नुभयो, सरल, थप अनुमानित र करदाता मैत्री जीएसटीले क्षेत्र र आकारका उद्यमहरूलाई बढ्न र विकसित भारतको दृष्टिकोणमा योगदान पुर्याउन सक्षम बनाउनेछ। आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहुले भारतले विश्वलाई पर्यावरण संरक्षण र आधुनिक विकास दुई अलग बाटो नभएर एक अर्काको पूरक हो भनेर देखाएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित विश्व पर्यावास दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै श्री साहुले भन्नुभयो, 2047 सम्ममा विकसित भारत बन्ने संकल्पका साथ सरकारको प्राथमिकता शहर र गाउँहरूलाई हरियाली, सफा, दिगो र बसोबास योग्य बनाउनु हो। उहाँले भन्नुभयो, हालैका वर्षहरूमा भारतले आफ्ना नीतिहरूमा मानवीय मर्यादा सहित पर्यावरण सन्तुलनलाई सर्वोच्च प्राथमिकता दिएको छ। सरकारले नीति र योजनाहरू मात्र बनाएको छैन तर यिनीहरूलाई व्यापक जनआन्दोलनमा रूपान्तरण गरेको छ। श्री साहुले प्रधानमन्त्री नरेन्द्र मोदीको पर्यावरणको लागि जीवनशैलीको विश्वव्यापी सन्देशको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, यो पहलले आज विश्वव्यापी मञ्चमा आफ्नो छाप छोडेको छ। विश्व पर्यावास दिवस प्रत्येक वर्ष अक्टोबरको पहिलो सोमबार मनाइन्छ। संयुक्त राष्ट्रसंघले यसलाई शहरहरूको अवस्था र सबै मानिसहरूको पर्याप्त आवासको मौलिक अधिकारमा चिन्तन गर्ने अवसरको रूपमा मान्यता दिएको छ। यस वर्षको विषयवस्तु सबैका लागि पर्याप्त आवास हो। यो अधिकारलाई वास्तविकतामा परिणत गर्न नीति, साझेदारी र व्यवहारिक समाधानहरूमा ध्यान केन्द्रित गर्ने लक्ष्य राखिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रबाट निर्देशित र निरन्तर प्रतिबद्धता र सुशासनद्वारा प्रेरित सरकार 2047 सम्ममा विकसित भारतको लागि अथक प्रयास गरिरहेको छ। समावेशी वृद्धि र सामाजिक सशक्तिकरणले जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले उत्तर प्रदेश र देशको विकासलाई कसरी आकार दिइरहेको छ भन्ने बारेमा जानकारी गराउनेछौँ।
2: नोएडा अन्तर्राष्ट्रिय विमानस्थल भारतको सबैभन्दा ठूलो ग्रीनफिल्ड विमानस्थल परियोजनाहरू मध्ये एक हो, जसको पहिलो चरण सार्वजनिक निजी साझेदारी पीपीएस मोडल अन्तर्गत करिब 11,200 करोड रुपियाँको कुल लागतमा निर्माण भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 28 मार्च 2026 यस विमानस्थलको उद्घाटन गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, विमानस्थलले विकसित उत्तर प्रदेश र विकसित भारतको अभियानमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ। प्रधानमन्त्रीले भन्नुहुन्छ,
1: विकसित युपी विकसित भारत अभियानका एक नयाँ अध्याय सुरु कर रहे हैं। देशका सबसे बडा प्रदेश आज देशके सबसे अधिक इंटरनेशनल एयरपोर्ट्स वाले राज्यों में से एक हो गया है। ये एयरपोर्ट पश्चिमी उत्तर प्रदेश के किसानों, छोटे और लघु उद्योगों, यहाँ के नौजवानों के लिए अनेक नए अवसर लेकर आने वाला।
2: पहिलो चरणमा यस विमानस्थलको यात्री व्यवस्थापन क्षमता वार्षिक 1.20 करोड रहेको छ र भविष्यमा यसलाई बढाएर 7 करोड

0: आइनेछ। यो विमानस्थल देशको उड्डयन पूर्वाधारलाई सुदृढ पार्न तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नतर्फ एक महत्त्वपूर्ण कदम हो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: भारतीय रिजर्व ब्याङ्कको मौद्रिक नीति समितिको तीन दिवसीय बैठक आज मुम्बईमा शुरू भयो। पश्चिम एसियामा बढ्दो तनाव, काँचो तेलको उच्च मूल्य र द्रुत गतिमा बढ्दो खाद्य मुद्रास्फीतिको बीचमा आरबीआईको नीति समीक्षा बैठक आयोजना गरिएको हो। समितिले मुद्रास्फीति दृष्टिकोण र वर्तमान आर्थिक अवस्थाको पनि मूल्याङ्कन गर्नेछ। अन्तिम पटक रेपो दर वृद्धि फरवरी 2023 गरिएको थियो। आरबीआईले दर 25 आधार बिन्दुले बढाएर 6.5% पुर्याएको थियो। त्यसपछि 2023-24 दर अपरिवर्तित राखिएको थियो। दर कटौती चक्र 2025 शुरू भयो। हाल नीति रेपो दर 5.25% छ। मध्य प्रदेशको राजधानी भोपाल स्थित लाल परेड ग्राउण्डमा आगामी 6 अक्टोबरको दिन मुख्यमन्त्री युवा सम्मेलन 2026 आयोजना हुनेछ। उच्च शिक्षा विभागले यो सम्मेलन आयोजना गर्दैछ। मुख्यमन्त्री डाक्टर मोहन यादवले कार्यक्रमको क्रममा 20,000 भन्दा बढी युवाहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्नुहुनेछ। मुख्य ध्यान युवा प्रतिभा, नयाँ विचार, सिप र रोजगारीका अवसरहरूमा केन्द्रित हुनेछ। सम्मेलनमा 17 सरकारी विभाग र विभिन्न संस्थाहरूले भाग लिनेछन्, जसले रोजगारी, सिप विकास, स्वरोजगार, उद्यमशीलता, नव प्रवर्तन र अनुसन्धानको बारेमा जानकारी प्रदान गर्नेछन्। विश्वविद्यालय विभाग र स्टार्टअपहरूबाट भएका नवीनतम विकास र नव प्रवर्तनहरू पनि प्रदर्शन गरिनेछ। एआई, रोबोटिक्स, ड्रोन, सेमी कन्डक्टर, नवीकरणीय ऊर्जा र विद्युतीय सवारी साधनहरू जस्ता उदीयमान प्रविधिहरू विशेष आकर्षण हुनेछन्। सर्वोच्च अदालतले आज प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको निलम्बन माग गर्ने निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मतदाता नामावलीको विशेष गहन पुनरीक्षणको क्रममा निर्वाचन आयोगले गरेको एकपक्षीय निर्णयको आरोपको सम्बन्धमा यो निवेदन दायर गरिएको थियो। यो समाचार युट्युबमा @AIR News Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। भारत र स्विजरल्यान्डले आज यातायात प्रविधि, गतिशीलता प्रणाली र पूर्वाधारको क्षेत्रमा सहयोग बढाउन धेरै हस्ताक्षरहरूमा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नेक्स्ट जेनेरेसन गुड्स एन्ड सर्भिसेस कर सुधारहरूले आर्थिक गतिविधि बढाउन, राजस्व बढाउन र देशभरका उद्यमहरूका लागि थप अवसरहरू सिर्जना गर्न मद्दत गरिरहेको बताउनु भएको छ। आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहुले भारतले विश्वलाई पर्यावरण संरक्षण र आधुनिक विकास दुई अलग बाटो नभएर एक अर्काको पूरक हो भनेर देखाएको बताउनु भएको छ। भारतीय रिजर्भ ब्याङ्कको मौद्रिक नीति समितिको तीन दिवसीय बैठक आज मुम्बईमा शुरू भयो र मध्यप्रदेशको राजधानी भोपाल स्थित लाल परेड ग्राउण्डमा आगामी 6 अक्टोबरको दिन मुख्यमन्त्री युवा सम्मेलन 2026 आयोजना हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्नुभयो लता मंगेशकर अनि साथीहरूको स्वरमा हिन्दी देशभक्ति गीत। श्रोता समय यस बेला अपरान्न 4 बज्यो। एफएम 103.5 मेगाहर्ज अनि न्यूजन एआईआर मोबाइल एप लगायत आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा अबको प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत गर्न लागिरहेछौँ साप्ताहिक कार्यक्रम विज्ञान दर्पण।

0: श्रोता, आज हामी अत्यन्तै महत्वपूर्ण विषय युवा जमातमा मानसिक स्वास्थ्य र तनाव विज्ञान दर्पण कार्यक्रमको प्रथम चरणमा चर्चा गर्न लागिरहेछौँ। युवा अवस्था जीवनको महत्वपूर्ण चरण हो। यस समयमा सपना, लक्ष्य र अवसरसँगै पढाइ, जिम्मेवारी, सम्बन्ध, सामाजिक दबाव र भविष्यको चिन्ताले तनाव पनि सृजना गर्न सक्छ। मानसिक स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यको एउटा महत्वपूर्ण हिस्सा हो। त्यसैले तनावलाई लुकाउनु होइन, बुझ्नु र आवश्यक पर्दा सहयोग माग्नु पनि हाम्रो जिम्मेवारी हो। आज हामी यसै विषयमाथि अझ विस्तृत रूपमा चर्चा गर्नको निम्ति यहाँ स्टुडियोमा निम्ताएका छौँ परिचारिका शोभा राईज्यूलाई, र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।

0: शोभाज्यू, युवा जमातमा यो जुन प्रकारको अहिले मानसिक यो जुन चाहिँ तनावहरू देखिरहेका छौँ नि, यसबारेमा के भन्न चाहनुहुन्छ?
1: तपाईँले भन्नुभयो जस्तै युवा अवस्था जीवनको महत्त्वपूर्ण चरण हो है, अनि यस समयमा पढाइ, करियर है, रोजगारी, प्रेम तथा सम्बन्ध, त्यो सँगै पारिवारिक अपेक्षा, आर्थिक समस्या, सामाजिक सञ्जालको कारणले विभिन्न प्रकारको मानसिक दबाव र तनाव उत्पन्न हुन सक्छन्। मानसिक स्वास्थ्य भन्नाले व्यक्तिको

0: आफ्नो भावना विचार र व्यवहारलाई सन्तुलित राख्दै दैनिक जीवनमा चुनौती सामना गर्न सक्ने अवस्था हो। तनाव अथवा स्ट्रेस भनेको चुनौतीपूर्ण वा दबावपूर्ण परिस्थितिप्रति शरीर र मनले दिने प्रतिक्रिया हो। केही मात्रामा तनावले प्रेरणा दिन सक्छ, तर लामो समयसम्म वा अत्याधिक तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर गर्न सक्छ।
1: र सबैजी हो, युवाहरूमा चाहिँ यो जुन चाहिँ अहिले हामीले एक प्रकारको जुन चाहिँ मानसिक तनावहरू देखिरहेका छौँ, यसको मुख्य कारणहरू चाहिँ के हुन सक्छ त?
0: यद्यपि सबै उमेरका मानिसहरूमै तनाव हुन्छ, तर विशेष गरेर युवा मात्रै तनावको कारणहरूमा भन्नुपर्दा त पढाइ है उनीहरू र परीक्षाको दबाव पनि एउटा तनावको एउटा कारण हो, अथवा करियर र भविष्यको चिन्ता प्रत्येक युवाहरूमा हुनसक्छ है, अनि बेरोजगारी र आर्थिक समस्या जोसित हामी आज जुझिरहेका छौँ, अझ राम्रो अङ्क ल्याउने तथा सफल हुने पारिवारिक अपेक्षा, अब त्यो व्यक्तिको उयो कस्तो छ है, त्यो नजानिकन परिवारले कस्तो अपेक्षा र दबाव दिएको छ त्यो कारण हुनसक्छ। त्यो बाहेक प्रेम सम्बन्धको समस्या र सम्बन्ध विच्छेद पनि त्यो तनावको कारण हुनसक्छ। परिवारभित्रको विवादमा परिवार छ भने त्यो पनि एउटा कारण हुनसक्छ। साथीभाइहरूसँग तुलना गर्ने बानी जो अभिभावकद्वारा पनि हुनसक्छ या आफैद्वारा पनि है, त्यो तुलना गर्ने बानीको कारणले गर्दा पनि तनाव उत्पन्न हुन सक्छ। सामाजिक सञ्जालको अत्याधिक प्रयोगले जसबाट हामी आफैले आफैमा तनाव लिएर आउँछौँ, शरीर र व्यक्तित्वप्रति असन्तुष्टि होइन, आफूलाई जस्तो छ त्यस्तै स्वीकार गर्न नसक्दा, एक्लोपन र सामाजिक अलगाव आइसोलेटेड व्यक्तिहरूमा विशेष तनाव हुन सक्छ। निन्द्राको कमी एउटा हो है, अनि लागु पदार्थ र मदिराको प्रयोगले पनि तनाव उत्पन्न गराउन सक्छ। त्यसबाहेक हिंसा दुर्व्यवहार र बुलिङहरू जुन चाहिँ हुन्छ त्यो पनि एउटा तनावको कारणमा हामी गन्न सक्छौँ लिन सक्छौँ।
1: जो अहिले युवा जमातमा जुन प्रकारको तनावहरू हुन्छ त्यसको कारणबारे राम्रोसँगले अहिले शोभाज्यूले बताइदिनु भयो। र शोभाज्यू, अब चाहिँ यो मानसिक तनाव हुँदैछ भनेर चाहिँ हामीले युवाहरूमा चाहिँ कसरी जान्न सक्छौँ, अनि मानसिक तनावका जुन चाहिँ संकेतहरू छ त्यो चाहिँ के हुन सक्छन् त?
0: मानसिक तनावले मानिसको हरेक क्षेत्रलाई, मेन्टल स्पेयर, इमोसनल स्पेयर हुन्छ, फिजिकल हुन्छ होइन, त्यो सबै क्षेत्रमा त्यो प्रभावित पार्न सक्छ। जस्तो कि अब भावनात्मक रूपमा हामी इमोसनल स्पेयरमा पनि यसले प्रभाव पर्छ, जस्तो कि यदि यो भावनात्मक रूपमा त यसलाई असर पारेको छ भने त्यो व्यक्तिले धेरै चिन्ता गर्छ अथवा डर उसले एक्सप्रेस गर्छ होइन, अनि चिडचिडापन इरिटेबिलिटी हुनसक्छ, अन्त स्याडनेस जस्तै उदास भएर बसिरहेको हुनसक्छ, अथवा ऊ निराशाको भावहरू उसले व्यक्त गर्न सक्छ, आत्मविश्वासलाई हराइ पठाउँछ अथवा घट्छ है, अनि व्यवहारमा पनि परिवर्तन आउन सक्छ, के कस्तो व्यवहार गर्दैछ भन्ने कुरा, साथीभाइ र परिवारबाट टाढेर बस्न सक्छ, पढाइ र काममा रुचि घट्नु त्यो पनि एउटा संकेत हुँदैछ, उसमा त्यहाँ तनावले जग्गा लिँदैछ भन्ने कुरा है, अनि पहिला मनपर्ने गतिविधिमा रुचि घट्दै जान्छ, अनि त्यो कुराहरूलाई हामीले याद गर्नुपर्ने हुन्छ। अत्याधिक मोबाइल र इन्टरनेटको प्रयोग गर्न सक्छ त्यो व्यक्तिले, अथवा खानपानमा परिवर्तन, जस्तो कि धेरै खाने व्यक्ति कम्ती खान सक्छ अथवा कम्ती खाने व्यक्तिले धेरै खान सक्छ, यो कुराहरू हामीले याद गर्नुपर्ने कुरा हुन्छ। अब शारीरिक रूपमा हेर्नुपर्दा है, कस्तो भएको बडी र माइन्डको त एउटा जहिले पनि रिलेसनसिप हुन्छ नि त है, त्यसले गर्दाखेरि चाहिँ उसलाई टाउको दुख्छ, स्ट्रेसले गर्दा उसलाई अब होइन त्यो तनाव छ, तर त्यो तर उहाँहरूलाई व्यवहारमा परिवर्तन गर्दाखेरि चाहिँ अब टाउको दुखेको है, अनि थकान महसुस गर्छ, निन्द्रा नलाग्ने अथवा धेरै सुत्ने गर्छ, कसैलाई त एकदमै निन्द्रै लाग्दैन अनि कसैलाई त धेरै सुत्ने गर्छ, अथवा मुटु छिटो छिटो धड्किने जसलाई हामी पाल्पिटेसन भन्छौँ है, त्यो बाहेक अब त्यो माइन्डको कुरा हो नि तनाव है, अनि त्यसले त अब शरीरलाई पनि प्रभावित पार्दैछ भनेपछि अब पेट सम्बन्धी समस्या पनि देखा पर्न सक्छ, शरीरमा कमजोरी महसुस हुनु आदि होइन, त्यो सबै कुराहरू चाहिँ हामीले तनाव हुँदैछ यो व्यक्तिलाई भनेर हामीले यी कुराहरूबाट यी संकेतहरूबाट बुझ्न सक्छौँ।
1: अहिले हामीले युवा जमातमा कुन प्रकारको मानसिक तनावहरू हुन्छ यसबारेमा कुराकानी गरिरहेका छौँ। र शोभाज्यू, यो मानसिक तनावले चाहिँ व्यक्तिलाई केही सम्मको निम्ति मात्र असर गर्छ कि यसको प्रभावले अरू पनि जुन चाहिँ हानिहरू पुर्याउँछ?
0: अब मानसिक तनाव अब कुन कारणले है कति हदसम्म भन्ने कुरा है, मानसिक तनावले व्यक्तिलाई थोरै समयको निम्ति सताए भन्ने त्यो समस्या सानो छ, र त्यो तनाव छोटो समयको लागि छ भनेदेखिलाई चाहिँ त्यो फेरि समयमा नै साम्य भएर जान्छ होइन, अनि एक्जामको कारणले गर्दा मानि तनाव भएको छ नि, जसै एक्जाम सकेर जान्छ उसको तनाव घटेर जान्छ नि त होइन, तर तनावले धेरै समयसम्म सताएको खण्डमा मान्छेको स्वास्थ्यमा व्यापक क्षति पुर्याउन सक्छ होइन, अनि कतिपय गम्भीर रोग र स्थितिहरू पनि सृजना गर्न सक्छ, एङ्जाइटी जस्तो कुराहरू उसमा डेभलप भएर जान्छ होइन, तनावको कारणले गर्दा डिप्रेसनसम्म पनि एउटा व्यक्तिलाई लान सक्छ, र निन्द्रा सम्बन्धी समस्या कि त इन्सम्निया, अघि हामीले भन्दै थियौँ इन्सम्निया हुनसक्छ, केही समयको लागि त त्यो ठिकै छ नि, तर कन्टिन्यू इन्सम्निया भयो भने त्यो व्यक्तिको प्रोडक्टिभिटी पनि घटेर गयो, कि त उसलाई निन्द्रै लाग्दैन कि त एकदमै बेसी निन्द्रा लाग्छ, त्यो कुरा

0: अनि मानसिक तनाव छ यस बारेमा कुराकानी गरिरहेका छौँ। त के अब यो युवाहरूमा जुन प्रकारको अब मानसिक तनाव भइरहेको छ यसको व्यवस्थापनको उपायहरू पनि छ कि छैन होला त?
1: अघि नै हामीले भन्यौँ तनावको कारणहरू पनि है कारणहरू, जति यदि हामीले तनावका कारणहरूलाई चाल पाउन सक्यौँ भने हामीले तनावलाई कम गर्न सक्छौँ। अब जस्तै शारीरिक बिमारीमा पनि एउटा डायग्नोसिस हुन्छ होइन, टेस्ट भएपछि त्यसको प्रोपर ट्रिटमेन्ट हुन्छ, त्यस्तै प्रकारले हामीले यसको पनि कारण चाल पाउनु पर्यो। यदि हामीले तनावको कारणलाई चाल पाउन सक्यौँ भनेदेखि जस्तै प्रकारले शारीरिक जुन चाहिँ रोगहरूमा पनि हामीले टेस्टिङ गरेर डायग्नोसिस गरेर त्यो उसको बिमारीलाई हामी डायग्नोस गर्छौँ र त्यसपछि ट्रिटमेन्ट हुन्छ, त्यही प्रकारले तनावको कारणहरू पनि चाल पाउन सक्यौँ भने हामी तनावलाई कम गर्न सक्छौँ वा तनावलाई व्यवस्थित रूपमा म्यानेज गर्न सक्छौँ है। जसको लागि अब यदि निन्द्राको कारणले गर्दा, निन्द्रा नपुगेको कारणले गर्दा हुँदैछ भने त उसलाई पर्याप्त र नियमित निन्द्रा लिने, किन हामीलाई निन्द्रा हुँदैन, हामी धेरै लामो समय
0: युवा जमातमा जुन प्रकारको अहिले एकदमै ढिलो गरेर उठ्ने, राति अबेरसम्म पनि बस्ने है यस्तो स्थिति देख्छौँ हामी।
1: हजुर, हामीले सामाजिक सञ्जालको प्रयोग है इन्टरनेटको बेसी प्रयोगहरू भन्दै थियौँ नि, अनि त्यो सबै कुरा गर्नको लागि हामीले पर्याप्त निन्द्रा लिनको लागि हामीले नियमित निन्द्रा लिनु पर्यो नि त। यति बेला म सुत्छु भनेर उसले टाइम फिक्स गर्नु पर्यो होइन, नियमित रूपमा शारीरिक व्यायाम गर्ने, हामीले शरीर थाकेको छ भने हामीलाई छिटो निन्द्रा लाग्छ, हामी तर दिनभरि बसिरहेको छौँ भने त हामीले निन्द्रा लाग्दैन, त्यसले गर्दा नियमित रूपमा शारीरिक व्यायाम पनि गर्नुपर्छ। पौष्टिक तर सन्तुलित खाना खानु, खाना पनि सही प्रकारले खानु पर्यो, अनि आफ्नो समस्या विश्वासिलो व्यक्ति र परिवारसित बाँड्ने, किनकि सबै समस्याको समाधान हामीसित छैन अनि त्यो समस्यालाई कसरी ट्याकल गर्ने भन्ने कुरा पनि हामी जान्दैनौँ। त्यसले गर्दाखेरि हामीले विश्वासिलो व्यक्ति अथवा परिवारसित हामीले आफ्नो समस्यालाई बाँड्यो भने हामीले केही न केही उपाय पाउन सक्छौँ। समय व्यवस्थापन गर्ने होइन, हामीले टाइम म्यानेजमेन्ट यो समयमा यो गर्छु यो रुटिन जस्तो बनाएर गर्ने होइन, अनि पढाइ र कामको बिचमा छोटो विश्राम लिने, हामी कन्टिन्यू काम गरिरह्यो भने पनि हामीलाई त्यसले हामीलाई तनाव दिन्छ नि त, त्यसले गर्दा तनावपूर्ण कामै नै किन नहोस् त्यसमा बिचमा हामीले अलिकति विश्राम लियो भने हामीले त्यो कुरालाई पनि म्यानेज गर्न सक्छौँ। र सामाजिक सञ्जालको प्रयोग सीमित गर्ने, ध्यान केन्द्रित र आत्मा केन्द्रित गर्ने रिल्याक्सेसन टेक्निकहरू अप्नाउनु पर्छ होइन, जस्तै मेडिटेसनहरू, त्यसबाहेक आफूलाई मनपर्ने स्वस्थ गतिविधिमा सहभागी हुने, कुन कुराले त मलाई राम्रो लाग्छ मनपर्ने कुराहरू, जबरजस्ती कसैले गरेको होइन तर आफूलाई मनपर्ने, अन्त अत्याधिक मदिरा धुम्रपान र लागु पर्दादेखि टाढो रहनु पर्यो, यसले त हामीलाई तनाव घटाउँदैन तर झन् बढाएर जान्छ, र आवश्यक परेको खण्डमा चाहिँ आफूले म्यानेज गर्दा भएन, आफ्नो परिवारबाट विषय व्यक्तिबाट सहयोग लिँदा पनि भएन भनेदेखि हामीले काउन्सिलर साइकोलोजिस्टहरूसँग पनि हामीले एउटा मेन्टल हेल्थ प्रोफेसनलसित हामीले जरुरी सहयोग र सल्लाह लिन सक्नुपर्छ।
0: जो युवाहरूमा जुन प्रकारको अहिले मानसिक तनाव हामीले देखिरहेका छौँ है, र युवाहरूको यो मानसिक स्वास्थ्यको निम्ति र तनावको स्थितिबारे सम्हाल्नको निम्ति चाहिँ ती युवा युवतीहरूको जुन चाहिँ जीवनमा ती कठिन क्षणहरूमा चाहिँ परिवार र साथीभाइहरूको चाहिँ भूमिका के कस्तो रहन्छ त सभाज्यू?
1: हरेक मानिसहरूसँगै प्रत्येक मानिसहरूमा नै होइन, एउटा चाहे त्यो युवा होस् चाहे ठुलो व्यक्ति होस्, हरेक मानिसहरूको विषयमा बात गर्दा गर्दै पनि हरेक मानिसहरू नै तनावबाट बाहिर जान्छ, तर विशेष गरेर युवाहरूको मानसिक स्वास्थ्य जोगाइराख्न र तनावको स्थिति सम्हाल्न परिवार र साथीको भूमिका र सहयोग चाहिँ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। जस्तो कि कसैले अब तपाईँलाई तनावमा परेको व्यक्तिले तपाईँसित कुरा भन्दैछ भने त्यो परिवारको व्यक्तिलाई त्यो कुरा भन्दैछ भने उसले चाहिँ आलोचना नगरिकन पहिला त कुरा सुन्ने, काउन्सिलिङ भनेको कुरा नै पहिला त सुन्नु हो नि त है, आलोचना नगरिकन कुरा सुन्नुपर्छ, त्यसपछि उसको समस्या र भावनालाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ, उसले के भन्दैछ भन्ने कुरालाई होइन, कुनै पनि कुरालाई यो त सामान्य कुरा हो भनेर भन्छ नि है, ये केही पनि हुँदैन भन्छ, त्यस्तो प्रकारले त हामीले जताउनु हुँदैन, त्यसले त उनीहरूले के फिल गर्छ भने त मलाई त मेरो कुरालाई जो कुरा उसको लागि गाह्रो परिरहेको छ त्यो कुरालाई व्यवस्था गर्दैछ भन्ने कुरा उनीहरूले बुझ्छ, किनकि व्यक्ति व्यक्तिमा इन्डिभिजुअल डिफरेन्स हुन्छ, तपाईँको लागि साह्रो नपरेको कुरा मेरो लागि साह्रो परेको हुनसक्छ नि त, त्यसले गर्दाखेरि चाहिँ उसको कुरालाई चाहिँ ध्यानपूर्वक सुन्ने र उसको कुरालाई उसले गाह्रो परेको कुरालाई गाह्रो जस्तै मानेला लिदिने होइन, अन्त आवश्यक पर्दा चाहिँ प्रोफेसनल हेल्प लिने अथवा यदि परिवारको व्यक्ति छ भने त लिनुको लागि लगेर जानु पर्यो नि त होइन, अनि कुनै उसको साथीभाइ छ भने त लिनको लागि प्रोत्साहित गर्ने होइन, यहाँ त स्टिग्मा छ नि त यो मेन्टल हेल्थ भनेको कुरा चाहिँ, मेन्टल हेल्थको प्रोफेसनल हेल्प लिनु अथवा साइकोलोजिस्टको सहायता लिनु काउन्सिलिङ गर्नु भनेको चाहिँ हो न हो पग्ला हो भनेको जस्तो हुन्छ, त्यो त होइन नि त, तर हरेक स्थितिमा जस्तो प्रकारले आजकल जेनरल हेल्थ इम्पोर्टेन्ट छ, मेन्टल हेल्थ पनि त्यतिकै इम्पोर्टेन्ट छ, त्यसले गर्दाखेरि यो चाहिँ त्यो स्टिग्माबाट पग्ला भएको होइन तर हरेक मान्छेमा असुविधा हुन्छ तनाव हुन्छ त्यो कुरालाई लिने यो चाहिँ नर्मल हो भन्ने कुरालाई चाहिँ हामीले मानिलिदिनु सक्नुपर्छ, र यस्तो स्थितिमा एक्लो एकदमै नछोड्ने र शारीरिक मानसिक जस्तै पनि परिस्थिति उसको होस् त्यति बेला उसलाई एक्लै नछोडिदिने गर्नुपर्छ अनि सकारात्मक र सुरक्षित वातावरण बनाइदिने उसलाई चाहिँ कुन कुराले राम्रो लाग्दैछ होइन

0: उसलाई चाहिँ कुन जग्गामा बस्दा उसलाई आराम लाग्दछ, उसलाई भेडभाडमा जानु गाह्रो लाग्छ नि, होइन होइन यसरी बसेर हुँदैन भनेर हामी जस्तै ठेल्छौँ नि, त्यो कामहरू चाहिँ हामीले गर्नु भएन र उसलाई जस्तो छ त्यस्तै बुझिदिने हामीले प्रयास गर्नुपर्दछ।
1: युवा जमातमा मानसिक स्वास्थ्य र तनावबारे कुरा गर्दा अन्तमा चाहिँ शोभाज्यू, यो जुन चाहिँ तनाव र मानसिक स्वास्थ्यबारे आजको युवासँगै सबैले के भन्न चाहनुहुन्छ तपाईँ?
0: युवा अवस्थामा अथवा कुनै पनि अवस्थामा सामान्य तनाव हुनु कुनै नयाँ र ठुलो विषय होइन, तर समस्या तब हुन्छ जब तनाव अत्याधिक निरन्तर र व्यवस्थापन गर्न अथवा सम्हाल्न गाह्रो वा कठिन हुन्छ है। अनि युवाको मानसिक स्वास्थ्य राम्रो बनाउन परिवार, साथी, विद्यालय, कलेज, स्वास्थ्य कर्मी र समुदाय सबैकै संयुक्त भूमिका आवश्यक छ। अनि यो सँगै अनिवार्य रूपमा युवा आफैको पनि व्यक्तिगत कोसिस पनि हुनुपर्छ। अन्त्यमा हामीले एउटा टेक होम मेसेजको रूपमा चाहिँ के भन्न चाहन्छु है, स्वस्थ युवा नै स्वस्थ परिवार, स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार हो। मनको कुरा समस्या मनमा नराखौँ है, बातचित गरौँ, सहयोग खोजौँ र अरूलाई पनि सहयोग दिउँ।
1: युवा जमातमा मानसिक स्वास्थ्य र तनाव, आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि कुराकानी गरिरहेका थियौँ शोभा राईज्यूसित, र यस विषयमाथि शोभाज्यूले धेरै राम्रोसँगले हाम्रा श्रोताहरूलाई जानकारी प्रदान गर्नुभयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद। र श्रोता, विज्ञान दर्पण कार्यक्रमको अघिल्लो चरणमा सिसा वा लेडको विषाक्तताको रोकथाम बारे कुरा गर्नेछौँ शोभा राईज्यूसितै, त्यतिन्जेलसम्म हामीसँगै रहनुहोला।

0: विज्ञान दर्पण कार्यक्रमको यो दोस्रो चरणमा आदरणीय श्रोता, अब हामी सिसा विषक्तताको रोकथाम बारे कुराकानी गर्न लागिरहेछौँ शोभा राईज्यूसित। र शोभाज्यू, यो जुन चाहिँ लेड पोइजनिङ वा सिसा विषक्तता भनेको चाहिँ के हो, हाम्रा श्रोताहरूलाई जनाइदिनुहोस् न।
1: सबैभन्दा पहिला लेड अथवा प्लम्बम अथवा सिसा, जसको चाहिँ रासायनिक उयो चाहिँ पिबी हो, एउटा भारी धातु हो है। अनि यो धातु शरीरमा लामो समयसम्म जम्मा भएर विभिन्न अङ्ग वा प्रणालीमा क्षति पुर्याउन सक्छ। लेड पोइजनिङ भनेको शरीरमा लेडको अत्याधिक एक्सपोजर भएर शरीरमा स्वास्थ्यमा हानिकारक प्रभाव उत्पन्न हुने अवस्था हो है। अनि यसको प्रभाव त विशेष गरेर बाल बालिका, गर्भवती महिला र लेड एक्सपोजर हुने कामहरू गर्नेहरू मात्रै विशेष रूपमा हुने गर्दछ।
0: अहिले तपाईँले भन्नुभयो कि सिसा चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ हानिकारक हो है, विशेष गरेर बाल बालिका र गर्भवती महिलाहरूमा चाहिँ यसले धेरै नकारात्मक असर पार्न सक्छ भन्ने कुरा अहिले तपाईँले जनाउनु भयो। त यो लेड जुन चाहिँ सिसा छ, शरीरमा चाहिँ कसरी प्रवेश हुँदछ त सोभाजी?
1: विशेष गरेर शरीरमा त लेड अथवा सिसा चाहिँ तीन स्रोतबाट चाहिँ प्रवेश गर्छ। सबभन्दा पहिला मुखबाट, जसलाई हामी इन्जेस्ट गर्छौँ है, इन्जेक्सनको थ्रु, जसमा चाहिँ अब दूषित पानी, दूषित खाना प्रयोग गर्नले होइन, सेवन गर्नले, लेड वा सिसा भएको धुलो वा माटोको प्रयोगले होइन, अनि हात नधोइ खाना खाँदा यो कुराहरू हुन सक्छ। र पुरानो लेड कन्टेनिङ पेन्ट हुन्छ नि, हामीले रङको टुक्रा निल्दा अथवा दूषित भाँडाकुँडा प्रयोग गर्दा चाहिँ हामीले मुखद्वारा यो कुरा गर्न सक्छौँ। अर्को जुन चाहिँ च्यानल छ, त्यो त हामीले भन्यौँ श्वास प्रश्वासद्वारा, जस्तै इन्हेलेसन होइन, लेड भएको धुलो वा धुवा सासँगै फोक्सोमा पुग्न सक्छ। अघि कतै पेटमा पुग्दै थियो भने यो फोक्सोमा पुग्दैछ है, त्यो हुन सक्छ। अर्को कुरा व्यावसायिक एक्सपोजर, व्यक्तिहरूले जसले यसमा काम गर्छ, एक्सपोजरको जोखिम हुने व्यावसायिक क्षेत्रहरू, जस्तै ब्याट्री बनाउने अथवा ब्याट्री रिसाइकल गर्ने जग्गा अथवा कुनै पनि चिज रिसाइकल गर्ने जग्गामा होइन, पेन्टिङ गर्नेहरूमा, अनि धातुको अथवा मेटल होइन स्मेल्टिङ गर्ने जग्गाहरूमा त्यो कुरा हुनसक्छ, वेल्डिङ गर्ने जग्गामा हुनसक्छ, खानीमा माइनिङमा हुनसक्छ, कन्स्ट्रक्सन गर्ने जग्गामा, कन्स्ट्रक्सनको कामहरू जहाँ हुन्छ त्यहाँ हुनसक्छ, सेरेमिक अथवा ग्लेजिङको औद्योगिक क्षेत्रहरूमा पनि यो लेड पोइजनिङ हुने चान्स ज्यादा हुन्छ।
0: लेड पोइजनिङका जुन चाहिँ प्रमुख स्रोतहरू छ, त्यो चाहिँ के हुनसक्छ शोभाज्यू?
1: त्यसलाई पनि अब विभिन्न प्रकारको स्रोतहरूको रूपमा बाँडेर हेर्दाखेरि चाहिँ अब घरसाई अब घरमै पाइने कुराहरू चाहिँ कुन कुन सोर्सहरूद्वारा चाहिँ हामीले लेड पोइजन हुन्छ भने चाहिँ पुरानो लेड बेस्ड पेन्ट, अब रङ लगाएको छ है त्यो त ठिकै रहन्छ, तर त्यो पुरानो भयो भने त्यो उब्किन्छ नि त, त्यो उब्किएकोमा चाहिँ त्यसमा चाहिँ लेड छ भनेदेखिलाई त्यसलाई हामीले अघि नै भने हामीले खाइपठायौँ भनेदेखिलाई हुनसक्छ। अथवा पेन्टको धुलो वा फ्लेक्स, अब त्यसको टुक्राहरू हामीले इन्जेस्ट गरिपार्ने भने हुनसक्छ। दूषित अथवा ड्रिङ्किङ वाटर, त्यो अब लेडसित मिसिएको होइन दूषित पानी हामीले पिइ पठाइ त्यो हुनसक्छ। पुरानो प्लम्बिङ मटेरियल्स, पानीको कामहरू जुन चाहिँ गर्छ, त्यसमा पुरानो खालको मटेरियल छ भने त्यसमा पनि त हुनसक्छ डस्ट होइन, त्यसद्वारा पनि हुनसक्छ। केही बाहिरबाट हामीले मगाइएको नानीहरूले खेलाउने खेलाउनाहरू छ भनेदेखिलाई, त्यो कस्मेटिकहरू जुन हामीले नेल पोलिस भनौँ, के सज्जाको सामग्रीहरूमा पनि हामीले यो पाउन सक्छौँ। अथवा परम्परागत अथवा पर्याप्त नियम भएको औषधि तथा पदार्थ, कुनै पनि कुराहरू अब त्यो परम्परागत चलेर आएको छ, यो खाँदा ठिक हुन्छ, त्यो खाँदा ठिक हुन्छ, जसको चाहिँ सही प्रकारले विश्लेषण गरेको छैन, त्यस्तो प्रकारको चिजहरूको प्रयोग गर्दा पनि हामी लेड पोइजनिङ हुनसक्छ। त्यो चाहिँ हो हाम्रो घरसाई घरमै पाइने कुराहरू। अब वातावरणीय सोर्स, अब हामीले इन्भाइरोमेन्टद्वारा चाहिँ केद्वारा त हामी लेड पोइजनिङको हामी शिकार हुन सक्छौँ भन्दाखेरि चाहिँ उद्योगबाट निस्कने धुवा है, अथवा धुलो, त्योद्वारा पनि हुनसक्छ। दूषित माटो, जहाँनिर अब त्यो उद्योगको छेउछाउमा भएको माटोहरू त दूषित हुनसक्छ होइन, कल कारखानाबाट निस्केको मैला कुचेला, अघि नै भनिहाले ब्याट्रीको, रिसाइकल साइटबाट र घर घरको वातावरणबाट चाहिँ हामी हुनसक्छौँ होइन। त्यसपछि व्यावसायिक सोर्स भने अघि भने ब्याट्रीको काम गर्ने जग्गामा, धातुको काम गर्ने जग्गामा, खानीहरूमा, रङ पचेराको काम जहाँ हुन्छ त्यहाँनिर पनि यो हुनसक्छ, वेल्डिङको जग्गामा र कन्स्ट्रक्सन साइटमा पनि त्यो सोर्सहरूबाट हामी लेड पोइजनिङको शिकार हुन सक्छौँ।
0: शोभाज्यू, लेड वा सिसा जुन प्रकारले हानिकारक वस्तु हो भन्ने कुरा अहिले हामीले गरिरहेका छौँ है, यो चाहिँ शरीरमा पुगेपछि चाहिँ के हुन्छ त विशेष गरेर?
1: लेड है अन्त सिसा चाहिँ अब शरीरमा प्रवेश गरेपछि हाम्रो सिस्टम छ नि त होइन, सर्कुलेटरी सिस्टम छ, रगत मार्फत चाहिँ के हुन्छ, रगतमा पुगेपछि रगत मार्फत विभिन्न अङ्गमा पुग्छ, जस्तै रगतमा पुग्यो, रगतबाट सफ्ट टिस्युजमा पुग्यो होइन, त्यसबाट ब्रेनमा पनि पुग्न सक्छ, ब्रेनबाट त्यहाँबाट किडनीमा पुग्न सक्छ, किडनीबाट बोनमा पुग्नुपर्छ। अब लेड चाहिँ अब लामो समयसम्म हड्डीमा स्टोर भएर बस्न पनि सक्छ, अनि पछि शरीरको अवस्था फेरि हड्डीबाट फेरि रगतमा रिलिज हुन सक्छ, त्यस्तो प्रकारको चक्र चलिरहन्छ, जसले गर्दा चाहिँ हामीले अब मस्तिष्क तन्त्रिका तन्त्र र रगतलाई चाहिँ बनाउने मृगौला खाद्यान्न पाचन सम्बन्धितलाई चाहिँ रिप्रोडक्टिभ सिस्टमलाई पनि यसले असर पार्न सक्छ होइन त्यस्तो प्रकारले अब हरेक सिस्टममा चाहिँ यसले अब हानिकारक असर गर्न सक्छ
0: यो सिसा विषाक्तताको लक्षणहरू चाहिँ विशेष गरेर के हुन्छ त शोभाज्यू
1: हामीले असर पार्यो भने असर त असर प्रकारको त हुँदैन किनकि हामीले यसलाई विषाक्तताको कुरा गर्दैछौँ होइन पोइजनिङको कुरा गर्दैछौँ भनेपछि असर त सही प्रकारको हुँदैन अनि त्यो असर त कस्तो प्रकारको हुन्छ भनेदेखि बच्चामा एक प्रकारको हुन्छ र वयस्कमा एक प्रकारको हामीले बच्चामा चाहिँ लक्षणहरू देख्छौँ भनेदेखिलाई चाहिँ सिक्ने क्रममा र बौद्धिक क्षमतामा कमी हुन्छ होइन अन्तखेरि व्यवहारमा परिवर्तन आउन सक्छ त्यो अब लेट पोइजनिङ भयो भनेदेखिलाई यदि त्यो नानी अर्कै प्रकारको थियो भने प्रोडक्टिभ नानी थियो भने उसकोमा स्लोनेस आयो भने हामीले त्यहाँनिर अलिकति शङ्का गर्न सक्छौँ त्यो नानीमा चिडचिडापन आउन सक्छ इरिटेबिलिटी हामीले नोटिस गर्न सक्छौँ ध्यान केन्द्रित गर्नमा अथवा कन्सन्ट्रेसन गर्न उसलाई कठिनाइ हुन सक्छ वृद्धि र विकासमा ढिलाइ हुन्छ होइन मानसिक रूपमा पनि पर्दैछ यहाँनिर शारीरिक रूपमा पनि असर पर्दैछ पेट दुख्न थाल्छ किनकि पोइजन हो नि त होइन पेटमा हामीले अघि इन्जेक्सन गरेर भन्दै थियौँ कब्जियत कन्स्टिपेसन हुन सक्छ कमजोरी र थकान महसुस हुन सक्छ अनि वयस्कमा ठुलोहरूमा चाहिँ के हुन्छ भनेदेखिलाई चाहिँ टाउको दुखेको उयो गर्न सक्छ पेट दुख्ने वाकअक्ति अथवा कब्जियत या पनि नजिया होइन उल्ट्याउनु खोज्ने र कन्स्टिपेसनको कुराहरू हुन सक्छ कमजोरी यहाँ पनि हुन्छ थकान यहाँ पनि हुन्छ सानोमा थियो भने ठुलोमा पनि हुन्छ होइन हात खुट्टा झमझमाउने कमजोरी यो कुराहरू हामी देख्न सक्छौँ साथसाथै स्मरण शक्ति र एकाग्रताको समस्या यहाँ पनि हुन्छ र मृगौलाको छवि किडनीमा समस्या देखा पर्न सक्छ अघि हामीले भन्दै थियौँ नि ब्लडबाट सब टिस्यूबाट त्यहाँनिर किडनी बोनको कुराहरू गर्दै थियौँ यहाँनिर त्यसले गर्दाखेरि मृगौलामा पनि क्षति पुर्याउन सक्छ
0: सिसा विषाक्तता वा लेड पोइजनिङ बारे चाहिँ अब कसरी थाहा गर्न र डायग्नोसिस गर्न सकिन्छ त शोभाज्यू
1: लेड पोइजनिङ पत्ता लाउन चाहिँ मुख्य रूपमा चाहिँ ब्लडमा चाहिँ लेडको लेभल होइन बिपिएल भनेको छ ब्लड प्लम अब यो चाहिँ पी भन्नुको मतलब प्लम्बम होइन त्यहाँनिरको त्यसको लेभल चाहिँ कति छ ब्लडमा लेडको लेभल कति छ अथवा रगतमा लेडको मात्रा जाँच गरिन्छ होइन आवश्यकता अनुसार चाहिँ त्यसमा चाहिँ कम्प्लिट ब्लड काउन्ट भनिन्छ अनि त्यो गरिन्छ किडनी फङ्सन टेस्ट भनिन्छ जसलाई के आरएफटी भनिन्छ आदि जाँच गरेर चाहिँ यसको बारे जान्न सकिन्छ
0: यो जुन चाहिँ सिसा विषाक्तता बारे कुरा गरिरहेका छौँ यो सिसा विषाक्तताको उपचार बारेमा पनि केही बताइदिनुहोस् न शोभाज्यू
1: सबभन्दा कुरा चाहिँ हामीले सबभन्दा पहिला गर्नुपर्ने कुरा चाहिँ हामीले लेडको स्रोतबाट नै एक्सपोजर हटाउने कुन हामीले जान्यौँ कुन सोर्सबाट हामी लेड पोइजनमा एक्सपोजर पाउँदैछौँ भन्ने कुरा हामीले डिस्कस गर्यौँ है त्यसले गर्दा त्यही कारणहरूबाट हामीले एक्सपोजरलाई त हामीले घटाउनु पर्यो त्यो नै सबभन्दा पहिला कदम हो होइन त्यसपछि हामीले पोषणमा सुधार गर्ने होइन विशेष गरी आइरन क्याल्सियम भिटामिन सी पर्याप्त हुने गरी हामीले आहार लिने होइन त्यसपछि गम्भीर अवस्थामा चाहिँ चिकित्सकको सल्लाह लिने र उहाँको सल्लाह अनुसार चाहिँ हामीले त्यो ट्रिटमेन्टलाई गरेर जानुपर्छ अनि बच्चाको उपचारको निम्ति चाहिँ ब्लड लेभल चाहिँ हामीले एकदमै हामीले त्यसलाई चाहिँ जाँच गर्नुपर्छ र उसको क्लिनिकल कन्डिसन अनुसार चाहिँ यो कुरा उपचार गर्नको लागि ब्लड लिड लेभल कति छ त्यही अनुसार चाहिँ उसको कन्डिसन अनुसार उसको ट्रिटमेन्ट गरिन्छ
0: यो जुन चाहिँ सिसा विषाक्तता लेड पोइजनिङ छ यसको रोकथाम चाहिँ हामीले कसरी गर्न सक्छौँ त शोभाज्यू
1: हामीले रोकथाम है हामीले अघि नै कारणहरू जान्यौँ कुन कुराबाट हामीले एक्सपोजर हुँदैछ त्यसले गर्दाखेरि त्यही कुराहरूमा चाहिँ हामीले ध्यान दिनु पर्यो र त्यसलाई नै हामी रिपिट गर्दाखेरि चाहिँ लेड भएको रङ र धुलोबाट बच्चालाई टाढा राख्ने घरमा धुलो नियमित रूपमा वेट क्लिनिङ गर्ने अघि पनि हामीले त्यहाँबाट सासबाट पनि भन्दै थियौँ धुलोको कुरा गर्दै थियौँ हामीले धुवाको कुरा गर्दै थियौँ अब लेट भएको कुरामा हामीले चाहिँ ड्राई डस्टिङ गर्यो भने त्यो त फेरि नानीले इनहेल गर्यो नि त त्यसले गर्दा हामीले बचाउनुको सक्दा हामीले झन् एक्सपोजर दियौँ त्यसले गर्दा चाहिँ वेट डस्टिङ भिजाएर चाहिँ हामीले पुस्नु पर्यो होइन वेट क्लिनिङ गर्ने खाना खानु अगाडि र बाहिर भएपछि त जहिले पनि हात धुने सुरक्षित खाने पानी चाहिँ हामीले प्रयोग गर्नुपर्छ होइन लेट एक्सपोजर हुने काममा चाहिँ पिपी प्रयोग गर्नुपर्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट भन्छ अनि नानीहरूलाई चाहिँ पिलिङ पेन्ट वा धुलो मुखमा हाल्नदेखि नदिनु त्यहाँनिर हामीले पुरानो भएपछि त पेन्टहरू जहिले पनि उप्किन्छ याद गर्नुभएको छ खस्रो खस्रो बाहिर त्यो नानीहरूले कोट्याउने बानी हुन्छ नि त्यो कोट्याएर खानादेखि हामीले उनीहरूलाई जोगाउनु पर्यो अनि जोखिममा रहेको बालक बालिकाको समयमै स्क्रिनिङ र टेस्टिङ गर्नु पर्यो कतिजना नानीहरू आमा बाउले लिएर आएको हुन्छ कारखानाको छेउतिर राखेर काम गराएको हुन्छ त्यस्तो नानीहरूमा चाहिँ हामीले चाहिँ स्क्रिनिङ गर्नुपर्ने कति लेड लेभल बढेको छ कि ब्लडमा त्यो कुरा चेक गर्नु पर्यो अनि सबैभन्दा मुख्य चाहिँ लेड पोइजनिङबाट सुरक्षित स्तरलाई चाहिँ सामान्यतया शून्य एक्सपोजर तर्फ लैजानुपर्छ कम स्तरको एक्सपोजरले पनि विकास र सिकाइमा असर गर्न सक्छ अघि हामीले भन्यो कन्सन्ट्रेसन उनीहरूको प्रोडक्टिभिटी पढ्नु सिक्नु बढ्नु सबै कुरामा उनीहरूले त्यसले असर गर्छ र हामी उनीहरूलाई त्यसरी जोगाउनु पर्दछ
0: हाम्रो देश भारतमा शोभाज्यू यो सामानहरू किन्दा चाहिँ विशेष गरेर के केमा ध्यान दिनुपर्छ त?
1: आइएसआई बिएसआई हामीले लेबलिङ हुन्छ नि त्यस्ता सम्बन्धित गुणस्तरको चिन्ह हेर्नुपर्छ अरे। अनि भनिन्छ है खाद्य पदार्थमा चाहिँ एफएसएसआई भनेर जुन चाहिँ गरेको हुन्छ सम्बन्धित विवरण जाँचेर हामीले किन्नु पर्यो, किनकि यो चाहिँ हामीलाई ठिक छ भनेर जाँच गरेको कुराहरू नि त होइन। अनि कस्मेटिकको निर्मातामा पनि सामग्री र विवरणको जाँच गर्नुपर्छ र नियामक लेबल हामीले हेर्नुपर्छ। शङ्कास्पद उत्पादन को बिल सुरक्षित राख्नु र सम्बन्धित उपभोक्ता निकायमा गुनासो गर्न सक्नु, यदि हामीलाई सही लागेन त्यस्तो प्रकारको उपाय भनेदेखिलाई हामीले यो पनि गर्न सक्दो रहेछ। मुख्य

0: रातै आईएसआई वा अन्य कुनै स्तर चिन्ह हुनु मात्र सबै अवस्थामा लेट रहित भएको प्रमाण चाहिँ होइन। यी आईएसआई ब्रान्डेड गरेको यो सही छ भनेर पनि हामीले भन्न सक्दैनौँ अरे है। उत्पादनको सम्बन्धित सुरक्षा मापदण्ड र परीक्षणको विवरण हामीले हेर्नै पर्छ होइन। र बालबालिकालाई लेट विषाक्तताबाट बचाएर हामी उनीहरूको स्वस्थ वृद्धि, सुरक्षित मस्तिष्क विकास, राम्रो सिकाइ क्षमता र समग्र जीवन स्तरमा सुधारको अपेक्षा गर्दछौँ।
1: सिसा वा लेट विषाक्तताको रोकथामबारे आदरणीय श्रोता, अहिले हामीले विज्ञान दर्पणको यो दोस्रो चरणमा कुराकानी गरिरहेका थियौँ परिचारिका शोभा राईज्यूसित। र शोभाज्यू यसरी आइदिनुभयो स्टुडियोमा र प्रथममा युवा जमातमा मानसिक स्वास्थ्य र तनावबारे कुरा गरिदिनुभयो अनि दोस्रो चरणमा सिसा वा लेट विषाक्तता रोकथामबारे धेरै राम्रोसँगले महत्त्वपूर्ण जानकारी यहाँले प्रदान गर्नुभए बापत यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद, नमस्कार।
1: यो कुराकानीको अन्तसाथै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको निम्ति म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब समय भएको छ शैक्षिक कार्यक्रमको। त आउनु श्रोता, सुनौ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ छ, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: र यो देशवन्दना पश्चात आज हामी एउटा महत्वपूर्ण विषयमा कुरा गर्नेछौँ र त्यो हो वन्य प्राणीको संरक्षण हाम्रो दायित्व। विद्यार्थी भाइ बहिनीहरू, हामीले जङ्गलमा बाघ, हात्ती, हिरण, मयूर र विभिन्न चराचुरुङ्गीहरू देख्दा कति रमाइलो लाग्छ, होइन र? तर सोच्नुहोस् त, यदि एक दिन जङ्गलमा यी कुनै पनि जनावर देखिएनन् भने हाम्रो प्रकृति कस्तो होला? त्यसैले वन्य प्राणी भनेको जङ्गल र प्राकृतिक क्षेत्रमा बस्ने जनावर तथा चराचुरुङ्गीहरू हुन्। बाघ, हात्ती, गैंडा, हरिण, बाँदर, मयूर, विभिन्न चराहरू आदि वन्य प्राणीका उदाहरणहरू हुन्। यी जनावरहरू प्रकृतिका लागि धेरै महत्त्वपूर्ण छन्। सबै जीव जन्तु मिलेर वातावरणको सन्तुलन कायम राख्न सहयोग गर्छ। तर जङ्गल फरानी, जीवजन्तुको चोरी सिकार, प्रदूषण र उनीहरूको वासस्थान नष्ट हुँदै जाँदा धेरै वन्य प्राणीहरू समस्यामा परिरहेका छन्। त्यसैले वन्य प्राणीको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ। वनमा फोहोर नफाल्ने, जनावरलाई दुःख नदिने, रुख बिरुवा जोगाउने र अरूलाई पनि जीवजन्तुको संरक्षणबारे जानकारी दिने जस्ता साना साना कामबाट हामीले ठूलो योगदान दिन सक्छौँ। त्यसैले आजको कार्यक्रममा हामी वन्य प्राणीको महत्त्व, उनीहरूलाई पर्ने समस्या र संरक्षणमा विद्यार्थीहरूले गर्न सक्ने कामबारे अझ विस्तृत रूपमा हजुरहरू समक्ष राख्नुहुनेछ शिक्षक आशिष छेत्रीज्यूले।
1: सम्पूर्ण श्रोतागणलाई म आशिष छेत्रीबाट सादर नमस्कार। आजको हाम्रो चर्चाको विषय रहेको छ वन्य प्राणीको संरक्षण तथा वाइल्ड लाइफ कन्जर्भेसन। र हामीहरूलाई थाहा भएकै कुरा हो कि पृथ्वीमा मानिस एक्लै बाँच्न सक्दैन। मानिसको जीवन जङ्गल, पानी, माटो, हावा, वनस्पति र विभिन्न जीवजन्तुहरूसँग जोडिएको हुन्छ। जङ्गलमा बस्ने जनावर, चराचुरुङ्गी, किरा फटेङ्ग्रा र अन्य जीवहरूलाई सामान्य रूपमा वन्य प्राणी तथा वाइल्ड लाइफ भनिन्छ। यी जीवहरू केवल जङ्गलमा बस्ने प्राणी मात्र होइनन्, प्रकृतिको सम्पूर्ण प्रणालीलाई चलाइराख्ने महत्त्वपूर्ण भाग हुन्। हामीले प्रकृतिलाई एउटा

जालो जस्तो सम्झन सक्छौ र यस जालोमा वनस्पति जनावर पानी माटो हावा र मानिस सबै एक अर्कासँग जोडिएर बसेको हुन्छ। कुनै एउटा भाग कमजोर भयो भने त्यसको असर अर्को भागमा पनि पर्न सक्छ। त्यसैले वन्य प्राणीको संरक्षण गर्नु भनेको केवल जनावर बचाउनु मात्र होइन सम्पूर्ण प्राकृतिक वातावरणलाई नै सुरक्षित राख्नु हो। तर आजको समयमा वन फाड्ने जसलाई हामी डिफरेस्ट्रेसन भन्दछौँ, जनसङ्ख्या वृद्धि, सहरको विस्तार, सडक निर्माण, अवैध शिकार, प्रदूषण र जलवायु परिवर्तनका कारण धेरै वन्य प्राणीहरू सङ्कटमा परिरहेका छन्। उनीहरूको बस्ने ठाउँ घट्दै गएको छ र कतिपय प्रजातिको सङ्ख्या निकै कम भएको पनि छ। यसैले वन्य प्राणी संरक्षण तथा वाइल्ड लाइफ कन्जर्भेसन हालको अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ। र विद्यार्थी भाइ बहिनीहरू, अब हामी वन्य प्राणी संरक्षणको अर्थ बुझौँ, जसमा वन्य प्राणी संरक्षण भन्नाले जङ्गली अवस्थामा बस्ने वनस्पति, जनावर, चराचुरुङ्गी, सरीसृप, किरा र अन्य जीवहरूलाई सुरक्षित राख्ने कामलाई बुझिन्छ। तर वन्य प्राणी संरक्षणको अर्थ केवल जनावरहरूलाई सिकारीबाट बचाउनु मात्र होइन, उनीहरूको बस्ने प्राकृतिक ठाउँ, खानापानी र प्रजनन गर्ने स्थानलाई पनि सुरक्षित राख्नुपर्छ। वन्य प्राणी बस्ने प्राकृतिक ठाउँलाई वासस्थान तथा नेचुरल ह्याबिटेट भनिन्छ। कुनै जनावर बाँच्नका लागि उसलाई उपयुक्त जङ्गल, पानी, खाना र सुरक्षित ठाउँको आवश्यक पर्दछ। त्यसैले यदि हामी जनावरलाई बचाउन चाहन्छौँ भने पहिले उसको नेचुरल ह्याबिटेटलाई पनि हामीले बचाएर राख्नु पर्दछ। उदाहरणका लागि हामी हाम्रो क्षेत्रमा हेर्नु हो भने रेड पाण्डालाई संरक्षण गर्न केवल रेड पाण्डालाई सुरक्षित राखेर मात्र पुग्दैन, उसले बस्ने चिसो पहाडी जङ्गल, बाँस, पानीको स्रोत र उसले आवत जावत गर्ने क्षेत्र पनि सुरक्षित हुनुपर्छ। यसैले वन्य प्राणी संरक्षण र वासस्थान संरक्षण एक अर्कासँग गहिरो रूपमा जोडिएका छन्। वन्य प्राणी संरक्षणको अर्को महत्त्वपूर्ण उद्देश्य जैविक विविधता तथा बायोडाइभर्सिटी जोगाउनु हो। बायोडाइभर्सिटी भन्नाले एउटै क्षेत्रमा पाइने विभिन्न प्रकारका वनस्पति, जनावर र अन्य जीवहरूको विविधतालाई बुझिन्छ। कुनै क्षेत्रमा धेरै प्रकारका जीव र वनस्पति पाइन्छ भने त्यो क्षेत्र जैविक रूपमा समृद्ध मानिन्छ, जसलाई हामी बायोस्फियर हटस्पट भनेर पनि चिन्ने गर्छौँ। र अब हामी वन्य प्राणी संरक्षणको सामान्य कुरा बुझिसकेपछि हामी आफ्नो नजिकको दार्जिलिङ सिक्किम हिमालय क्षेत्रलाई हेरौँ। यो क्षेत्र पूर्वी हिमालयको महत्त्वपूर्ण भाग हो। यसको उचाइ, वर्षा, तापक्रम, जङ्गल र भू आकारमा धेरै फरक पाइन्छ। यी कारणहरूले एउटै क्षेत्रमा धेरै प्रकारका वनस्पति र वन्य प्राणीहरू यहाँ देख्न सक्छौँ। यस क्षेत्रमा रेड पाण्डा, हिमालयन ब्ल्याक बियर, लियोपर्ड, क्लाउडेड लियोपर्ड, बार्किङ डियर, वाइल्ड बोर, हिमालयन थार, साथै विभिन्न प्रकारका बाँदर र धेरै प्रजातिका चराचुरुङ्गीहरू पाइन्छ। विशेष गरी रेड पाण्डा यस क्षेत्रको अत्यन्त महत्त्वपूर्ण र दुर्लभ वन्य प्राणी हो। वाइल्ड लाइफ कन्जर्भेसनका लागि दार्जिलिङ सिक्किम क्षेत्रमा धेरै महत्त्वपूर्ण संरक्षित क्षेत्रहरू पनि रहेका छन्। जस्तै सिङ्गालिला नेसनल पार्क, न्योरा भ्याली नेसनल पार्क, सिन्चेल वाइल्ड लाइफ सेङ्चुरी, महानन्द वाइल्ड लाइफ सेङ्चुरी, कञ्चनजङ्घा नेसनल पार्क, बर्से रोडरेन्डन सेङ्चुरी र पाङ्गोलाखा वाइल्ड लाइफ सेङ्चुरी। यी क्षेत्रहरूले वन्य प्राणीका लागि सुरक्षित वासस्थान उपलब्ध गराउँछन्। र यी वन्य प्राणी एउटै जङ्गलभित्र मात्र बस्दैनन्, उनीहरू खानापानी, प्रजनन वा सुरक्षित ठाउँ खोज्न एक वन क्षेत्रबाट अर्को वन क्षेत्र जान सक्छन्। यस्तो प्राकृतिक बाटोलाई वन्य प्राणी मार्ग तथा वाइल्ड लाइफ करिडोर भनिन्छ। वाइल्ड लाइफ करिडोर सुरक्षित भएमा वन्य प्राणी सजिलै एक ठाउँबाट अर्को ठाउँमा आउन जान गर्न सक्छन्। र यसरी नै अब हामी वन्य प्राणी संरक्षणको पर्यावरणीय सन्तुलन तथा इकोलोजिकल ब्यालेन्समा के कस्तो भूमिका रहन्छ त्यसबारे बुझौँ। यसरी अब हामी माझ प्रश्न आउँछ कि वन्य प्राणीलाई किन बचाउने। यसको उत्तर बुझ्न हामीले पारिस्थितिक प्रणाली तथा इकोसिस्टमलाई बुझ्नुपर्ने हुन्छ। इकोसिस्टम भन्नाले कुनै ठाउँमा रहेका जीव, वनस्पति, पानी, माटो र वातावरण बीचको आपसी सम्बन्धलाई बुझाउँछ र प्रकृतिमा सबै जीवको केही न केही काम हुन्छ। उदाहरणका लागि घाँसलाई हरिणले खान्छ र हरिणलाई चितुवाले खाने गर्छ। यस्तो खाना खाने सम्बन्धलाई खाद्य श्रृङ्खला तथा फुड चेन भनिन्छ। यदि कुनै क्षेत्रमा चितुवाको सङ्ख्या पूर्ण रूपमा घट्यो भने वा अन्य शाकाहारी जनावरको सङ्ख्या धेरै बढ्न सक्छ। धेरै शाकाहारी जनावरले धेरै वनस्पति खान्छन्, जसले जङ्गललाई नकारात्मक असर गर्न सक्छ।
त्यसैले सिकारी जा

0: जनावरले पनि प्राकृतिक सन्तुलन कायम राख्न मद्दत गर्दछन्। चराचुरुङ्गी, मौरी र पुतलीले फूलमा पराग सेचन तथा पोलिनेसन गर्ने काम गर्छन्। पोलिनेसन बिना धेरै वनस्पति र बालीले फल वा बिउ राम्रोसँग उत्पादन गर्न सक्दैनन्। त्यसैले साना किरा र चराहरू पनि प्रकृतिका लागि धेरै महत्त्वपूर्ण हुन्छन्। कतिपय जनावर र चराले फल खाएर अर्को ठाउँमा बिउ पुर्याउँछन्। यसरी बिउ फैल्याउने प्रक्रियालाई सिड डिस्पर्सल भनिन्छ। सिड डिस्पर्सलले नयाँ ठाउँमा बिरुवा उम्रन मद्दत गर्छ र जङ्गललाई प्राकृतिक रूपमा पुनः बढ्न सहयोग पुर्याउँछ। र यसरी वन्य प्राणीले फुड चेन, पोलिनेसन, सिड डिस्पर्सल र जनावरको सङ्ख्या नियन्त्रण जस्ता कामहरू गरेर वातावरणको सन्तुलन कायम राख्छन्। अब वन्य प्राणी संरक्षणलाई दिगो विकास तथा सस्टेनेबल डेभलपमेन्टसँग जोडेर बुझौँ। सस्टेनेबल डेभलपमेन्ट भन्नाले आजको मानिसले आफ्नो आवश्यकता पुरा गर्दा भविष्यका मानिसहरूका आवश्यकता पुरा गर्ने सम्भावना नष्ट नगर्ने विकासलाई बुझिन्छ। मानिसलाई सडक, घर, उद्योग, विद्यालय, अस्पताल र अन्य सुविधा चाहिन्छ। विकास आवश्यक छ, तर विकासको नाममा जङ्गल, नदी र वन्य प्राणीको वासस्थान पूर्ण रूपमा नष्ट गरियो भने भविष्यमा ठुलो समस्या आउन सक्छ। र यसरी नै वन्यप्राणी संरक्षण र जैवमण्डलको बीचको सम्बन्ध पनि हामी बुझ्न अति आवश्यक छ। र त्यसको निम्ति हामीले जैवमण्डल तथा बायोस्फियरलाई अगाडि बुझ्नु अति आवश्यक छ। पृथ्वीको त्यो भाग जहाँ जीवन सम्भव छ त्यसलाई जैवमण्डल भनिन्छ। जैवमण्डल तथा बायोस्फियरभित्र मानिस, जनावर, वनस्पति, पानी, माटो र हावाबीच निरन्तर सम्बन्ध हुन्छ। सूर्यबाट आएको ऊर्जा वनस्पतिले प्रयोग गर्छ। वनस्पतिलाई शाकाहारी जनावरले खान्छन्। शाकाहारी जनावरलाई मांसाहारी जनावरले खान्छन्। मृत जीवलाई साना जीव वा सूक्ष्म जीवले गलाएर माटोमा मिस्याउँछन्। यसरी प्रकृतिमा ऊर्जा र पोषक तत्त्वहरू घुमिरहन्छन्। यस प्रक्रियालाई ऊर्जा प्रवाह तथा एनर्जी फ्लो भनिन्छ र पोषक तत्त्व तथा न्युट्रिसन साइकल पनि भनिन्छ। वन्य प्राणी यी दुवै प्रक्रियाका महत्त्वपूर्ण भाग हुन्। यदि कुनै महत्त्वपूर्ण प्रजाति लोप भयो भने फुड चेन र न्युट्रिएन्ट साइकलमा असर पर्न सक्छ। यसैले वन्य प्राणी संरक्षण गर्नु भनेको सम्पूर्ण बायोस्फियरको सामान्य कामलाई सुरक्षित राख्नु पनि हो। वन्य प्राणी संरक्षण मानव जीवनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। हामीले पिउने पानी, सास फेर्ने सफा हावा, खाने खाना र प्रयोग गर्ने धेरै प्राकृतिक स्रोत प्रकृतिबाट प्राप्त हुन्छन्। प्रकृतिले मानिसलाई दिने यस्ता लाभलाई पारिस्थितिक सेवा तथा इकोसिस्टम सर्भिसेस भनिन्छ। इकोसिस्टम सर्भिसेसभित्र स्वच्छ पानी, स्वच्छ हावा, माटो संरक्षण, पोलिनेसन, जलवायु नियन्त्रण र खाद्य उत्पादन जस्ता धेरै सेवाहरू पर्दछन्। स्वस्थ जङ्गलले वर्षाको पानीलाई जमिनभित्र जान मद्दत गर्छ, जसले मुहान, खोला र नदीमा पानीको उपलब्धता कायम राख्न सहयोग पुर्याउँछन्। यसैले जङ्गल र वन्य प्राणी संरक्षण पानीको सुरक्षासित पनि जोडिएको हुन्छ। जङ्गलले माटो बग्नबाट रोक्छ। पहाडी क्षेत्रमा माटो बग्ने प्रक्रियालाई माटो क्षय तथा सोइल इरोजन भनिन्छ। वनस्पति र जङ्गल राम्रो अवस्थामा भए सोइल इरोजन धेरै कम भएर जान्छ। यसैले वन्य प्राणी र जङ्गल जोगाउने भनेको मानिसका लागि पानी, माटो, खाना र सुरक्षित वातावरण जोगाउनु पनि हो। वन्य प्राणी संरक्षण बुझ्नका लागि उनीहरूमाथि भएका खतराहरू पनि बुझ्न अति आवश्यक छ। सबैभन्दा ठूलो समस्या वन फार्निङ तथा डिफरेस्टेसन रहेको छ। कृषि, बस्ती, सडक र उद्योगका लागि जङ्गल काट्दा वन्य प्राणीको बस्ने ठाउँहरू घट्दै जान्छ र यसरी ठूलो वन क्षेत्र साना साना टुक्रामा छुट्टिनुलाई वासस्थान टुक्रिने प्रक्रिया भन्दछन्, जसलाई ह्याबिटेट फ्रेगमेन्टेसन भनेर पनि भनिन्छ। ह्याबिटेट फ्रेगमेन्टेसन हुँदा जनावरलाई एक जङ्गलबाट अर्को जङ्गलमा जान कठिन हुन्छ। यसरी नै अर्को ठूलो समस्या अवैध सिकारी तथा पोचिङ रहेको छ। केही मानिसले मासु, छाला, दाँत, सिंह वा अन्य अङ्गका लागि वन्य प्राणीको अवैध शिकार गर्दछन्। यसले दुर्लभ प्रजातिको सङ्ख्या छिटो छिटो घटाउन सक्छ। वन्य प्राणी वा तिनका अङ्गहरूलाई अवैध रूपमा किनबेच गर्ने कामलाई वन्य प्राणीको अवैध व्यापार तथा इल्लिगल वाइल्ड लाइफ ट्रेड भनिन्छ। यो राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय समस्या पनि बनेको छ। अर्को महत्त्वपूर्ण समस्या जलवायु परिवर्तन तथा क्लाइमेट चेन्ज रहेको छ। तापक्रम र वर्षाको ढाँचा बदलिँदा वन्य प्राणीको खाना पानी र ह्याबिटेटमा परिवर्तनहरू आएको देख्न सक्छौँ। यसरी नै जङ्गल घटेपछि जनावर मानव बस्तीमा आउन सक्छ र यसरी मानिस र वन्य प्राणी बीच हुने यस्तो समस्यालाई मानव वन्य प्राणी द्वन्द तथा ह्युमन वाइल्डलाइफ कन्फ्लिक्ट भनिन्छ। हिजो आज ह्युमन वाइल्डलाइफ कन्फ्लिक्ट धेरै ठाउँमा बढिरहेको छ। हात्तीले बाली नष्ट गर्नु, चितुवाले घरपालुवा जनावर मार्नु वा जङ्गली जनावर बस्तीमा आउनु यसका उदाहरणहरू हुन्। यस्तो अवस्थामा केवल जनावरलाई मार्नु समाधान होइन। किन जनावर बस्तीमा आयो, उसको प्राकृतिक ह्याबिटेट घटेको हो कि होइन, खाना वा पानीको कमी भएको हो कि होइन भन्ने कुराहरू पनि बुझ्नु अति आवश्यक छ। मानिस र वन्य प्राणी दुवै सुरक्षित भएर बस्ने अवस्थालाई सह अस्तित्व तथा कोएक्जिस्टेन्स भनिन्छ। कोएक्जिस्टेन्सका लागि सुरक्षित घेराबार, चेतावनी प्रणाली, क्षतिपूर्ति व्यवस्था र स्थानीय निगरानीहरूको आवश्यक हुन्छ। वन्य प्राणी आउने सम्भावना पहिले नै थाहा दिने प्रणालीलाई पूर्ण चेतावनी प्रणाली तथा अर्ली वार्निङ सिस्टम भनिन्छ। यसले मानिसलाई सावधानी अपनाउनमा समय दिन्छ र धेरै दुर्घटनाहरूबाट बाँच्न सकिन्छ। अब हामी वन्य प्राणी संरक्षण र अन्तर्राष्ट्रिय पहलहरूबारे चर्चा गरौँ। वन्य प्राणीहरूले देशको सीमा मान्दैनन्। केही जनावर एक देशबाट अर्को देशसम्म जान सक्छन्। त्यसैले वन्य प्राणी संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगहरूको आवश्यक हुन्छ। त्यसरी नै धेरै अन्तर्राष्ट्रिय पहलहरूमध्ये कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी, जसलाई सिबिडी भनेर भनिन्छ, र सिबिडी जैविक विविधता संरक्षण सम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता हो। यसको उद्देश्य बायोडाइभर्सिटी जोगाउनु र प्राकृतिक स्रोतको दिगो प्रयोग गर्नु हो। यसरी नै साइट्स, जसको पुरा नाम कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन एन्डेन्जर्ड स्पेसिस अफ वाइल्ड फना एन्ड फ्लोरा हो, यसले सङ्कटमा रहेका जनावर र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण गर्ने काम गर्दछ। त्यसरी नै रामसार कन्भेन्सन सिमसार क्षेत्रको संरक्षण सम्बन्धित छ। पानी जम्ने प्राकृतिक क्षेत्रलाई सिमसार तथा वेटल्यान्ड भनिन्छ। वेटल्यान्ड धेरै चराचुरुङ्गी, माछा र अन्य जीवका लागि महत्त्वपूर्ण नेचुरल ह्याबिटेट हुन्छ। यसरी नै IUCN अर्थात् इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरले विभिन्न प्रजातिको संरक्षण अवस्थाको अध्ययन गर्दछ। IUCNको रेड लिस्टले कुन प्रजाति सुरक्षित छ, कुन जोखिम छ र कुन अत्यन्त सङ्कटमा छ भन्ने जानकारीहरू दिने गर्दछ। र अब हामी यसै गरी वन्य प्राणी संरक्षण र भारतका राष्ट्रिय पहलहरूबारे केही चर्चा गरौँ। भारतमा वन्य प्राणी संरक्षणका लागि धेरै कानुन र कार्यक्रमहरू छन्। सबैभन्दा महत्त्वपूर्ण कानुनहरूमध्ये एक वाइल्डलाइफ प्रोटेक्सन एक्ट 1972 रहेको छ। यस कानुनले धेरै वन्य प्राणी प्रजातिहरूलाई कानुनी सुरक्षा दिएको छ। भारतमा वन्य प्राणीको संरक्षणका लागि नेसनल पार्क, वाइल्डलाइफ सेङ्चुरिज, बायोस्फियर रिजर्भ, कन्जर्भेसन रिजर्भ र कम्युनिटी रिजर्भहरू जस्ता संरक्षित क्षेत्रहरू बनाइएका छन्। नेसनल पार्क भनेको वन्य प्राणी र प्राकृतिक वातावरणलाई उच्च स्तरको सुरक्षा दिएको क्षेत्र हो। वाइल्डलाइफ सेङ्चुरी पनि वन्य प्राणीका लागि सुरक्षित क्षेत्र हो, जहाँ संरक्षणका विशेष नियमहरू लागू हुन्छन्। बाघ संरक्षणका लागि टाइगर प्रोजेक्ट र हात्ती संरक्षणका लागि प्रोजेक्ट एलिफेन्ट जस्ता प्रोग्रामहरू सञ्चालन गरिएको छ। यस्ता कार्यक्रमले जनावर मात्र होइन उनीहरूको नेचुरल ह्याबिटेटलाई पनि संरक्षण गर्ने प्रयास गर्दछन्। त्यसै गरी वन्य प्राणी संरक्षणमा वन विभाग तथा फरेस्ट डिपार्टमेन्टको सबैभन्दा प्रत्यक्ष भूमिका हुन्छ। वन विभागले जङ्गल, नेसनल पार्क, वाइल्डलाइफ सेङ्चुरी र अन्य संरक्षित क्षेत्रहरूको व्यवस्थापन गर्छ। वन विभागका कर्मचारीले अवैध शिकार रोक्ने, जङ्गलको निगरानी गर्ने, घाइते जनावरको उद्धार गर्ने र ह्युमन वाइल्डलाइफ कन्फ्लिक्ट व्यवस्थापन गर्ने काम गर्दछ। वन विभागले वन्य प्राणीको सङ्ख्या र गतिविधि पनि अध्ययन गर्छ। यस्तो नियमित अध्ययनलाई निगरानी तथा मोनिटरिङ भनिन्छ। आज फरेस्ट डिपार्टमेन्टले केवल जङ्गल गस्ती गर्नु मात्र होइन, तर GIS, रिमोट सेन्सिङ, क्यामेरा ट्र्याप र ड्रोन जस्ता आधुनिक प्रविधिहरूको प्रयोग गरेर वाइल्डलाइफ कन्जर्भेसनमा ठूलो भूमिकाहरू खेलिरहेको छ। त्यसरी नै वन्य प्राणी संरक्षणमा स्थानीय समुदायको पनि ठूलो भूमिका रहेको हुन्छ। जङ्गल नजिक बस्ने मानिसले त्यहाँको वन पानी वन्य प्राणी र मौसमबारे धेरै व्यवहारिक ज्ञान राख्दछन्। स्थानीय समुदायले अवैध सिकारीबारे सूचना दिन सक्छ, जङ्गलमा आग लागि रोक्न सहयोग गर्न सक्छ र वन्य प्राणीको गतिविधि देखेमा फरेस्ट डिपार्टमेन्टलाई तुरन्तै खबर पनि गर्न सक्छ। स्थानीय मानिसलाई संरक्षणमा सहभागी गराउने प्रक्रियालाई समुदायमा आधारित संरक्षण तथा कम्युनिटी बेस्ड कन्जर्भेसन भनेर भनिन्छ। र अब हामी वन्य प्राणी संरक्षणका लागि समन्वित प्रयास तथा इन्टिग्रेटेड अप्रोच टु वाइल्ड लाइफ कन्जर्भेसन बारे चर्चा गर्नेछौँ। वन्य प्राणी संरक्षण एउटा संस्था वा एउटा विभागले मात्र गर्न सक्ने काम होइन। सरकार, फरेस्ट डिपार्टमेन्ट, एनजिओ, वैज्ञानिक, स्थानीय समुदाय र आम नागरिकहरू सबै मिलेर काम गर्नुपर्ने हुँदछ। सबै पक्षलाई जोडेर काम गर्ने तरिकालाई समन्वित दृष्टिकोण तथा इन्टिग्रेटेड अप्रोच भनिन्छ। इन्टिग्रेटेड अप्रोचले समस्यालाई एउटै पक्षबाट मात्र होइन तर धेरै पक्षबाट बुझेर समाधान गर्ने प्रयास गर्दछ। र वन्य प्राणी संरक्षणमा वैज्ञानिक ज्ञान, स्थानीय ज्ञान, सरकारी नीति र आधुनिक टेक्नोलोजी सबै आवश्यक हुन्छन्। यी सबै कुरा मिलेर काम गरे संरक्षणको परिणाम धेरै राम्रो हुने सम्भावना देखिन्छ। र यसरी नै अब हामी वन्य प्राणी संरक्षणको दृष्टिकोणबाट दार्जिलिङ सिक्किम क्षेत्रमा विशेष ध्यान दिनुपर्ने विषयहरूमा चर्चा गर्नेछौँ। दार्जिलिङ सिक्किम हिमालय जैविक रूपमा धेरै संवेदनशील क्षेत्र हो, त्यसैले यहाँ विकास कार्य गर्दा जङ्गल र वाइल्डलाइफ हेबिटेटलाई विशेष ध्यान दिनुपर्ने हुँदछ। रेड पान्डा जस्ता दुर्लभ प्रजातिको हेबिटेट बचाउनु पहिलो प्राथमिकता हुनुपर्छ। त्यसका साथै वन क्षेत्रबीचका वाइल्डलाइफ करिडोर्सहरू पनि सुरक्षित राख्नुपर्ने हुँदछ। सडक, होटल, भवन वा अन्य पूर्वाधार बनाउँदा प्रकृतिमा पर्ने प्रभाव पहिल्यै अध्ययन गर्नुपर्छ। विकासको कामले वातावरणमा के कस्तो असर पर्छ भन्ने अध्ययनलाई वातावरणीय प्रभाव मूल्याङ्कन तथा इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट अर इआइए भनिन्छ। इआइएले कुनै परियोजना सुरु गर्नुअघि त्यसले जङ्गल, पानी, जनावर र स्थानीय वातावरणहरूमा के कस्तो असर पार्न सक्छ भन्ने कुरालाई अघिबाट नै अनुसन्धान गरेर बुझ्ने चेष्टा गर्दछ। दार्जिलिङ सिक्किम क्षेत्रमा इको टुरिज्मको धेरै विकास भएको छ, तर पर्यटन विकास गर्दा फोहोर, यातायात भिड र वन्य प्राणीहरूमा पर्ने असर नियन्त्रण गर्नु अति आवश्यक छ। वन्य प्राणी संरक्षण आजको मात्र विषय होइन, भविष्यसँग जोडिएको विषय हो। आज हामीले जङ्गल वा वन्य प्राणी जोगायो भने भविष्यका पुस्ताले पनि स्वस्थ वातावरण पाउनेछन्। यदि बायोडाइभर्सिटी लगातार घट्दै गयो भने फुड चेन कमजोर हुन्छ र पोलिनेसन घट्न सक्छ, सोइल इरोजन बढ्न सक्छ र पानीका स्रोतहरूमा पनि असर पर्न सक्छ। यस्तो असर अनन्त मानव जीवनमा नै पुग्छ। त्यसैले वन्य प्राणी संरक्षणलाई केवल जङ्गल सम्बन्धी कामका रूपमा मात्र हेर्नु हुँदैन। यो पानी, खाना, हावा, माटो र मानव जीवनको सुरक्षासँग जोडिएको छ। र अन्तमा हामी निष्कर्षको रूपमा के भन्न सक्छौँ भने वन्य प्राणी प्रकृतिका सामान्य बासिन्दा मात्र होइनन्, उनीहरू सम्पूर्ण इकोसिस्टमका महत्त्वपूर्ण भाग हुन्। एउटा जङ्गल स्वस्थ रहनका लागि वनस्पति, जनावर, चराचुरुङ्गी, किरा, पानी, माटो र सूक्ष्म जीवहरू सबैको भूमिका हुन्छ। वन्य प्राणी संरक्षण मानव जीवनका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। जङ्गलले पानी जोगाउँछ, माटो बचाउँछ, क्लाइमेटलाई सन्तुलित राख्न मद्दत गर्छ र धेरै जीवले पोलिनेसन तथा सिड डिस्पर्सल जस्ता कामहरू गर्छन्। यसैले वास्तवमा वन्य प्राणी संरक्षण भनेको मानव जीवनको आधार सुरक्षित राख्नु हो। विकास पनि आवश्यक छ र संरक्षण पनि आवश्यक छ। त्यसैले वन्य प्राणी संरक्षणको लक्ष्य विकास रोक्नु होइन, दिगो विकास तथा सस्टेनेबल डेभलपमेन्ट अपनाउनु हो। सस्टेनेबल डेभलपमेन्टले मानिसको आवश्यकता र प्रकृतिको सुरक्षा दुवैलाई सन्तुलनमा राख्छ। र हामीले एउटा कुरा सधैँ सम्झाउनु पर्छ, वन्य प्राणी स्वस्थ भए प्रकृति स्वस्थ हुन्छ, प्रकृति स्वस्थ भए मानिसको जीवन पनि सुरक्षित हुन्छ। यसैले वन्य प्राणी संरक्षण कुनै एउटा विभागको मात्र जिम्मेवारी होइन, यो सरकार, वैज्ञानिक, विद्यार्थी, स्थानीय समुदाय र प्रत्येक नागरिकहरूको साझा जिम्मेवारी हो। धन्यवाद।
1: विद्यार्थी भाइबहिनीहरू, आज हामीले बुझ्यौँ कि वन्य प्राणीहरू हाम्रो प्रकृतिका महत्त्वपूर्ण साथी हुन्। उनीहरू सुरक्षित भए हाम्रो वातावरण पनि स्वस्थ र सुन्दर रहन्छ। त्यसैले हजुरहरूले वन जोगाउनुहोस्, जनावरलाई माया गर्नुहोस्, फोहोर नगर्नुहोस् र वन्य प्राणीलाई दुःख नदिनुहोस्। किनभने याद राख्नुहोस्, वन्य प्राणी बचाउनु प्रकृति बचाउनु हो अनि आफ्नो भविष्य बचाउनु हो। त्यसैले विद्यार्थी भाइ बहिनीहरू, वन्य प्राणीको संरक्षणमा आफ्नो सानो योगदान आजदेखि नै सुरु गर्नुहोस् भन्दै म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् पाप चलचित्रबाट अनुराधा पौड्यालको स्वरमा, शब्दकार हुनुहुन्छ साहिद कादरी अनि सङ्गीतकार हुनुहुन्छ अनु मल्लिक।

त्यो श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, साथिया चलचित्रबाट साधना सरगम अनि मधुश्रीको स्वरमा शब्दकार हुनुहुन्छ गुलजार अनि सङ्गीतकार हुनुहुन्छ एआर रहमान।

त श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब हजुरहरूसँग कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र सुनौ यो अन्तिम गीत एलओसी कारगिलबाट सोनु निगम अनि श्रेया घोषालको युगल आवाजमा। शब्दकार हुनुहुन्छ जावेद अख्तर अनि सङ्गीतकार हुनुहुन्छ अनु मल्लिक।

0: You were listening to Evening Melodies on 103.5 Akashvani Khurshong, and now it's time for the news headlines in Nepali.
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवा मार्फत राष्ट्रको सेवाको मन्त्र र अटल प्रतिबद्धताबाट प्रेरित छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकार 2047 सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न अथक प्रयास गरिरहेको छ। विदेश मन्त्री एस जयशंकरले आज नयाँ दिल्लीमा स्विजरल्याण्डका राष्ट्रपति गाय पार्मेलिनलाई भेट गर्नुभयो। यो भारतको राजकीय भ्रमणमा हुनुहुन्छ। उहाँ सामाजिक सञ्जालमा पोस्ट गर्दै डाक्टर जयशंकरले भारत र युरोपेली स्वतन्त्र व्यापार संघ बीचको व्यापार तथा आर्थिक साझेदारी सम्झौताको निर्माण गर्दै दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ पार्ने राष्ट्रपति पार्मेलिनको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। शिक्षा मन्त्री प्रह्लाद जोशीले आज शिक्षा मन्त्रालयका अधिकारीहरूसँग विद्यालयहरूको लागि राष्ट्रिय मानसिक स्वास्थ्य तथा कल्याण नीतिको मस्यौदामाथि छलफल गर्नुभयो। भारत अनि स्विजरल्याण्डले रक्षा क्षेत्रमा सहयोग बढाउन सहमति जनाएको छ। विदेश मन्त्रालयमा पश्चिमी मामिला सचिव सीबी जर्जले नयाँ दिल्लीमा मिडियालाई बताएअनुसार स्विजरल्याण्डका कम्पनीहरूले मेक इन इन्डिया पहल अन्तर्गत भारतमा रक्षा उपकरणको संयुक्त उत्पादन र विकासमा अवसरहरू खोजी गर्न सक्छन्। राष्ट्रिय महिला आयोगले एप आधारित र डिजिटल यातायात सेवाहरूमा महिलाहरूको सुरक्षाका लागि नयाँ निर्देशिका जारी गरेको छ। आयोगले आज ठूलो संख्यामा महिलाहरूले एप आधारित क्याब र अन्य यातायात सेवाहरू दैनिक प्रयोग गर्ने गरेको उल्लेख गरेको छ। अनि भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुने राज्यसभा चुनावका लागि 8 उम्मेद्वारको नाम घोषणा गरेको छ। आकाशवाणीबाट अहिलेलाई मुख्य समाचार पूरा भयो।
2: त श्रोताहरू, अब सुनाइरहेछौँ हिन्दी सिनेमाका गीतहरू। प्रथम प्रस्तुति स्वीकार्नुहोस्। दो रास्ते चलचित्रबाट गुन्जने स्वर रहेको छ मोहम्मद रफीको, जसमा सङ्गीत दिनुभएको छ लक्ष्मीकान्त प्यारालालले, अनि शब्दकार हुनुहुन्छ आनन्द बक्सी। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। नयाँ दौर चलचित्रबाट गुन्जने स्वर रहेको छ मोहम्मद रफी अनि आशा भोसलेको, जसमा संगीत दिनुभएको छ ओपी नायरले अनि शब्दकार हुनुहुन्छ साहिर।

0: श्रोताहरू अहिले सुन्नुभयो हिन्दी सिनेमाका गीत। अब प्रसारण गर्न लागिरहेछौँ कार्यक्रम गाउँले सभा।
1: नमस्कार है धनमाया दिदी, नमस्कार है कान्छी माया दिदी, आइपुगे है म पनि।
2: नमस्ते चुल्ठे भाइ, नमस्ते।
3: मेरो पनि यहाँ चुल्ठे भाइलाई नमस्ते। सजिलो गरी बस्नुहोस् है चुल्ठे भाइ।
1: हुन्छ हुन्छ, तपाईँहरू त अघि आउनु भयो होला कि कसो हो?
2: हामी दिदी बहिनी पनि भर्खर आएर सभामा को आउँछ होला भनेर पर्खेर बसिरहेको थिएँ। तपाईँ आउनु भयो चाहिँ एकदमै खुसी लाग्यो
1: है। अब म त सभामा को हुनुहुन्छ भनेर हेर्दै हेर्दै आए, कतै नबिसाए आए, फेरि नबिसाए आए, झन्डा झन्डै
2: बस्ने कि यो पिरामा बस्ने हो। सजिलो गरेर त बस्नु पर्यो गल्यो भनेपछि त
1: हुन्छ, सजिलो गरी त बस्छु।
2: पसिना पनि चटचटी आएछ
3: हौ गरेर आउँदा चाहिँ पसिना आयो।
1: हजुर, अब पसिना सेलाउन दिनुहुने हो कि आजको सभा सुरु गर्ने हो?
2: पसिना सेलाउनु पर्यो, अब पसिना सेलाउनुको लागि गीत सुन्नु पर्यो, मनोरञ्जन गर्नु पर्यो, त्यो पछि पो कुराकानी गर्नुको मजा अर्कै हुन्छ त हौ। सुनौ न त गीत लु।
3: हुन्छ हुन्छ। कान्छी माई दिदी, चुल्ठे भाइ, गीत साह्रै रमाइलो सुनाउनु भयो।
2: हजुर, रमाइलो भयो।
3: चुल्ठे भाइलाई पनि निकै आराम भयो होला, पसिना पनि सेलायो होला।
1: हजुर हजुर,
3: अब काम कुरो पट्टि लाग्नु पर्छ, काम कुरो गर्नुको लागि त पसिना सेलाउनु पर्छ भनिहाल्नु भयो कान्छी माई दिदीले है। सभा गर्नु निकै लामो नै छ,
1: अब सभा गर्नु निकै लामो छ भनिहाल्नु भयो माई दिदीले।
3: ज्यू,
1: अब हरेक सभामा धनमाया दिदीले केही न केही सोचेर यो सोध्छु भनेर आउनुहुन्छ।
2: हजुर,
1: अब आज चाहिँ के विचार गर्नु भएको छ धनमाया दिदी?
3: के विचार गरेको छु भन्दा नि चुल्ठे भाइ, अब साग सब्जीदेखि लिएर जुनै फसल पनि लगाउनै पर्छ। अक्टोबर नोभेम्बर महिनामा चाहिँ हामीले यो सुन्तला बगानको के कस्तो प्रकारले व्यवस्थापन गर्नुपर्छ, कसरी हेरचाह गर्नुपर्छ, त्यो सबै कुरोमा नै ध्यान दिनु पर्यो है। बताइदिनुहोस् न केही कुरोहरू।
1: अब विशेष गरी अहिले बगानमा चाहिँ हामीले गर्नुपर्ने कुराहरू, यो समयमा चाहिँ बगान सफा राख्नु पर्यो, झरेको तथा कुहिएको फलहरू हटाउनु पर्यो, रोग तथा किराको नियमित निरीक्षण गर्नु पर्यो, यदि आवश्यक पर्यो भने सिँचाई पनि गर्नु पर्यो, अनि झारपात नियन्त्रण गर्ने, रोगी तथा सुक्खा हाँगाहरू अब व्यवस्थापन गर्ने चाहिँ मुख्य काम हो भनौँ न यो अक्टोबर नोभेम्बरको समयमा।
3: हजुर, राम्रो कुरा बताउनु भयो चुल्ठे भाइ तपाईँले। कान्छीमाई दिदीलाई पनि केही प्रश्नहरू सोध्नु मन लाग्यो
2: कि भन्ने, तपाईँलाई मनमा लाग्यो।
3: अब यो समयमा नि सुन्तलामा चाहिँ कुन कुन किराहरूको चाहिँ समस्या चाहिँ आउन सक्छ होला?
2: यो अक्टोबर नोभेम्बर महिनामा चाहिँ हामीले अब गर्नुपर्ने सुन्तलामा कामहरू धेरै छ है। तर अब यो अक्टोबर नोभेम्बरमा कि अब यो फल छेड्ने झिङ्गा भयो, फल चुस्ने पतङ भयो, लाई किरा भयो, यो फुस्रे ढुसी हुन्छ नि, किराले पनि एकदमै सताउँछ है, एकदम याद गर्नुपर्छ
3: हामीले।
2: त्यसरी नै अब कत्ले किरा, अर्को चाहिँ के छ भने सुन्तलाको सिल्ला, पात खन्ने किरा, थिप्स भन्छ नि त्यो किराले, र यो माकुरे किराले एकदमै सताउँछ है यो अक्टोबर नोभेम्बरमा चाहिँ।
3: भनेपछि हामीले यो अक्टोबर र नोभेम्बरमा चाहिँ सुन्तलाको बगानलाई चाहिँ धेरै ध्यान दिनु पर्ने।
2: हजुर, किराले चाहिँ निकै समस्याहरू पुर्याउन सक्छ नि।
3: हजुर हजुर, अनि यो फल छेड्ने झिङ्गा किरा भन्नुभयो नि तपाईँले, यसले चाहिँ सुन्तलामा कतिको क्षति चाहिँ गर्छ होला त्यो पनि बताइदिनुहोस् न।
2: यो फल छेड्ने झिङ्गाले चाहिँ सुन्तलामा चाहिँ धेरै क्षति गर्छ, जस्तो कि अब फल पाक्दै गएपछि फल छेड्ने झिङ्गाले फलमा अन्डा पार्छ, अनि त्यसबाट जुन चाहिँ निस्किने सानो किरा चाहिँ फलभित्र पोसेर चाहिँ त्यो भित्रको गुदी हुन्छ नि, त्यो गुदी चाहिँ एकदमै बिगारिदिन्छ। त्यसले गर्दा चाहिँ अब फलमा चाहिँ घाउ बनेपछि चाहिँ त्यहाँबाट चाहिँ कुहिने अनि रोग समेत लाग्न सक्छ है। अब हामीले यसको लागि रोकथामतिर जानु पर्यो,
3: गर्नु पर्यो नि। यसको रोकथाम चाहिँ के कस्तो प्रकारले हामीले गर्नुपर्ने हो त्यो उपाय पनि बताइदिनुहोस् न।
2: हजुर, अब रोकथाम को लागि चाहिँ हामीले यो जति पनि सुन्तलाको बगानमा यो झरेको तथा संक्रमित फलहरू हुन्छ नि, त्यसलाई हामीले तुरुन्तै छिट्टो भन्दा छिटो हटाउने काम गर्नु पर्यो, अनि बगान चाहिँ एकदमै सफा राख्ने कोसिस गर्नु पर्यो जति सक्दो। अनि आवश्यकता अनुसार चाहिँ हामीले झिङ्गा नियन्त्रण गर्ने चाहिँ पासोको प्रयोग गर्यो भने चाहिँ राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्यो।
3: ज्यू ज्यू, र कान्छी माई दिदीले धेरै राम्रो कुराहरू बताउनु भयो, र चुल्ठे भाइ तपाईँले पनि केही प्रश्न गर्नु मन लाग्यो है।

0: यो अघि कान्छीमाईजीले भन्नुभयो नि यो फल चुस्ने पतङ किरा भनेर,
1: हजुर,
0: यसले चाहिँ सुन्तला बगानलाई चाहिँ के कतिको आक्रमण गर्छ होला त्यो बताइदिनुहोस् न।
1: हजुर, अब फल चुस्ने किराले चाहिँ के गर्छ भन्दाखेरि यसले चाहिँ पाक्दै गरेको यो सुन्तलाको बोक्रा छेडेर यसको रस चुस्छ, अनि त्यो ठाउँमा चाहिँ घाउ हुन्छ, अनि पछि चाहिँ फल कुहिन सक्छ। अब यसले पाक्दै गरेको फल क्षति नगरोस् भनेर चाहिँ नियमित हामीले निरीक्षण गर्न चाहिँ आवश्यक हुन्छ। अब जस्तै धेरैवटा किराहरूको लागि चाहिँ पासोहरू पाइन्छ बजारमा, त्यो पासोहरू चाहिँ हामीले नियमित प्रयोग गर्नु पर्यो। हामीले देख्यौँ भने अब हटाउन मिल्छ भने चाहिँ हटाउनु पर्यो, तर रासायनिक चाहिँ प्रयोग नगर्नु भन्छु। कतिपय निमले बनेको दबाईहरू पाउँछ, त्यो प्रयोग गर्न सक्नुहुन्छ। अनि विशेष गरी चाहिँ हामीले पासोको प्रयोग गर्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। त्यही कारण चाहिँ यो फल चुस्ने किराले पनि धेरै बिगार्छ, त्यसको निम्ति चाहिँ नियमित निरीक्षण चाहिँ आवश्यक छ।
0: हजुर हजुर, भनेपछि जुनै किराले पनि ठुलै नै नोक्सान चाहिँ पुर्याउँदो रहेछ सुन्तला बगानलाई। अनि यो लाई किरा भन्छ नि, त्यो लाई किरालाई चाहिँ हामीले कसरी चिन्ने सुन्तला बगानमा लागेपछि?
1: अब लाई किरा चाहिँ अलिकति कोमल खालके हुन्छ, पात्र हाँगामा एकदमै भन्छ नि समूहमा देखिन्छ, यसले बोटको रस चुस्छ। धेरै लाग्यो भने चाहिँ पात बिग्रिन सक्छ, बोट कमजोर हुन सक्छ, अनि यसले निकाल्ने जुन चाहिँ चिप्लो पदार्थको कारण चाहिँ पातमा कालो धुडी जस्तो समेत पनि देखिन सक्छ, बढ्न सक्छ। अनि लाई किराको नियन्त्रण गर्नुपर्छ। अनि लाई किरा चाहिँ हाम्रो हरेक खेतीपातीमा नै लाग्छ। लाई किरा लाग्यो भने चाहिँ यसलाई निरीक्षण गरेर यसलाई दबाई पानी गर्न जरुरी छ। विशेष गरी यो आँखाले देख्यो भने निकाल्ने, देख्न नसक्ने छ भने यही पासोहरू पाउँछ बजारमा, दबाईहरू पाउनुहुन्छ, त्यो चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ।
2: त्यो बाहेक पनि यो फुस्रे ढुसीले पनि एकदमै सताउँछ है धनमाई बहिनी।
0: यो अघि भन्नु हुँदै थियो है तपाईँले, यो फुस्रो ढुसी किरा भनेको चाहिँ के हो, कस्तो हुन्छ यो चाहिँ?
2: यो फुस्रे ढुसी किरा चाहिँ यो चाहिँ सानो सेतो र कपास जस्तो देखिने किरा हो।
0: हजुर हजुर,
2: यसले चाहिँ के गर्छ भन्दाखेरि यो बोटको रस चुसिहाल्छ, अनि धेरै भएमा चाहिँ बोट एकदमै कमजोर भएर जान्छ।
0: अर्को चाहिँ कुन किराले सताउँछ होला नि चुल्ठे भाइ?
1: अब त्यो बाहेक चाहिँ तपाईँको एउटा किरा हुन्छ, त्यो पात हाँगा र फलमा चाहिँ सानो सानो यो खप्टा जस्तो यो एउटा टाँसिएको देखिन्छ, त्यसले चाहिँ बोटको रस चुस्छ र धेरै भएमा चाहिँ बोटको वृद्धि तथा फल उत्पादनमा चाहिँ यसले असर पार्न सक्छ। अब कालो कालो खालके हुन्छ, हामी चाहिँ अब साधारणत भाषामा कत्ले किरा पनि भन्छौँ हो, तर अब हामीले देख्नु चाहिँ देखे होइन, देखेको यो किराहरू नजिकबाट हेर्यो भने चाहिँ देखिन्छ, नोक्सान पुर्याउँछ। अनि अर्को पनि हुन्छ दिदी, पात खन्ने किरा भनौँ न,
0: यो चाहिँ कस्तो हुन्छ?
1: यो चाहिँ यो किराले चाहिँ विशेष गरी पातभित्र त्यो घुमाउरो खालके यो टोड्का बनाउँदै जान्छ, सुरुङ जस्तो बाटो बनाउँदै जान्छ, खाँदै खाँदै बाटो बनाउँछ। अब पातहरू बिग्रिन्छ त्यसले गर्दा, र नयाँ पालुवाको विकासमा असर पार्न सक्छ। यसले चाहिँ अब नयाँ पालुवा नै असर गर्यो भने त बिस्तारीसँगले बोटलाई पनि यसले रोगग्रस्त बनाउँछ। त्यही कारण चाहिँ यो पात खन्ने किराले पनि धेरै असर गर्न सक्छ। अनि यो अब हामीले निरीक्षण गर्दाखेरि चाहिँ कुन कुन किरा लागेको रहेछ, के रहेछ भनेर चाहिँ विशेष गरी हामीले यो अक्टोबर नोभेम्बरको समयमा चाहिँ बोटको निरीक्षण गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ।
0: हामीले अब त्यसै छोड्नु चाहिँ भएन, यो सुन्तला बोटलाई
2: रोपेपछि त यसो निरीक्षण त गर्दै गर्नु पर्यो, धेरै पछि फल पनि यसले राम्रो दिन्छ त हौ।
0: हो नि, बगानमा गएर सुन्तलाको बोटमा अब के कस्तो छ हामीले निरीक्षण चाहिँ गर्दै गर्नु पर्यो है। र कान्छीमाई दिदी चुल्ठे भाइ, अक्टोबर नोभेम्बर महिनामा सुन्तलाको बोटलाई कस्तो कस्तो किराहरू लाग्छ, कतिको आक्रमण गर्छ, त्यो सम्बन्धी धेरै राम्रोसँगले बताउनु भयो है।
2: बुझे
0: र अब त्यति मात्र नभएर अब यो अक्टोबर नोभेम्बर महिनामा सुन्तलाको बोटमा लाग्ने कतिवटा रोगहरू पनि हुन्छ, त्यो रोगहरू चाहिँ के कस्तो रोगहरू लाग्छ त्यसलाई पनि त हामीले निरीक्षण गर्नु पर्यो है।
1: अब निरीक्षण गर्दा चाहिँ हेर्नुहोस्, किरा लागेको छ कि यो रोग हो भन्ने चाहिँ अब छुट्याएर हेर्नु पर्यो है। विशेष गरी एउटा रोग छ, त्यो चाहिँ चिप्लो खालके टाँसिने यो एउटा के भन्छ यसलाई, चोप जस्तो, यो चोप निस्किने रोग भनौँ न है, त्यो रोग लाग्न सक्छ। अनि सुन्तलाको बोट या फेदको बोक्राबाट चाहिँ यो चोप जस्तो पदार्थ निस्किन सक्छ।

0: बिस्तारै बोक्राहरू बिग्रिँदै जान सक्छ अनि रोग गम्भीर चाहिँ भएपछि चाहिँ बोट कमजोर भएर हाँगाहरू सुक्न सक्छ। अब विशेष गरी यो चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ पानी जम्यो भने र अत्याधिक चिस्यान भयो भने चाहिँ यो प्रकारले हुन्छ। अनि बोटको फेदमा चाहिँ पानी जम्न चाहिँ दिनु भएन अनि राम्रोसँगले पानीको निकासको व्यवस्थापन गर्यौँ भने चाहिँ यो रोग लाग्दैन। तर अब हामीले राम्रोसँगले हेरचाह गरेनौँ, पानीको निकास राम्रो गरेनौँ भने चाहिँ यो रोग चाहिँ लाग्न सक्ने सम्भावना हुन्छ।
1: हजुर हजुर, अहिले तपाईँले जरा कुने रोग भन्नुभयो नि, यो जरा कुने रोगबाट चाहिँ कसरी बचाउने सुन्तलाको बोटलाई?
2: यो जरा कुने रोग चाहिँ म बताइदिउँ
1: भाइ।
2: यो जरा कुने रोगबाट चाहिँ हामीले कसरी बचाउने भन्दाखेरि चाहिँ मुख्य त के हुन्छ भन्दा मुख्य रूप पानी जम्न दिनु भएन, अघि यहाँ चुल्ठे भाइले पनि कुरा गर्नुहुँदै थियो। अब राम्रो पानीको निकास बनाउने त्यो माया पनि हामीले संक्रमित बोटहरूको अवस्था नियमित जाँच गर्नु पर्यो र बोटको फेटमा चाहिँ चिसो चाहिँ हुनु भएन। अब यस्तो चिसो भयो भने चाहिँ यो रोगहरू चाहिँ लाग्न सक्छ है।
0: यो हामीले अहिले अक्टोबर नोभेम्बरमा चाहिँ सुन्तलाको बगानको कसरी हेरचाह गर्ने, रोगहरू लाग्छ कि लाग्दैन,
1: किराहरू
0: लाग्छ कि लाग्दैन भनेर यहाँ सोध्नु हुँदैछ धनमाया दिदीले। तर मलाई चाहिँ के लाग्यो भने हामीले बोल्दा बोल्दा बोल्दा यहाँ कान्छी माया दिदीको पनि र मेरो पनि अलिअलि घाँटी सुके चिया ल्याउनु भएको रहेछ। मलाई त यो चिया पिएर चाहिँ
1: फेरि बोल्नु पर्ने,
0: फेरि यो कुराहरू अघि बढाउँ कि जस्तो लाग्यो।
2: राम्रो सोच्नु भएछ, मैले पनि भन्न आँटेको थिएँ मुखको कुरा तपाईँले थुत्नु भयो।
1: मिठो चिया ल्याएको छु चुल्ठे भाइ, कान्छी माई दिदी,
2: हजुर
1: यो चिया पिउँदै आराम गरौँ एकछिन।
2: हुन्छ हुन्छ, गीत सुनाउनु त
1: तपाईँहरूको घाँटी पनि भिज्ने आराम पनि हुने।
0: बडा रमाइलो भयो, आनन्द आयो, हामीले अब गीत पनि सुन्यौँ। अब गीत सुन्नुभन्दा अगाडि चाहिँ है यहाँ हाम्रो धनमाया दिदीले अक्टोबर नोभेम्बरमा चाहिँ सुन्तला बगानको हेरचाह कसरी गर्नुपर्ने, कस्तो कस्तो किराहरू लाग्छ, कसरी बचाउनु पर्ने भन्ने कुराहरू सोध्नु हुँदै थियो। कसरी लाग्छ, कुन कुन रोग लाग्छ भन्ने कुराहरू सोध्नु हुँदै थियो। अनि हामीले यो चोप जस्तो निस्किने रोगको विषयमा पनि बतायौँ अनि जरा कुने रोग

0: 吹呀嘛哈呼啦，吹呀嘛哈呼啦。
1: यो बाइक अरु कुन होला नि?
2: यो चाहिँ फलमा खैरो खैरो रङको दाग या त अलिकति कस्तो गाढा रङको दाग देखिन थाल्छ। पछि चाहिँ दाग फैलिँदै गएर फल नरम तथा कुहिन सक्छ। अनि यसलाई चाहिँ यो फल कुहिने रोगै भनौँ न है लाग्छ। अब कुहिएको फल चाहिँ तुरन्तै हटाइहाल्नु पर्यो यसको रोकथाम गर्नुको निम्ति। बगान चाहिँ सफा राख्नु पर्यो, कृषि प्राविधिकको सल्लाहमा उपयुक्त औषधि चाहिँ प्रयोग गर्ने, आफ्नै हिसाबले औषधि प्रयोग नगर्ने। अहिले त हेर्नुहोस् अब हाम्रोमा तकनिक छ, हामी यो रोग लागेको छ भनेर फोटो खिचेर पनि लान सक्छौँ आफ्नै फोनबाट, अनि गएर देखाउन सक्छौँ राम्रोसँगले कसरी नियन्त्रण गर्ने, के नियन्त्रण गर्ने किराको रोग भन्ने कुराहरू चाहिँ हामीले यो कृषि प्राविधिकको सरसल्लाह लिन सक्छौँ। त्यो लिएर हामीले त्यो सरसल्लाह अनुसारले काम गर्यौँ भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो।
1: हजुर, धेरै राम्रो कुरा बताउनु भएको चुल्ठे भाइ कान्छी माइती चाहिँ तपाईँहरूले। अब यो तपाईँहरूले जे जति भने अनुसार नै सुन्तला बगानको हेरचाह गर्नु सक्यो भने चाहिँ फलनमा धेरै राम्रो
3: एकदम एकदम
1: उब्जनी भएर जान्छ है, उत्पादन राम्रो हुन्छ जस्तो लाग्यो नि। त्यो बाहेक अरू के रोगहरूले चाहिँ सताउँछ होला यो सुन्तला बगानलाई चाहिँ?
3: त्यो बाहेक पनि अब धेरै रोगहरूले सताउँछ नि, र अब हामीले जानेकोमा चाहिँ यो कालो ढुसी त्यसले पनि एकदमै सताउँछ। यो चाहिँ जस्तो कि अब लाही किरा भयो, फुस्रे ढुसी तथा यो कत्ले भन्यो नि अघि यहाँ चुल्ठे भाइले, कत्ले किरा जस्ता रस चुस्ने किराले निकाल्ने चिप्लो पदार्थमा चाहिँ कालो ढुसी एकदम बढ्न थाल्छ। त्यसैले अब कालो ढुसी मात्र

0: हटाएर चाहिँ हुँदैन है। हामी कृषक दाजुभाइ दिदी बहिनीहरू जसले सुन्तलाको खेती गर्दैछन् उहाँहरूले चाहिँ पहिला चाहिँ त्यसको कारण बुझ्नु पर्यो, त्यो पछि चाहिँ किरालाई चाहिँ नियन्त्रण गर्नु पर्यो।
1: अब हामीले साधारणत रूपमा हेर्दाखेरि चाहिँ यो कालो ढुसी चाहिँ प्राय यो चिप्लो पदार्थमा चाहिँ कालो ढुसी लाग्छ, त्यो चिप्लो पदार्थ चाहिँ कुन किराले निकालेको कि के भएको कि त्यो चाहिँ पहिला बुझ्नु पर्यो, त्यस पछाडि त्यसलाई नियन्त्रण गर्नु
2: पर्यो।
0: अनि पानी र माटोको पनि व्यवस्थापन गर्नु पर्यो, हेर्नु पर्यो।
2: सुन्तला बगानमा चाहिँ नि हामीले पानी जम्नु चाहिँ किन दिनु भएन?
1: अब हेर्नुहोस् है, अघि पनि भनिहाले, पानी जम्दा चाहिँ जराले के हुन्छ पर्याप्त हावा पाउन सक्दैन, जरामा चाहिँ जरा कुहिने रोग लाग्न सक्छ, अनि अघि भने नि मैले यो चोप निस्किने रोग त्यसको जोखिम बढ्न सक्छ, त्यही कारण चाहिँ हामीले पानीको निकास गर्नुपर्छ। अनि त्यसले गर्दा चाहिँ हामीले सुन्तला बगानलाई राम्रोसँगले व्यवस्थापन गर्नुपर्छ, पानीको निकास गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ, हेर्नुपर्छ, यी सबै कुराहरू चाहिँ गर्नुपर्छ, मिलाउनु पर्यो।
0: अब हामी त पहाडी इलाकामा बस्छौँ है, अब पहाडी क्षेत्रमा त हामीले पानीको निकास त मिलाउनु पर्यो
1: नि।
0: अब कसरी मिलाउनु भन्दा अब जस्तो कि अब बगानको प्राकृतिक पानी बग्ने बाटो खुल्ला राख्नु पर्यो हामीले, आवश्यक ठाउँमा चाहिँ नाली बनाउने, बोटको फेदमा चाहिँ पानी जम्नु दिनु भएन। चुल्ठे भाइले पनि कुरा गर्नु हुँदै थियो, ढलान भएको जमिनमा चाहिँ माटो बग्न

0: हामीले यो रोग लागेको छ भनेर फोटो खिचेर पनि लान सक्छौँ आफ्नै फोनबाट अनि गएर देखाउन सक्छौँ राम्रोसँगले कसरी नियन्त्रण गर्ने के नियन्त्रण गर्ने किराको रोग भन्ने कुराहरू चाहिँ हामीले यो कृषि प्राविधिकको सरसल्लाह लिन सक्छौँ। त्यो लिएर हामीले त्यो सरसल्लाह अनुसारले काम गर्यौँ भने चाहिँ
1: हजुर धेरै राम्रो कुरा बताउनु भयो चुल्ठे भाइ कान्छी माइती चाहिँ तपाईँहरूले अब यो तपाईँहरूले जे जति भने अनुसार नै सुन्तला बगानको हेरचाह गर्नु सक्यो भने चाहिँ फलनमा धेरै राम्रो
2: एकदम एकदम
1: उब्जनी भएर जान्छ है उत्पादन राम्रो हुन्छ जस्तो लाग्यो नि। त्यो बाहेक अरू के रोगहरूले चाहिँ सताउँछ होला यो सुन्तला बगानलाई चाहिँ?
2: त्यो बाहेक पनि अब धेरै रोगहरूले सताउँछ नि र अब हामीले जानेकोमा चाहिँ यो कालो ढुसी त्यसले पनि एकदमै सताउँछ। यो चाहिँ जस्तो कि अब लाही किरा भयो फुस्रे ढुसी तथा यो कत्ले भने नि अघि यहाँ चुल्ठे भाइले कत्ले किरा जस्ता रस चुस्ने किराले निकाल्ने चिप्लो पदार्थमा चाहिँ कालो ढुसी एकदम बढ्न थाल्छ। त्यसैले अब कालो ढुसी मात्र हटाएर चाहिँ हुँदैन है हामी कृषक दाजुभाइ दिदी बहिनीहरू जसले सुन्तलाको खेती गर्दैछन् उहाँहरूले चाहिँ पहिला चाहिँ त्यसको कारण बुझ्नु पर्यो त्यो पछि चाहिँ किरालाई चाहिँ नियन्त्रण गर्नु पर्यो।
0: अब हामीले साधारणत रूपमा हेर्दाखेरि चाहिँ यो कालो ढुसी चाहिँ प्राय यो चिप्लो पदार्थमा चाहिँ कालो ढुसी लाग्छ। त्यो चिप्लो पदार्थ चाहिँ कुन किराले निकालेको कि के भएको कि त्यो चाहिँ पहिला बुझ्नु पर्यो त्यस पछाडि त्यसलाई नियन्त्रण गर्नु
1: पर्यो।
2: अनि पानी र माटोको पनि व्यवस्थापन गर्नु पर्यो हामीले हेर्नु पर्यो।
1: सुन्तला बगानमा चाहिँ नि हामीले पानी जम्नु चाहिँ किन दिनु भएन?
0: अब हेर्नुहोस् है अघि पनि भनिहाले पानी जम्दा चाहिँ जराले के हुन्छ पर्याप्त हावा पाउन सक्दैन जरामा चाहिँ जरा कुहिने रोग लाग्न सक्छ अनि अघि भने नि मैले यो चोप निस्किने रोग त्यसको जोखिम बढ्न सक्छ। त्यही कारण चाहिँ हामीले पानीको निकास गर्नुपर्छ अनि त्यसले गर्दा चाहिँ हामीले सुन्तला बगानलाई राम्रोसँगले व्यवस्थापन गर्नुपर्छ पानीको निकास गर्नुपर्छ नियन्त्रण गर्नुपर्छ हेर्नुपर्छ यो सबै कुराहरू चाहिँ गर्नुपर्छ मिलाउनु पर्यो।
2: अब हामी त पहाडी इलाकामा बस्छौँ है अब पहाडी क्षेत्रमा त हामीले पानीको निकास त मिलाउनु पर्यो
0: नि।
2: अब कसरी मिलाउनु भन्दा अब जस्तो कि अब बगानको प्राकृतिक पानी बग्ने बाटो खुल्ला राख्नु पर्यो हामीले आवश्यक ठाउँमा चाहिँ नाली बनाउने बोटको फेदमा चाहिँ पानी जम्नु दिनु भएन। चुल्ठे भाइले पनि कुरा गर्नु हुँदै थियो ढलान भएको जमिनमा चाहिँ माटो बग्न नदिन चाहिँ माटो संरक्षणको उपायहरू पनि हामीले अप्नाउने चाहिँ गर्नु पर्यो। त्यसो गर्यो भने चाहिँ पानी जम्न चाहिँ पाउँदैन।
1: हजुर हजुर अनि हामीले अक्टोबर नोभेम्बर महिनामा सुन्तला बगानमा चाहिँ सिँचाइको आवश्यक चाहिँ पर्छ कि पर्दैन होला?
0: बर्खा लागेको छ पानी पर्दैछ अतिरिक्त सिँचाइ आवश्यक हुँदैन।
1: हजुर
0: तर लामो समयसम्म अब अहिले त हेर्नुहोस् कोही बेला पानी पर्छ कोही बेला पर्दैन लामो समयसम्म पनि सुक्खा हुनसक्छ। अब त्यस्तो समयमा चाहिँ आवश्यकता हेरेर आवश्यकता अनुसार सिँचाइ गर्नुपर्छ। तर बर्खा लागिरहेछ पानी पर्दैछ तर पनि थप सिँचाइ गर्नु पर्ने आवश्यकता चाहिँ हुँदैन पानी पर्दैछ पानी परेको छैन भने चाहिँ हेरेर बोटको अवस्था हेरेर कतिको सुक्खा भएको छ माटो हेरेर त्यहाँदेखिको तपाईँले सिँचाइ गर्न सक्नुहुन्छ। अनि अर्को कुरा नि धनमाया दिदी अब हेर्नुहोस् है बगानमा हेर्दाखेरि चाहिँ झारपातले पनि एकदमै असर गर्न सक्छ
1: सुन्तला।
0: झारपातले पानी तथा पोषक तत्त्व लिन्छ झारपातलाई पनि चाहिन्छ सुन्तलाको बोटलाई पनि चाहिन्छ अनि त्यो पोषक तत्त्वहरू चाहिँ अब प्रतिस्पर्धा हुन्छ नि त बोटले लिने कि झारपातले लिने साथै केही किराहरू चाहिँ रोगहरू चाहिँ यो झारपातमा आश्रय लिन सक्छ। त्यसैले चाहिँ आवश्यकता अनुसार यो झारपातहरू चाहिँ एकदमै हामीले नियन्त्रण गर्नुपर्ने हुन्छ। त्यही कारण चाहिँ अब यो किरा लाग्न नदिनु होइन यो पोषक तत्त्व राम्रोसँगले बगानमा आफ्नो बोटले पाओस् भन्नुको निम्ति पनि हामीले झारपात नियन्त्रण गर्नुपर्छ। अर्को कुरा पनि सुन्नुहोस् के छ भने अघि मैले भनेको थिएँ नि झरेको सुन्तलाहरू हटाउनु पर्छ भनेर कोही त त्यसै झरेको हुन्छ कोही चाहिँ कुहिएको पनि हुन्छ। अब कुहिएको फलमा चाहिँ रोग र किराको स्रोतहरू हुन सक्छ त्यसैले नियमित रूपमा उठाएर बगानबाट हटाइहाल्नु पर्यो
1: हजुर
0: अनि त्यो रोगहरू नफैलियोस् भनेर चाहिँ हामीले एकदमै हटाउनु पर्यो।
2: त्यति मात्र होइन नि चुल्ठे भाइ, हामीले यो पाकेको फल धेरै समयसम्म पनि बोटमा राख्नु हुँदैन है। के हुन्छ भन्दाखेरि अब फलमा चाहिँ हजुर किरा लाग्ने हुन्छ, फल झर्ने हुन्छ, कुने हुन्छ, अनि चराचुरुङ्गी तथा अन्य जनावरबाट क्षति हुने सम्भावना पनि बढ्न सक्छ। त्यसैले फलको परिपक्वता र अब बजारको आवश्यकता हेरेर नै हामीले समयमै यसलाई चाहिँ टिपिहाल्नु पर्छ तथा मल अथवा पोषण पनि हामीले दिने काम पनि गर्नु पर्यो।
1: हजुर हजुर।
2: र अर्को कुरो के छ भन्दाखेरि मुख्य कुरो यो अक्टोबर नोभेम्बरमा चाहिँ हामीले कुन मल हाल्ने भन्दा चाहिँ अब मल त हाल्नु पर्यो,
1: जान्नु पर्यो।
2: अन्त हामीले मलको मात्रा चाहिँ बोटको उमेर, माटोको अवस्था, उत्पादन र माटोको परीक्षणमा निर्भर हुन्छ। त्यसैले एउटै मात्र सबै बोटमा लागू हुँदैन र माटो परीक्षण गरेर कृषि प्रविधिहरूको जुन चाहिँ सिफारिस हुन्छ त्यो सिफारिस अनुसार चाहिँ हामीले मल प्रयोग गर्नु चाहिँ एकदमै उत्तम हुन्छ जस्तो चाहिँ मलाई लाग्यो है। यो अक्टोबर नोभेम्बर महिना
1: राम्रो कुरा बताउनु भयो कान्छीमा दिदी चुल्ठे भाइ। तपाईँहरूले चुल्ठे भाइ यो सुन्तलाको पात पहेँलो भयो भने के गर्नुपर्छ होला नि यसको?
0: अब हेर्नुहोस् है, सुन्तलाको पात पहेँलो भयो भने चाहिँ हतार हतार मल हाल्नु हुँदैन। पहिला पात पहेँलो हुनुको कारण के रहेछ? अब पोषक तत्त्वको कमी मात्र नहुन सक्छ है, पानी जामेर पनि हुनसक्छ होइन, जरामा समस्या भएर पनि पात पहेँलो हुनसक्छ, अनि रोग तथा अन्य कारणहरू पनि हुनसक्छ पात पहेँलो हुनुमा। पहिले कारण पहिचान गर्नु पर्यो, कारण पहिचान गरिसकेपछि, कारण बुझिसकेपछि मात्र त्यसको व्यवस्थापन कसरी गर्ने, के गर्ने भन्ने कुरामा आउँछ। त्यही कारण चाहिँ पहिला चाहिँ कारण बुझ्नु पर्यो, पात अब सुन्तलाको पात पहेँलो किन भयो, त्यस पछाडि चाहिँ त्यसको उपाय गर्नुपर्छ है।
1: हजुर। र चुल्ठे भाइ अर्को प्रश्न के गर्नु मन लाग्यो भने यो सुन्तलाको बगानमा चाहिँ किरा नियन्त्रणमा चाहिँ एकीकृत व्यवस्थापन गर्नुपर्छ कि पर्दैन होला?
0: अब किरा देख्ने साथ विषादी प्रयोग गर्ने होइन, मैले अघि पनि भने नि है, बगानको सरसफाइ, संक्रमित फल हटाउने, पासो प्रयोग गर्ने, प्राकृतिक शत्रु किराको संरक्षण गर्ने, उचित बोट व्यवस्थापन गर्ने, सिफारिस गरिएको विषादी प्रयोग गर्ने। अब विशेष गरी चाहिँ हामी कृषि कार्यालय गएर त्यहाँका अधिकारीहरूसित बातचित गरेर यो सुन्तलाको बोट कस्तो अवस्थामा छ, के किरा लागेको छ, के रोग लागेको छ, त्यो विस्तृत जानकारी लिएर गएर उहाँहरूको सिफारिसमा मात्रै कुनै पनि विषादी प्रयोग गर्ने।
1: ज्यू ज्यू ज्यू।
0: अनि सिफारिस गरिएको विषादी प्रयोग गर्ने विधिलाई चाहिँ एकीकृत किरा व्यवस्थापन पनि भनिन्छ।
1: तपाईँले अब मैले सोधे अक्टोबर नोभेम्बर महिनामा सुन्तला बगानको हेरचाह के कस्तो प्रकारले गर्नुपर्ने, कसरी ध्यान दिनुपर्ने, कस्तो कस्तो रोगहरू लाग्छ, किराहरू लाग्छ, त्यो सबै कुरोहरू नै तपाईँले छर्लङ्ग पारेर बुझाइदिनु भयो नि।
0: हाम्रो धनमाया दिदीले पनि बुझिहाल्नु भएछ कुरा,
2: खुसी लाग्यो,
0: खुसी लाग्यो। अब सुन्तला बगानको राम्रोसँगले हेरचाह गर्नुहुन्छ होला, हामीले भनेकै पाराले गर्नुहुन्छ होला, अरूलाई सिकाउनुहुन्छ होला जस्तो लाग्यो। सुन्तला बगानको हेरचाह कसरी गर्नु पर्ने, के किरा लाग्छ, के रोग लाग्छ भन्ने कुरा बुझ्नु भएको छ। म अर्को विषयतिर फेरि जानकारी गरौँ भन्दैछु धनमाया दिदीलाई। त्यो चाहिँ के हो भने भारत सरकारको एउटा योजना छ, त्यो योजनाको नाम चाहिँ हो श्री अन्न योजना।
1: ए यो श्री अन्न योजना भन्नाले चाहिँ के बुझिन्छ होला?
0: अब यो श्री अन्न भन्नाले चाहिँ भारतमा परम्परागत रूपमा खेती गरिँदै आएको
3: मिलेट्स। गान्तोक हो, प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

सिक्किम का पूर्व मुख्यमंत्री स्वर्गीय नरबहादुर भंडारी को 86वां जन्म जयंती आज गान्तोक स्थित सम्मान भवन में मनाइयो। यस कार्यक्रम में मुख्यमंत्री प्रेम सिंह तामाङ प्रमुख अतिथि का रूप में उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम में उपसभामुख, मंत्री परिषद का सदस्यहरू, सांसद, विधायक, मुख्य सचिव, निर्वाचित जनप्रतिनिधिहरू, पूर्व विधायक, राजनैतिक व्यक्तित्व, सचिवहरू, वरिष्ठ सरकारी अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्वर्गीय नेताको सम्झनामा मुख्यमन्त्री र अन्य विशिष्ट व्यक्तिहरूद्वारा औपचारिक दीप प्रज्वलन गरी कार्यक्रमको थालनी भएको थियो। त्यसपछि संस्कृति विभागका ओएसडी नीलम न्योपानेले स्वर्गीय नरबहादुर भण्डारीको जीवन र योगदानबारे विशेष मन्तव्य राख्नुभयो। मुख्यमन्त्री प्रेम सिंह तामाङले आज मिन्तोक गाङस्थित आफ्नो सरकारी निवासमा शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास मामिला सम्बन्धी केन्द्रीय राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभयो। भेटघाटका क्रममा मुख्यमन्त्रीले केन्द्रीय राज्यमन्त्रीको सिक्किम भ्रमण र आधिकारिक कार्यहरूको सफलताको कामना गर्दै राज्यमा वहाँको बसाई फलदायी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। साथै श्री तामाङले पूर्वोत्तर क्षेत्रको प्रगति र विकासका लागि निरन्तर सहयोग र सार्थक सहकार्यप्रति आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। डाक्टर सुकान्त मजुमदारले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग पनि आज भेट गर्नुभयो। श्री माथुरले केन्द्र सरकारको प्रयासको प्रशंसा गर्दै सम्बन्धित मन्त्रीहरूको नियमित भ्रमणले सिक्किमको विकासलाई निरन्तर गति प्रदान गर्नेछ भन्नुभयो। केन्द्रीय राज्यमन्त्री डाक्टर सुकान्त मजुमदारले सिक्किमको आफ्नो दुई दिने औपचारिक भ्रमणको क्रममा आज हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको भ्रमण गर्नुभयो। भ्रमणको क्रममा उहाँले मेडिकल कलेज र यसको पूर्वाधारको समीक्षा गर्नुभयो। कलेजका डीन डाक्टर विक्रम खड्गाले राज्यमन्त्रीलाई क्याम्पसका सुविधाहरूबारे जानकारी गराउनुभयो। राज्यमन्त्रीले कलेजको पहिलो ब्याचका विद्यार्थीहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। राज्यको पहिलो सरकारी मेडिकल कलेज हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको 28 अप्रेल 2026 प्रधानमन्त्री नरेन्द्र मोदीले वर्चुअल रूपमा उद्घाटन गर्नुभएको थियो। सिक्किममा शिक्षा र स्वास्थ्य सेवा पूर्वाधारमा यो एक महत्वपूर्ण कोषेढुङ्गा हो। मुख्यमन्त्री प्रेम सिंह तामाङले आज पालजोर स्टेडियमको इन्डोर जिम्नेजियम हलमा सिक्किम राज्य बास्केटबल च्याम्पियनशिप 2026 फाइनलमा भाग लिनुभयो। श्री तामाङले सबै सहभागी टोली र खेलाड़ीहरूलाई शुभकामना व्यक्त गर्दै यस किसिमका च्याम्पियनशिपहरूले धेरै युवा खेलाड़ीहरूलाई खेलकुदमा लाग्न प्रेरित गरोस् भन्ने कामना गर्नुभयो। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड एनएचआईडीसीएलद्वारा जारी गरिएको सूचना अनुसार राष्ट्रिय राजमार्ग 10 सेवोक र रम्फूबीच दुई चरणमा राति 9 बजेदेखि बिहान 6 बजेसम्म दुवै दिशामा यातायात आवागमन प्रतिबन्धित गरिनेछ। प्रतिबन्धको पहिलो चरण 7 देखि 15 अक्टूबरसम्म लागू हुनेछ भने दोस्रो चरण 26 अक्टूबरदेखि 5 नोभेम्बरसम्म चल्नेछ। आधिकारिक सूचना अनुसार प्रतिबन्धहरू सेवक करोनेशन ब्रिजदेखि रम्फूसम्मको सम्पूर्ण 52.1

0: किलोमिटर खण्डमा र सबै वर्गका सवारी साधनहरूमा लागू हुनेछ। राजधानी गान्तोकस्थित पालजोर स्टेडियममा आज 42औं अखिल भारतीय गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिता 2026 को औपचारिक शुभारम्भ भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले ट्रफी अनावरण गर्दै प्रतियोगिता शुरू भएको घोषणा गर्नुभयो। पहिलो खेलमा आक्रमण स्पोर्टिङ क्लबले गढवाल हिरोज एफसीलाई 2-0 पराजित गर्यो। दोस्रो खेलमा ब्ल्याक इगल एफटीले जीटीए एकादशलाई 3-1 हरायो। प्रतियोगिता अघि मुख्यमन्त्री तामाङले पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको जन्म जयन्तीको अवसरमा वहाँको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोताहरू, अब आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौं। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7 सुनाउनेछौँ कार्यक्रम लोकलहरी अन्तर्गत चन्द्रदीप वाइबाको स्वरमा लोकगीत। यसरी नै 7:15 सुनाउनेछौँ कार्यक्रम सुर संगम अन्तर्गत प्रतिमा राईको स्वरमा केही आधुनिक गीतहरू। यसरी नै 7:45 भुटानी कार्यक्रमको प्रसारण गर्नेछौँ भने 8 सुनाउनेछौँ कार्यक्रम युवावाणी। यसरी नै 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानबारे विशेष प्रस्तुति। अनि यसको अतिरिक्त दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि 10:30 कार्यक्रम आजका फङ्कार। यसरी नै भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चनाबाट। 7:05 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङबिरङको संसार सन्दर्भ 8:45 अनि 9:30 कार्यक्रम स्वरनिमेश सुनाउनेछौँ। 10:02 कार्यक्रम हेलो खरसाङ सुनाउनेछौँ भने 11:05 सुनाउनेछौँ स्वर माधुरी। यसरी नै 12:05 सुनाउनेछौँ कार्यक्रम श्रोताहरूको अनुरोधमा। पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि लोक तथा आधुनिक गीत सुन्नुहुनेछ 2:30। 3:20 कार्यक्रम गीत सङ्गीत अन्तर्गत नेपाली लोक तथा आधुनिक गीतहरू सुन्नेछौँ अनि 3:55 सुनाउनेछौँ देशभक्ति गीत। 4 प्रसारण गर्नेछौँ कार्यक्रम घर संसार अनि कार्यक्रम शिक्षा ज्योति प्रसारण गर्नेछौँ 4:30। कार्यक्रम जय जवान सुनाउनेछौँ 5:05 अनि अङ्ग्रेजीमा वार्ता सुनाउनेछौँ 5:30। यसरी नै 6:10 कार्यक्रम गाउँले शोभा सुनाउनेछौँ भने कार्यक्रमको रूपरेखा सुनाउनेछौँ 6:45 अनि लोकलहरी सुनाउनेछौँ 7। यसरी नै 7:45 सुनाउनेछौँ भुटानी कार्यक्रम। 8 प्रसारण गर्नेछौँ कार्यक्रम युवावाणी अनि 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानबारे विशेष प्रस्तुति। यसै गरी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 10 कार्यक्रम आजका फङ्कार। त श्रोताहरू, यो त थियो अहिलेका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। सुरुमा मुख्य समाचार। पश्चिम बंगालमा आगामी दुई वर्षमा चार नयाँ विमानस्थलहरू विकास गर्नका लागि नागरिक उड्डयन मन्त्री के राम मोहन नायडू र मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा आज नवन्नामा केन्द्र र राज्य सरकारहरूबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। पश्चिम बंगालको नन्दीग्राम र रेजीनगर विधानसभा क्षेत्रमा भोलि उपचुनाव हुनेछ। उपचुनावको एक दिन अघि आज निर्वाचन आयोगले नन्दीग्राम पुलिस थानाका आईसीलाई स्थानान्तरण गरेको छ। दार्जिलिङका सांसद तथा सिक्किम भाजपा प्रभारी राजु विष्टले सिक्किम दार्जिलिङ विलयको कुनै प्रस्ताव नरहेको बताउनु भएको छ। खरसाङ महकुमाको रोहिणी स्थित सुभाष घिसिङ मार्गमा हिजो राति सड़क दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् र दार्जिलिङ पहाड़का विभिन्न क्षेत्रका एसएसके तथा एमएसके शिक्षकहरूले आज लुइस जुब्ली कार्यालयमा उपस्थित भई लामो समयदेखि बाँकी रहेको तलब तत्काल भुक्तानी गर्न माग गरेका छन्। अब समाचार विस्तारमा। पश्चिम बंगालमा आगामी दुई वर्षमा चार नयाँ विमानस्थलहरू विकास गरिने भएको छ, जसका लागि नागरिक उड्डयन मन्त्री के राममोहन नायडू र मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा आज नवन्नामा केन्द्र र राज्य सरकारहरूबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। श्री नायडूले भन्नुभयो, परियोजनामा हाँसीमारा र कलैकुण्डमा सैन्य हवाई अड्डाभित्र यात्री टर्मिनल र अन्य सुविधाहरू विकास गर्ने, बालुरघाट विमानस्थल विस्तार गर्ने र पुरुलियामा नयाँ विमानस्थल निर्माण गर्ने समावेश छ। उहाँले कलैकुण्डमा 2,700 मिटर भन्दा लामो धावन मार्ग निर्माण गरिने बताउनुभयो। बागडोगरामा पनि नयाँ टर्मिनल निर्माण गरिनेछ। श्री नायडूले देशमा विमानस्थलहरूको संख्या 166 पुगेको बताउनुभयो। उहाँले संशोधित उडान योजना अन्तर्गत आगामी 10 वर्षमा 100 थप विमानस्थलहरूको योजना रहेको पनि बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, केन्द्र सरकारलाई कोलकाताबाट युरोपेली शहरहरूमा सीधा उडानहरू शुरू गर्न र अण्डलबाट प्रमुख गन्तव्यहरूमा पहुँच विस्तार गर्न पनि आग्रह गरिएको छ। उहाँले अयोध्या, तिरुपति र अमृतसरमा सीधा उडानहरू स्थापना गर्न पनि माग गर्नुभयो। श्री अधिकारीले कल्याणीमा लगभग 2,000 एकर जमिनमा कोलकाताको लागि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम शुरू भएको बताउनुभयो। उहाँले नयाँ विमानस्थलहरूले कृषि, पर्यटन, उद्योग, लगानी, रोजगारी र क्षेत्रीय पहुँचलाई बढावा दिने बताउनुभयो। पश्चिम बंगालको नन्दीग्राम विधानसभा क्षेत्रमा भोलि हुने उपचुनावको एक दिन अघि आज निर्वाचन आयोगले नन्दीग्राम पुलिस थानाका इन्चार्ज इन्स्पेक्टरलाई स्थानान्तरण गर्दै एउटा ठूलो प्रशासनिक कदम चालेको छ। आज जारी गरिएको आधिकारिक सूचनामा यो तत्काल फेरबदलको घोषणा गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले खाली गरेको यो सीटको लागि भोलि मतदान हुने तालिका छ र मतगणना 9 अक्टोबरमा हुनेछ।
2: निर्वाचन आयोगको निर्देशन अनुसार पहिले नन्दीग्राम पुलिस थानाको इन्चार्ज पदमा रहेका अजय कुमार मिश्रलाई उनको पदबाट हटाइएको छ। उनको ठाउँमा पूर्व मेदिनीपुर जिल्लाको ट्राफिक नियन्त्रण कक्षका इन्चार्ज इन्स्पेक्टर देवाशिष सरकारलाई नन्दीग्रामको नयाँ इन्चार्ज नियुक्त गरिएको छ। उपचुनावको समयमा क्षेत्रमा कानून व्यवस्था कायम राख्ने उनको पूर्ण जिम्मेवारी छ। आज आफ्नो अधिसूचनामा आयोगले यो आदेश तुरन्तै लागू गर्न कडाईका साथ निर्देशन दिएको छ। आयोगले देवाशिष सरकारले पदभार ग्रहण गरेको बारेमा आज साँझसम्म प्रतिवेदन पनि माग गरेको छ। यद्यपि निर्वाचन आयोगले मतदानको एक दिन अघि अजय मिश्रलाई अचानक हटाइनुको कुनै स्पष्ट कारण दिएको छैन। भोलि नन्दीग्राम र मुर्शिदाबादको रेजीनगर सीटमा उपचुनावको लागि मतदान हुने तालिका छ। दुवै निर्वाचन क्षेत्रमा चुनाव प्रचार समाप्त भएको छ र कडा सुरक्षा व्यवस्था गरिएको छ। 2026 विधानसभा चुनावमा मुख्यमन्त्री शुभेन्दु अधिकारी नन्दीग्राम र भवानीपुर दुवै आसनमा विजयी हुनुभएको थियो। त्यसपछि उहाँले नन्दीग्राम सीट छोड्नु भएको थियो। यसैबीच कबीरले पनि आफ्नो दोस्रो आसन नाउँदा कायम राख्नु हुँदै रेजीनगर सीट छोड्नु भएको थियो। त्यसैले निर्वाचन आयोगले यी दुई रिक्त सीटहरूको लागि उपचुनाव गरिरहेको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
1: दार्जिलिङका सांसद तथा सिक्किम भाजपा प्रभारी राजु विष्टले सिक्किम दार्जिलिङ विलयको कुनै प्रस्ताव नरहेको बताउनु भएको छ। भारतीय जनता पार्टी सिक्किम प्रदेशको प्रभारी नियुक्त भएपछि सिक्किम पुगेपछि सिङतामा एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री विष्टले धारा 371F भारतीय संविधानको एक स्थायी प्रावधान रहेको र भारतीय जनता पार्टीले सधैँ यसको आरक्षण र भावना अनुसार सम्मान तथा संरक्षण गर्ने बताउनुभयो। उहाँले सिक्किम र दार्जिलिङको साझा इतिहास भए तापनि दुवैको वर्तमान अनि भविष्य फरक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हामी एकसाथ उभिनेछौ र एक अर्काको सहारा बन्नेछौ, तर हामीले एक अर्काको राजनैतिक फाँटमा अतिक्रमण गर्ने छैनौं। उहाँले सिक्किमलाई बलियो बनाउन र जनताको हितको रक्षा गर्न भाजपाको संगठनलाई पनि बलियो बनाउनु आवश्यक रहेको बताउनुहुँदै वर्तमानमा आफूहरूको ध्यान भाजपालाई बुद्धदेखि माथिसम्म बलियो बनाउनु रहेको र सेवा सेतु अभियानको माध्यमबाट जनसम्पर्कलाई जारी राख्नुमाथि केन्द्रित हुनुपर्ने बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। खरसाङ महकुमाको रोहिणी स्थित सुभाष घिसिङ मार्गमा हिजो राति सड़क दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। मृतकलाई सिलगढी निवासी अभिषेक शाहको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार अभिषेक हिजो आफ्ना साथीहरूसँग पहाड़मा घुम्न आएका थिए भने फर्कने क्रममा रोहिणी स्थित सुभाष घिसिङ मार्गमा उनीहरूको वाहन खाल्डोमा खसेको थियो। वाहनमा रहेका छजना मध्ये पाँचजनालाई सकुशल उद्धार गरिएको थियो भने अभिषेक शाह बेपत्ता भएका थिए। उनको शव आज बिहान फेला परेको थियो। घाइते मध्ये दुईजनालाई सिलगढीको निजी अस्पतालमा भर्ना गरिएको छ। अन्य तीनजनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रबाट निर्देशित र निरन्तर प्रतिबद्धता र सुशासनद्वारा प्रेरित सरकार 2047 सम्ममा विकसित भारतको लागि अथक प्रयास गरिरहेको छ। समावेशी वृद्धि र सामाजिक सशक्तिकरणले जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले उत्तर प्रदेश र देशको विकासलाई कसरी आकार दिइरहेको छ भन्ने बारेमा जानकारी गराउनेछौ।
3: नोएडा अन्तर्राष्ट्रिय विमानस्थल भारतको सबैभन्दा ठूलो ग्रीनफिल्ड विमानस्थल परियोजनाहरू मध्ये एक हो, जसको पहिलो चरण सार्वजनिक निजी साझेदारी पीपीएस मोडल अन्तर्गत करिब 11,200 करोड रुपियाँको कुल लागतमा निर्माण भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 28 मार्च 2026 यस विमानस्थलको उद्घाटन गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, विमानस्थलले विकसित उत्तर प्रदेश र विकसित भारतको अभियानमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ। प्रधानमन्त्रीले भन्नुहुन्छ,
4: विकसित युपी विकसित भारत अभियानका एक नयाँ अध्याय सुरु कर रहे हैं। देशका सबसे बडा प्रदेश आज देशके सबसे अधिक इंटरनेशनल एयरपोर्ट्स वाले राज्यों में से एक हो गया है। ये एयरपोर्ट पश्चिमी उत्तर प्रदेश के किसानों, छोटे और लघु उद्योगों, यहाँ के नौजवानों के लिए अनेक नए अवसर लेकर आने वाला है।
3: पहले चरण में यस विमानस्थल को यात्री व्यवस्थापन क्षमता वार्षिक 1,20,00,000 रहेको छ र भविष्यमा यसलाई बढाएर 7 करोड पुर्याइनेछ। यो विमानस्थल देशको उड्डयन पूर्वाधारलाई सुदृढ पार्न तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नतर्फ एक महत्वपूर्ण कदम हो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: दार्जिलिङ पहाड़का विभिन्न क्षेत्रका एसएसके तथा एमएसके शिक्षकहरूले आज लुइस जुब्ली कार्यालयमा उपस्थित भई लामो समयदेखि बाँकी रहेको तलब तत्काल भुक्तानी गर्न माग गरेका छन्। यस क्रममा शिक्षक प्रतिनिधिहरूले कार्यालयका ईडीसँग भेट गरी बकैदा तलब भुक्तानीबारे छलफल गरेका थिए। भेटका क्रममा ईडीले यस महिनाको 12 तारिकभित्र बाँकी रहेको तलब भुक्तानी गर्ने आश्वासन दिएको बताइएको छ भने एसएसके तथा एमएसके शिक्षकहरूले निर्धारित समयभित्र तलब प्राप्त नभए आन्दोलनलाई निरन्तरता दिँदै आफ्ना माग पूरा गराउन हड़तालमा समेत जाने स्पष्ट चेतावनी दिएका छन्। यो समाचार युट्युबमा @AIRNewsKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। पश्चिम बंगालमा आगामी 2 वर्षमा 4 नयाँ विमानस्थलहरू विकास गर्नका लागि नागरिक उड्डयन मन्त्री के राममोहन नायडू र मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा आज नवन्नामा केन्द्र र राज्य सरकारहरूबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। पश्चिम बंगालको नन्दीग्राम र रेजीनगर विधानसभा क्षेत्रमा भोलि उपचुनाव हुनेछ। उपचुनावको एक दिन अघि आज निर्वाचन आयोगले नन्दीग्राम पुलिस थानाका आईसीलाई स्थानान्तरण गरेको छ। दार्जिलिङका सांसद तथा सिक्किम भाजपा प्रभारी राजु विष्टले सिक्किम दार्जिलिङ विलयको कुनै प्रस्ताव नरहेको बताउनु भएको छ। खरसाङ महकुमाको रोहिणी स्थित सुभाष घिसिङ मार्गमा हिजो राति सडक दुर्घटना हुँदा

0: जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् र दार्जिलिङ पहाडका विभिन्न क्षेत्रका एसएसके तथा एमएसके शिक्षकहरूले आज लुइस जुब्ली कार्यालयमा उपस्थित भई लामो समयदेखि बाँकी रहेको तलब तत्काल भुक्तानी गर्न माग गरेका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: यो आकाशवाणी खरसाङ हो। प्रस्तुत छ कार्यक्रम लोकलहरी अन्तर्गत चन्द्रदीप वाइवाको स्वरमा केही लोकगीतहरू।

श्रोताहरू अहिले सुन्नुभयो कार्यक्रम लोकलहरी अन्तर्गत चन्द्रदीप वाइवाको स्वरमा लोकगीतहरू। अब प्रस्तुत छ कार्यक्रम सुर संगम अन्तर्गत प्रणिता राईको स्वरमा केही आधुनिक गीतहरू।

0: हो समाचार अभिगेल राईबाट सुन्नुहोस्। सुरुमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विस राष्ट्रपति जी पार्मेलिन बीच द्विपक्षीय वार्ता। भारत र स्विजरल्यान्ड रक्षा क्षेत्रमा सहयोग बढाउन सहमत। विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने लक्ष्य हासिल गर्न सरकारले रसायन तथा पेट्रोकेमिकल क्षेत्रलाई प्राथमिकता दिइरहेको रसायन तथा उर्वरक राज्य मन्त्री अनुप्रिया पटेलको भनाई। अनि हवाई सम्पर्क विस्तार गर्न पश्चिम बङ्गालमा आगामी 2 वर्षभित्र 4 नयाँ विमानस्थलहरू निर्माण गरिने। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विस राष्ट्रपति जी पार्मेलिनले आज नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गर्नुभयो। यसपछि दुई देशले 5 हस्ताक्षर गरे। प्रधानमन्त्री मोदीले भारत ईएफटीए व्यापार र आर्थिक साझेदारी सम्झौताले दुई देशहरू बीचको व्यापार र लगानीलाई बढावा दिने बताउनुभयो।
1: भारत और यूरोपियन फ्री ट्रेड एसोसिएशन यानी एप्टा देशों के बीच एक ऐतिहासिक ट्रेड एंड इकोनॉमिक पार्टनरशिप एग्रीमेंट लागू किया। ये यूरोप के किसी भी इकोनॉमिक ब्लॉक के साथ भारत का पहला एफटीए है। यह इन्वेस्टमेंट, इनोवेशन, जॉब्स और साझा समृद्धि का एम्बिशियस ब्लूप्रिंट भी है। इससे हम अगले 15 में भारत में $100 बिलियन का इन्वेस्टमेंट और 10 डायरेक्ट जॉब्स के लक्ष्यों को साकार करेंगे।
0: भारत र स्विजरल्यान्डले रक्षा क्षेत्रमा सहयोग बढाउन सहमति जनाएका छन्। यसमा रक्षा तालिम र रक्षा उद्योग सहकार्य समावेश छ। विदेश मन्त्रालयका पश्चिमी मामिला सचिव सीवी जर्जले नयाँ दिल्लीमा मिडियालाई बताए अनुसार स्विस कम्पनीहरूले मेक इन इन्डिया पहल अन्तर्गत भारतमा रक्षा उपकरणको संयुक्त उत्पादन र विकासका अवसरहरू खोजी गर्न सक्नेछन्।
2: The MOU on Migration and Mobility Partnership.
3: दोनों पक्षों ने प्रवासन और गतिशीलता साझेदारी, युवा पेशेवरों का आदान प्रदान और गतिशीलता से संबंधित समझौता ज्ञापनों पर हस्ताक्षर किए। इसके अलावा विज्ञान और प्रौद्योगिकी विभाग तथा स्विस नेशनल साइंस फाउंडेशन के बीच आशय पत्र और ज्यूरिख यूनिवर्सिटी तथा विज्ञान और प्रौद्योगिकी विभाग के बीच कार्यान्वयन समझौता हुआ।
2: एंड डिपार्टमेंट ऑफ साइंस एंड टेक्नोलॉजी आवर TST।
0: यसअघि भारतको 3 भ्रमणमा आउनुभएका राष्ट्रपति जी पार्मेलिनलाई आज नयाँ दिल्लीमा औपचारिक स्वागत गरिएको थियो। राष्ट्रपति पार्मेलिनले आज साँझ राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्ने कार्यक्रम छ। राष्ट्रपति मुर्मूले उहाँको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा भारतको राजकीय भ्रमणमा रहनुभएका स्विस राष्ट्रपति जी पार्मेलिनसँग भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै डाक्टर जयशंकरले भारत र युरोपेली स्वतन्त्र व्यापार संघ बीचको व्यापार तथा आर्थिक साझेदारी सम्झौताको आधारमा दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ पार्ने राष्ट्रपति पार्मेलिनको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति पार्मेलिनको भेटले विभिन्न क्षेत्रमा दुई देश बीचको सहकार्यलाई अझ बढाउने विश्वास व्यक्त गर्नुभयो। भारतले यस वर्ष डिसेम्बरसम्ममा थप 3 देशहरूसँग व्यापार सम्झौताहरू सम्पन्न गर्ने अपेक्षा गरेको छ। वित्त मन्त्री निर्मला सीतारमणले द्विपक्षीय लगानी सन्धिहरूको नयाँ मस्यौदा तयार भएको र चाँडै नै मन्त्री परिषदको स्वीकृति प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो। नयाँ दिल्लीमा म्युनिक सुरक्षा सम्मेलनमा बोल्दै उहाँले नयाँ मस्यौदाले दुवै पक्षका लगानीकर्ताहरूलाई बलियो सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्न हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIRNews_Gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सनुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा सार्वजनिक सेवा मार्फत राष्ट्रको सेवा गर्ने उहाँको मन्त्र र उहाँको अटल प्रतिबद्धताबाट सञ्चालित छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकार 2047 सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयास गरिरहेको छ। यो समर्पणले समावेशी विकास र

0: मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले तीन उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र स्विजरल्यान्डका राष्ट्रपति गी पर्मेलिनले आज नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गर्नुभयो। कार्मिक लोक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रशासनले पेन्सनभोगीहरूले सामना गर्ने अनुभव र चुनौतीहरूबाट निरन्तर सिक्नुपर्छ अनि वर्तमान प्रणालीका कमजोरीहरूलाई सम्बोधन गर्न काम गर्नुपर्छ। सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले भारतले 4G विश्वलाई पछ्याएको, 5G त्यससँगै तालमेल राखेको अनि 6G विश्वको नेतृत्व गर्ने बताउनु भएको छ अनि सर्वोच्च अदालतले निर्वाचन आयोगको फर्म 6 कुनै पनि परिवर्तनलाई अनुमोदन नगरेको स्पष्ट पारेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले तीन उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुभएको छ। एउटा सामाजिक सञ्जाल पोस्टमा कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवालले भन्नुभयो, राष्ट्रपतिले गुजरात उच्च न्यायालयको मुख्य न्यायाधीश सुनिता अग्रवाल, दिल्ली उच्च न्यायालयका मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्याय र तेलङ्गाना उच्च न्यायालयका मुख्य न्यायाधीश अपरेश कुमार सिंहलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ। न्यायिक अधिकारी गुरविन्दर पाल सिंहलाई दिल्ली उच्च न्यायालयमा अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि स्विजरल्यान्डका राष्ट्रपति गी पर्मेलिनले आज नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गर्नुभयो। यसपछि दुई देशले 5 सम्झौताहरूमा हस्ताक्षर गरे। यी सम्झौताहरूले बसाइसराई, युवा पेसेवरहरूको आदानप्रदान, यातायात विज्ञान र प्रविधि, नवप्रवर्तन र उद्यमशीलता जस्ता क्षेत्रहरूलाई समेट्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत EFTA व्यापार र आर्थिक साझेदार सम्झौताले दुई देशहरू बीचको व्यापार र लगानीलाई बढावा दिने बताउनुभयो। उहाँले भारतले आगामी 15 $100 अर्ब लगानी आकर्षित गर्ने र 10 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखेको बताउनुभयो। प्रधानमन्त्रीले दुई देशले कृषि उत्पादन, औषधि, कपडा र इन्जिनियरिङ सामानहरूमा व्यापार विस्तार गर्ने साथै जैविक प्रविधि, ब्याङ्किङ, बिमा र खाद्य प्रशोधन जस्ता क्षेत्रमा लगानी बढाउने बताउनुभयो। दुवै देशले रक्षा र परमाणु ऊर्जामा सहयोग बढाउन पनि सहमति जनाए। भारतको 3 भ्रमणमा रहेका राष्ट्रपति गी पर्मेलिनलाई आज नयाँ दिल्लीमा औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। भारत अनि स्विजरल्यान्डले रक्षा क्षेत्रमा सहयोग बढाउन सहमति जनाएको छ। यसमा रक्षा तालिम र रक्षा उद्योगहरू बीचको सहकार्य समावेश छ। विदेश मन्त्रालयका पश्चिमी मामिला सचिव सिबी जर्जले नयाँ दिल्लीमा मिडियालाई बताएअनुसार स्विस कम्पनीहरूले मेक इन इन्डिया पहल अन्तर्गत भारतमा रक्षा उपकरणको संयुक्त उत्पादन अनि विकासमा अवसरहरू खोजी गर्न सक्छन्। स्विजरल्यान्डका राष्ट्रपति प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा हुनुहुन्छ। दुई नेताहरूले आज पूर्वाधार, विज्ञान, प्रविधि, अन्तरिक्ष र आणविक ऊर्जा जस्ता क्षेत्रमा निरन्तर सहयोगमा केन्द्रित वार्ता गर्नुभयो। कार्मिक लोक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रशासनले पेन्सनभोगीहरूले सामना गर्ने अनुभव र चुनौतीहरूबाट निरन्तर सिक्नुपर्छ अनि वर्तमान प्रणालीका कमजोरीहरूलाई सम्बोधन गर्न काम गर्नुपर्छ। नयाँ दिल्लीमा 17 अखिल भारतीय पेन्सन अदालतलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले पेन्सनभोगीहरूको जीवन सरल बनाउने र उनीहरूको कल्याण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले भन्नुभयो, प्रविधि र डिजिटल रूपान्तरणले पेन्सनभोगीहरूको र उनीहरूका परिवारहरूलाई सरल र पहुँचयोग्य सेवाहरू प्रदान गर्ने लक्ष्य राख्नुपर्छ। पेन्सन सेवाहरूमा डिजिटल प्रविधिको बढ्दो प्रयोगको बारेमा डाक्टर सिंहले भन्नुभयो, डिजिटल पहिचान र अनुहार पहिचान प्रविधिहरू मार्फत प्रक्रियाहरूलाई सरल बनाउने प्रयास भइरहेको छ। सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले भारतले 4G विश्वलाई पछ्याएको, 5G त्यससँगै तालमेल राखेको अनि 6G विश्वको नेतृत्व गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा इन्डियन फाउन्डेसन फर क्वालिटी म्यानेजमेन्ट सङ्गोष्ठीमा बोल्नुहुँदै श्री सिन्धियाले भन्नुभयो, पहिले देशमा दूरसञ्चार उपकरणहरू आयात गरिन्थ्यो तर अहिले निर्यात गरिँदैछ। उहाँले भन्नुभयो, देशमा 8-9 सेमी कन्डक्टर फ्याबहरू स्थापना भइरहेका छन्, जसमध्ये 1 उत्तर पूर्वमा अवस्थित छ। उहाँले भन्नुभयो, 2020 भारतीय मोबाइल उद्योगले लगभग 2 लाख करोडको मोबाइल फोनहरू उत्पादन गरिरहेको थियो तर आज 6 लाख करोडभन्दा बढीको मोबाइल फोनहरू देशमा उत्पादन भइरहेका छन्। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR Karsiang News अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। जनसेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रबाट निर्देशित र निरन्तर प्रतिबद्धता र सुशासनद्वारा प्रेरित सरकार 2047सम्ममा विकसित भारतको लागि अथक प्रयास गरिरहेको छ। समावेशी वृद्धि र सामाजिक सशक्तिकरणले जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले उत्तर प्रदेश र देशको विकासलाई कसरी आकार दिइरहेको छ भन्ने बारेमा जानकारी गराउनेछौँ।
1: नोएडा अन्तर्राष्ट्रिय विमानस्थल भारतको सबैभन्दा ठूलो ग्रिनफिल्ड विमानस्थल परियोजनाहरू मध्ये एक हो, जसको पहिलो चरण सार्वजनिक निजी साझेदारी पीपीएस मोडल अन्तर्गत करिब 11,200 करोड रुपियाँको कुल लागतमा निर्माण भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 28 मार्च 2026 यस विमानस्थलको उद्घाटन गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, विमानस्थलले विकसित उत्तर प्रदेश र विकसित भारतको अभियानमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ। प्रधानमन्त्रीले भन्नुहुन्छ,
2: विकसित युपी विकसित भारत अभियानका एक नयाँ अध्याय सुरु कर रहे हैं। देशका सबसे बडा प्रदेश आज देश के सबसे अधिक इंटरनेशनल एयरपोर्ट वाले राज्यों में से एक हो गया है। ये एयरपोर्ट पश्चिमी उत्तर प्रदेश के किसानों, छोटे और लघु उद्योगों, यहाँ के नौजवानों के लिए अनेक नए अवसर लेकर आने वाला है।
1: पहले चरण में यस विमानस्थल को यात्री व्यवस्थापन क्षमता वार्षिक 1,20,00,000 रहेको छ र भविष्यमा यसलाई बढाएर 7 करोड पुर्याइनेछ। यो विमानस्थल देशको उड्डयन पूर्वाधारलाई सुदृढ पार्न तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्नतर्फ एक महत्त्वपूर्ण कदम हो। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: सर्वोच्च अदालतले निर्वाचन आयोगको फर्म 6 कुनै पनि परिवर्तनलाई अनुमोदन नगरेको स्पष्ट पारेको छ। प्रधान न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको पीठले यो कुरा पुष्टि गरेको छ। अदालतले परिवर्तन कसले गरेको हो भनेर निर्धारण गर्न सम्बन्धित कागजपत्रहरू मगाएको छ। यो मुद्दा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण एसआइआरसँग सम्बन्धित छ। जनहित याचिकामा फर्म 6 आवेदकको पूर्ववर्ती र अघिल्ला एसआइआरहरूसँग सम्बन्धित विवरणहरू लागि अनुरोधमाथि प्रश्न उठाएको छ। याचिकामा निर्वाचन आयोगको सफ्टवेयरमा परिवर्तन भएको पनि आरोप लगाइएको छ। सर्वोच्च अदालतले यस विषयमा सूचना जारी गरेको छ र सोही मुद्दामा अर्को याचिकासँग जोडेको छ। निर्वाचन आयोगले पहिले मे 2026 बिहार एसआइआर मुद्दामा सर्वोच्च अदालतले फर्म 6 घोषणा लाई अनुमोदन गरेको बताएको छ। सर्वोच्च अदालतले अब स्पष्ट पारेको छ कि फर्म 6 गरिएका परिवर्तनहरूले स्वीकृति पाएको छैन। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले संस्कृति र सम्पदा देशको पहिचानका साथै रोजगारी, पर्यटन, उद्यमशीलता र आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा 5 कौटिल्य आर्थिक शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै उहाँले भारतले आफ्नो सांस्कृतिक सम्पदालाई आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। श्री शेखावतले सम्पदाको संरक्षण र भविष्यका सम्भावनाहरूसँग जोड्नु विकसित भारततर्फको महत्त्वपूर्ण कदम भएको बताउनुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले 3 उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि स्विजरल्यान्डका राष्ट्रपति गी पार्मेलिनले आज नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गर्नुभयो। कार्मिक लोक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रशासनले पेन्सनभोगीहरूले सामना गर्ने अनुभव र चुनौतीहरूबाट निरन्तर सिक्नुपर्छ र वर्तमान प्रणालीका कमजोरीहरूलाई सम्बोधन गर्न काम गर्नुपर्छ। सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले भारतले 4G विश्वलाई पछ्याएको, 5G त्यससँगै तालमेल राखेको अनि 6G विश्वको नेतृत्व गर्ने बताउनु भएको छ। अनि सर्वोच्च अदालतले निर्वाचन आयोगको फर्म 6 कुनै पनि परिवर्तनलाई अनुमोदन नगरेको स्पष्ट पारेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। समाचारको क्रममा भोलि बिहान 7:25 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: यो आकाशवाणी खरसाङ हो। अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार। 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषयमा हजुरहरूसँग कुराकानी गर्नेछु। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै होला आज विश्व शिक्षक दिवस हो र आज म तपाईँहरूलाई विश्व शिक्षक दिवस विषयमा नै कुराकानीहरू सुनाउनेछु। विश्व शिक्षक दिवस। शिक्षा मानव जीवनको आधार हो। शिक्षा बिना मानिसको व्यक्तिगत, सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास पूर्ण हुन सक्दैन। मानिसलाई ज्ञान, सीप, संस्कार, अनुशासन, नैतिकता र सही गलत छुट्याउने क्षमता प्रदान गर्ने महत्त्वपूर्ण माध्यम शिक्षा हो। शिक्षालाई प्रभावकारी र जीवन उपयोगी बनाउन शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। शिक्षक केवल पाठ्य पुस्तकमा भएका विषयवस्तु पढाउने व्यक्ति मात्र होइनन्, उनीहरू विद्यार्थीका मार्गदर्शक, प्रेरणाका स्रोत, सल्लाहकार तथा चरित्र निर्माणका आधार पनि हुन्। यही महत्त्वपूर्ण भूमिकालाई सम्मान र कदर गर्न प्रत्येक वर्ष अक्टोबर 5 विश्व शिक्षक दिवस मनाइन्छ। विश्व शिक्षक दिवसलाई अङ्ग्रेजीमा वर्ल्ड टिचर्स डे भनिन्छ। यो दिवस विश्वभरका शिक्षकहरूको योगदान, समर्पण र अधिकारप्रति सम्मान व्यक्त गर्ने अवसर हो। यस दिन शिक्षकहरूले समाज र राष्ट्रिय निर्माणमा पुर्याएको योगदानलाई स्मरण गरिन्छ। साथै शिक्षकहरूले भोगिरहेका समस्या, उनीहरूको पेशागत विकास, उचित पारिश्रमिक, काम गर्ने वातावरण र शिक्षाको गुणस्तरका विषयमा पनि चर्चा गरिन्छ। शिक्षक बलियो भएमा शिक्षा प्रणाली बलियो हुन्छ र शिक्षा प्रणाली बलियो भएमा राष्ट्रको भविष्य पनि उज्जवल हुन्छ। विश्व शिक्षक दिवसको इतिहास। विश्व शिक्षक दिवस हरेक वर्ष अक्टोबर 5 मनाइन्छ। सन् 1966 अक्टोबर 5 युनेस्को र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले शिक्षकको स्थिति सम्बन्धी महत्त्वपूर्ण सिफारिस अर्थात् रिकमेन्डेसन कन्सर्निङ द स्टेटस अफ टिचर्स स्वीकार गरेका थिए। यस सिफारिसले शिक्षकहरूको अधिकार, जिम्मेवारी, शिक्षा तथा तालिम, रोजगारीका अवस्था, पारिश्रमिक र पेशागत स्वतन्त्रता जस्ता विषयमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गरेको थियो। यसै ऐतिहासिक घटनाको सम्झना गर्दै सन् 1994 अक्टोबर 5 विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो। त्यस यता प्रत्येक वर्ष विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी शिक्षकहरूको योगदानको सम्मान गरिन्छ। विद्यालय, कलेज, विश्वविद्यालय तथा विभिन्न शैक्षिक संस्थाहरूमा शिक्षक सम्मान कार्यक्रम, अन्तर्क्रिया गोष्ठी, भाषण, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगिता आयोजना गरिन्छन्। विश्व शिक्षक दिवस केवल शिक्षकलाई फुलमाला लगाएर सम्मान गर्ने दिन मात्र होइन, यो दिन शिक्षकको पेसालाई मर्यादित र सम्मानित बनाउन आवश्यक नीतिहरूको चर्चा गर्ने अवसर पनि हो। शिक्षाको गुणस्तर सुधार गर्न सक्षम, प्रशिक्षित, उत्प्रेरित र सम्मानित शिक्षक आवश्यक हुन्छन् भन्ने सन्देश यस दिनले विश्वभर फैलाउँछ। श्रोता मित्र हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत विश्व शिक्षक दिवसको अवसरमा शिक्षक दिवस विषयमाथि नै केही कुराकानी र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त सुन्दै गर्नुहोस् यो मिठो गीत।

छनौट गर्न सहयोग गर्छन्। शिक्षक दिवसले समाजलाई शिक्षकको योगदान सम्झाउने काम गर्छ। डाक्टर, इन्जिनियर, वैज्ञानिक, राजनीतिज्ञ, कलाकार, व्यवसायी तथा अन्य सबै क्षेत्रमा सफल भएका व्यक्तिहरूको जीवनमा कुनै न कुनै शिक्षकको योगदान अवश्य हुन्छ। शिक्षकले विद्यार्थीको क्षमता विकासमा लगानी गर्छन्, तर त्यसको प्रत्यक्ष परिणाम तत्काल देखिँदैन। विद्यार्थी भविष्यमा सफल भएपछि मात्र शिक्षकको मेहनतको वास्तविक मूल्य देखिन्छ। यस दिवसले शिक्षकहरूको अधिकार र पेशागत सम्मानको विषयलाई पनि प्राथमिकता दिन्छ। शिक्षकले राम्रो वातावरणमा काम गर्न पाउनुपर्छ। उनीहरूलाई उचित पारिश्रमिक, आवश्यक तालिम, शिक्षण सामग्री, सुरक्षित कार्यस्थल र पेशागत विकासका अवसर उपलब्ध गराउनुपर्छ। शिक्षकको अवस्था राम्रो भएमा उनीहरूले अझ प्रभावकारी रूपमा शिक्षण गर्न सक्छन्। शिक्षकको भूमिका। शिक्षकलाई समाजको मार्गदर्शक भनिन्छ। शिक्षकको मुख्य जिम्मेवारी विद्यार्थीलाई ज्ञान प्रदान गर्नु भए पनि उनीहरूको भूमिका त्यतिमै सीमित हुँदैन। शिक्षकले विद्यार्थीको बौद्धिक, भावनात्मक, सामाजिक तथा नैतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्। सबैभन्दा पहिले शिक्षक ज्ञानका स्रोत हुन्। उनीहरूले विद्यार्थीहरूलाई विभिन्न विषयको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्छन्। तर आधुनिक समयमा शिक्षकको भूमिका केवल जानकारी दिने भन्दा पनि विद्यार्थीलाई आफै सिक्न, सोच्न र समस्या समाधान गर्न सक्षम बनाउनेतर्फ केन्द्रित भएको हुन्छ। दोस्रो, शिक्षक चरित्र निर्माणका आधार हुन्। विद्यार्थीले शिक्षकको व्यवहार, बोली, अनुशासन र कार्यशैलीबाट धेरै कुरा सिक्छन्। शिक्षकले इमानदारी, समय पालन, मेहनत, सहकार्य, सहिष्णुता र जिम्मेवारी जस्ता गुणहरू सिकाउन सक्छन्। तेस्रो, शिक्षक प्रेरणाका स्रोत हुन्। कतिपय विद्यार्थी आफ्नो क्षमताबारे अनिश्चित हुन्छन्। यस्तो अवस्थामा शिक्षकले उनीहरूलाई प्रोत्साहन गरेर आफ्नो प्रतिभा पहिचान गर्न सहयोग गर्न सक्छन्। शिक्षकको एउटा सकारात्मक शब्दले पनि विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। चौथो, शिक्षक समाज परिवर्तनका अभियन्ता हुन्। शिक्षित र सचेत नागरिक निर्माण गरेर शिक्षकले समाजलाई सकारात्मक दिशातर्फ लैजान सहयोग गर्छन्। बाल बालिकामा वैज्ञानिक सोच, मानवता, सामाजिक जिम्मेवारी र लोकतान्त्रिक मूल्य विकास गराउनु पनि शिक्षकको महत्त्वपूर्ण जिम्मेवारी हो। शिक्षक र राष्ट्रिय निर्माण। कुनै पनि राष्ट्रको भविष्य त्यस देशका बाल बालिका र युवाको गुणस्तरीय शिक्षामा निर्भर हुन्छ। विद्यार्थीलाई योग्य, जिम्मेवार र नैतिक नागरिक बनाउन शिक्षाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले शिक्षकलाई राष्ट्रिय निर्माता पनि भनिन्छ। राष्ट्रिय निर्माणका लागि केवल भौतिक पूर्वाधार पर्याप्त हुँदैन। देशलाई इमानदार, दक्ष, सृजनशील र जिम्मेवार जनशक्ति आवश्यक हुन्छ। यस्तो जनशक्ति तयार पार्ने प्रमुख संस्था विद्यालय हो र विद्यालयको केन्द्रमा शिक्षक हुन्छन्। शिक्षकले विद्यार्थीलाई देशप्रेम, सामाजिक सद्भाव, समानता, न्याय, मानव अधिकार र वातावरण संरक्षण जस्ता विषयमा सचेत गराउँछन्। यसरी शिक्षकले भविष्यका नागरिक तयार पारेर राष्ट्रको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँछन्। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँस।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि पनि हजुरहरूलाई सही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। भारतमा शिक्षक दिवस र यसको सान्दर्भिकता। भारतमा पनि शिक्षकको सम्मान र योगदानलाई उच्च महत्त्व दिइन्छ। विद्यालय तथा विभिन्न शैक्षिक संस्थाहरूले शिक्षकप्रति सम्मान व्यक्त गर्न शिक्षक दिवस तथा अन्य कार्यक्रम आयोजना गर्ने गर्छन्। भारतमा राष्ट्रिय शिक्षक दिवस र विश्व शिक्षक दिवस दुवै सन्दर्भमा शिक्षकको भूमिका र शिक्षकको महत्त्वबारे चर्चा हुने गरेको पाइन्छ। भारत जस्तो विकासोन्मुख देशका लागि गुणस्तरीय शिक्षा अत्यन्तै आवश्यक छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि पर्याप्त शिक्षक स्रोत साधन, दक्ष शिक्षक, प्रविधि र पूर्वाधारको आवश्यकता छ। यस्तो अवस्थामा शिक्षकहरूले चुनौतीपूर्ण परिस्थितिमा पनि शिक्षण कार्य गरिरहेका छन्। भारतमा धेरै शिक्षकले सीमित स्रोत साधनमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गरिरहेका छन्। विशेष गरी दुर्गम क्षेत्रका विद्यालयमा शिक्षकले विभिन्न कठिनाइको सामना गर्नुपर्छ। कतिपय ठाउँमा विद्यालयसम्म पुग्न लामो दूरी हिँड्नुपर्ने, पर्याप्त शिक्षण सामग्री नहुने तथा प्रविधिको पहुँच सीमित हुने अवस्था पनि देखिन्छ। यस्ता चुनौतीका बावजुद शिक्षकले विद्यार्थीको भविष्य निर्माणमा योगदान दिइरहेका छन्। त्यसैले भारतमा विश्व शिक्षक दिवसको सन्देश अझ महत्त्वपूर्ण छ। शिक्षकलाई केवल सम्मानका शब्दहरू प्रदान गर्नु पर्याप्त छैन। उनीहरूको काम गर्ने वातावरण सुधार्नु, तालिम तथा प्रविधिको पहुँच बढाउनु, उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्नु तथा शिक्षण पेसालाई सम्मानित बनाउनु अति नै आवश्यक छ। आधुनिक युगमा शिक्षकको भूमिका। आजको युग सूचना र प्रविधिको युग हो। इन्टरनेट, मोबाइल, कम्प्युटर र कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिले शिक्षण तथा सिकाइको स्वरूप परिवर्तन गरिरहेका छन्। विद्यार्थीले इन्टरनेटबाट केही सेकेन्डमै ठूलो मात्रामा जानकारी प्राप्त गर्न सक्छन्। यस्तो अवस्थामा शिक्षकको भूमिका अझै महत्त्वपूर्ण बनेको छ। अझ शिक्षकले केवल जानकारी दिने व्यक्तिको भूमिका निर्वाह गर्नु पर्दैन, बरु विद्यार्थीहरूलाई सही जानकारी पहिचान गर्न, गलत सूचना छुट्याउन, स्रोतको विश्वसनीयता जाँच र प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सिकाउनुपर्छ। डिजिटल प्रविधिको उचित प्रयोग, साइबर सुरक्षा, डिजिटल साक्षरता र जिम्मेवार प्रविधि प्रयोगबारे पनि शिक्षकले विद्यार्थीलाई सचेत गराउन अति नै आवश्यक छ। यसका साथै आधुनिक शिक्षकले विद्यार्थीको व्यक्तिगत भिन्नतालाई बुझ्नुपर्छ। प्रत्येक विद्यार्थीको क्षमता, रुचि, सिक्ने गति र पारिवारिक पृष्ठभूमि फरक हुन्छ। त्यसैले सबै विद्यार्थीलाई एउटै तरिकाले पढाउनुको सट्टा उनीहरूको आवश्यकता अनुसार शिक्षण विधि अपनाउनु प्रभावकारी हुन्छ। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध शिक्षा प्रक्रियाको महत्त्वपूर्ण पक्ष हो। राम्रो सम्बन्धमा विश्वास, सम्मान, सहयोग र संवाद हुन्छ। विद्यार्थीले आफ्ना समस्या तथा जिज्ञासा शिक्षकसँग खुलेर राख्न सक्ने वातावरण हुनुपर्छ। शिक्षकले विद्यार्थीलाई डर देखाएर होइन, प्रेरणा र प्रोत्साहनद्वारा सिकाउनुपर्छ। त्यस्तै विद्यार्थीले पनि शिक्षकको ज्ञान, समय र मेहनतको सम्मान गर्नुपर्छ। शिक्षक र विद्यार्थीबीच सकारात्मक सम्बन्ध भएमा सिकाइ अझ प्रभावकारी हुन्छ। निष्कर्षमा भन्नुपर्दा, विश्व शिक्षक दिवस शिक्षकको योगदानलाई सम्मान गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो। हरेक वर्ष अक्टोबर 5 मनाइने यस दिवसले विश्वभरका शिक्षकको भूमिका, अधिकार, जिम्मेवारी र पेसागत अवस्थाप्रति ध्यान आकर्षित गर्छ। शिक्षकले विद्यार्थीलाई केवल पुस्तकको ज्ञान मात्र दिँदैनन्, उनीहरूले जीवन जिउने कला, नैतिकता, अनुशासन, जिम्मेवारी र सही बाटो पहिचान गर्ने क्षमता पनि विकास गर्छन्। शिक्षक राष्ट्रका वास्तविक निर्माता हुन्।
आजको विद्यार्थी नै भोलिको डाक्टर, इन्जिनियर, वैज्ञानिक, कलाकार, नेता, उद्यमी, समाजसेवी वा उनी पनि सफल शिक्षक बन्ने भएकाले उनीहरूको भविष्य निर्माणमा शिक्षकको योगदान अमूल्य हुन्छ। त्यसैले शिक्षकलाई सम्मान गर्नु भनेको राष्ट्रको भविष्यलाई सम्मान गर्नु हो। विश्व शिक्षक दिवसले हामीलाई शिक्षकप्रति कृतज्ञ बन्न मात्र होइन, शिक्षाको गुणस्तर सुधार गर्न पनि प्रेरणा दिन्छ। शिक्षकलाई उचित सम्मान, पारिश्रमिक, तालिम, प्रविधि तथा सुरक्षित र सकारात्मक कार्य वातावरण उपलब्ध गराउन सकेमा उनीहरूले अझ प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन्। अन्ततः शिक्षक दिवस एक दिनको उत्सव मात्र नभई शिक्षाको योगदानलाई सधैँ सम्झने र सम्मान गर्ने अवसर हुनुपर्छ। विद्यार्थी, अभिभावक, विद्यालय, समाज र सरकारले शिक्षकको महत्त्व बुझेर उनीहरूलाई आवश्यक सहयोग गर्न सकेमा गुणस्तरीय शिक्षा र समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। त्यसैले शिक्षाको सम्मान नै राष्ट्रको सम्मान हो भन्ने भावनालाई आत्मसात गर्दै विश्व शिक्षक दिवस मनाउनु आजको आवश्यकता हो। श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ

आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत विश्व शिक्षक दिवसको अवसरमा विश्व शिक्षक दिवस विषयमाथि नै केही कुराकानी र आजलाई भने प्रस्तुत योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: तर श्रोताहरू अब प्रस्तुत छ सेवा संकल्प अभियानबारे विशेष प्रस्तुति।
1: श्रोतागण नमस्कार। आजको चर्चा चौतारीमा हामी कुरा गर्नेछौ वनवासी कल्याण आश्रमको जिल्ला राज्य र राष्ट्रिय खेल प्रतिस्पर्धा र प्रधानमन्त्री नरेन्द्र मोदीको खेलो इन्डिया आन्दोलन जो आज विभिन्न संघ संस्था र जनताको जन आन्दोलन बनिसकेको छ। र आज हामीसँग उपस्थित हुनुहुन्छ वनवासी कल्याण आश्रमका दार्जिलिङ जिल्लाका संयोजक श्री बलराम शर्मा। उहाँका साथ हामीसित उपस्थित हुनुहुन्छ महेन्द्र थापाजी हुनुहुन्छ र कल्याण आश्रम विज्ञान मञ्च दार्जिलिङ शाखाको प्रभारी हुनुहुन्छ। र यसै क्रममा हामीसित उपस्थित हुनुहुन्छ प्रेम बहादुर मल्ल र उहाँ दार्जिलिङ जिल्लाको वनवासी कल्याण आश्रमको उपाध्यक्ष हुनुहुन्छ। र यसै क्रममा हामीसित उपस्थित हुनुहुन्छ अरुण कुमार खवासी र उहाँ पनि वनवासी कल्याण आश्रमको प्रचार प्रसार सचिव। र आज सेल्पुको केएन मेमोरियल विद्यालय एकाडेमीको प्राङ्गणमा वनवासी कल्याण आश्रमले दार्जिलिङ जिल्ला स्तरीय वनवासी खेल महोत्सवको आयोजन गर्यो, जसमा विभिन्न विधामा जसरी दौड, हाई जम्प, लङ जम्प, सर्ट फुट र अन्य कतिपय खेल प्रतिस्पर्धाहरूमा खेलाडीहरूले भाग लिए र आजको यो खेलका विजेताहरूले पश्चिम बङ्गाल राज्य स्तरीय वनवासी खेल महोत्सव बानरहाटमा आयोजित हुनेवाला छ र त्यसमा विजेता खेलाडीहरूले राज्य स्तरको खेलमा प्रतिस्पर्धा गर्न पाउनेछन्। बलरामजी, महेन्द्रजी, मल्लजी र अरुणजी, तपाईँहरूलाई आकाशवाणी समाचार खरसाङको यस चर्चा चौतारीमा स्वागत छ। म अशोक चौरसिया। श्रोतागण, त अब चर्चा सुरु गरौँ। बलरामजी, आज जुन आदिवासी या वनवासी खेल महोत्सवको आयोजन सेल्पो सिटोङ खण्ड तिनमा आयोजित गरियो, यसबारे तपाईँ के भन्नुहुन्छ?
2: आज विशेष गरेर वनवासी कल्याण आश्रम दार्जिलिङ जिल्ला समितिले यस सेल्पो सिटोङमा एक दिवसीय वार्षिक खेलकुद आयोजना गरियो र विशेषै हामी के भन्न चाहन्छौँ भने यो जुन एथलेटिक्स गेम हामीले गरेको छौँ र एथलेटिक्स गेम यथावत रहोस् अनि आउनेवाला दिनमा हाम्रो युवा युवती भाइ बहिनीहरूलाई उच्च स्तरीय मञ्च प्रदान गर्नुको लागि कल्याण आश्रमले प्रत्येक वर्ष यसरी सेलेक्सन प्रतियोगिताहरू गर्छ र यसरी नै हामी उच्च स्तरीय मञ्च प्रदान गर्नुको लागि नै यस खेलकुद हामी आयोजना गर्न गइरहेको छौँ।
1: बलरामजी, आज खेलकुद त आयोजन गर्नुभयो र यसमा कुन कुन प्रकारको खेलहरू यानि एथलेटिक्स खेलहरू भए र यसमा कतिजना र कुन कुन उमेरको युवाहरूले युवतीहरूले नानीहरूले भाग लिए?
2: यसमा 100 मिटर, 200 मिटर, 800 मिटर, 1500 मिटर अनि लङ जम्प र सर्ट फुटमा हामीले खेल आज आयोजना गर्यौँ र यसमा 14 वर्षदेखि 17 वर्षसम्म सब जुनियर र जुनियर 17 वर्षदेखि 20 वर्षसम्मका नानीहरूले भाग लिए।
1: अनि यसमा

0: प्रतिस्पर्धाहरूमा प्रथम, द्वितीय, तृतीय हुनेहरूले राज्य स्तरमा कहिले र कहाँ प्रतियोगिता र प्रतिस्पर्धा गर्नेछन्?
1: जुन खेलाडी प्रथम अनि द्वितीय स्थान ओगटेका छन् उहाँहरू जलपाइगुडी जिल्लाको बानरहाटमा 31 अक्टोबर अनि 1 नोभेम्बरमा हुन गइरहेको स्टेट लेभल खेलमा भाग लिनुपर्नेछ। अनि स्टेट लेभलमा प्रथम स्थान ओगट्ने खेलाडी उडिसाको कलिङ्ग स्टेडियममा डिसेम्बर महिनाको 28, 29, 30 तारिक यसै वर्षको अन्तिम वर्षमा उहाँ भाग लिन जानुपर्नेछ।
0: बलरामजी, प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले खेलो इन्डिया मिसन सुरु गर्नुभएको छ र त्यो आज जन आन्दोलन बनेर गएको छ, र खेलो इन्डिया मिसनकै यो कतै पार्ट त होइन?
1: कल्याण आश्रमको विभिन्न आयामहरू चल्छ र विभिन्न आयामहरूमा एउटा आयाम हो खेलकुद आयाम, र यो खेलकुद आयाम वर्षै पछि हुन्छ, वार्षिक हुन्छ, र यो कल्याण आश्रमको आफ्नै एक्स्ट्रा आयाम हो, यो आफ्नो आयाम हो, यसले गर्दाखेरि यो खेलो इन्डियासँग यो जोडिएको छैन।
0: हजुर, तर खेलो इन्डियाले गाउँ गाउँतिर स्कुल स्कुलबाट खेल प्रतियोगिता, खेल प्रतिवादी, खेल ट्यालेन्टलाई विकसित गर्ने जुन काम गर्दैछ त्यही काम त तपाईँहरूले पनि गर्दैछ, र यो त्योसँग र तपाईँहरूको प्रोग्राम त प्रायः प्रायः झन्डै मेल खान्छ, होइन?
1: मेल खान्छ त, उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ हामीलाई, तर हाम्रो सबै खेलाडीदेखि लिएर खेलकुददेखि लिएर अल इन्डियाले जुन खेल दिएको छ हामीलाई, अल इन्डिया स्तरमा जुन चाहिँ खेल सेलेक्सन भएर आएको छ अल इन्डियाको क्याबिनेटले गरेको छ, त्यही खेल नै हामी जिल्लाबाट स्टेट, स्टेटबाट हामी नेसनल पुऱ्याउँछौँ।
0: माने भारत सरकारले जुन जुन प्रकारको खेललाई नोटिफाई गरेको छ,
1: हजुर,
0: त्यो खेलहरूलाई तपाईँहरूले प्रमोट गर्ने काम
1: भारत सरकार भन्दा पनि वनवासी कल्याण आश्रमको टिमले।
0: ठिक छ। अनि बलरामजी, आज जुन यो प्रतिस्पर्धा भयो यसमा केवल वनवासी यानि सिडुल ट्राइब नानीहरूलाई लिएर कार्यक्रम गरियो, यसको कारण के होला?
1: वनवासी कल्याण आश्रम विशेष वनवासी समाजलाई उत्थान गर्ने सङ्गठन भएको नाताले गर्दाखेरि हामीहरू सेड्युल ट्राइब नानीहरूलाई नै विशेष ध्यान दिन्छौँ र वनवासीलाई नै विशेष हामी ध्यान दिन्छौँ, अनि यसमा राई जातिहरूले चाहिँ खेल्नु पाउनेछ, भाग लिनु पाउनेछ।
0: अच्छा, माने जो घोषित सेड्युल ट्राइब छन् त्यसमा राई समाजले पनि
1: भाग चाहिँ लिनु पाउँछ,
0: भाग लिने अनुमति
1: दिए
0: तपाईँहरूले दिनुहुन्छ। र यसो देखिन्छ जनजाति समाजमा खेलको प्रति ऊर्जा चासो देशभरि धेरै देखिन्छ, क्या त्यो ऊर्जालाई तपाईँहरूले एउटा ट्यालेन्टको रूपमा विकसित गर्ने, खोजी गर्ने र मञ्च प्रदान गर्ने काम त कतै गरिरहनु भएको छैन?
1: हजुर, गरिराखेको छौँ हामीले। हाम्रो वर्षैपछि खेलकुद चल्छ अनि जग्गा जग्गामा गाउँ गाउँमा हाम्रो खेलकुद केन्द्रहरू चल्छ, त्यही खेलकुद केन्द्रबाट हाम्रो खेलाडीहरू जिल्ला स्तर खेलमा आउँछन्, र विगत वर्षहरूमा पनि कालिम्पोङमा थुप्रै गोल्ड मेडलहरू कालिम्पोङ जिल्लाबाट ल्याइसकेको छ है, नेसनल जितेर। त्यसले गर्दा अब यस वर्ष पनि अब हेरौँ, नेसनल जान्छन् हाम्रो नानीहरू र गोल्ड मेडल ल्याउँछन् भन्ने हाम्रो आशा छ, र कल्याण आश्रमले यसरी नै प्रत्येक वर्ष नै काम गरिराखेको छ खेल जगतमा।
0: हजुर, महेन्द्र थापाजी, तपाईँले एउटा सेकेन्डरी विद्यालय पनि चलाउनुहुन्छ सिटङ जस्तो ठाउँमा, र यहाँ पनि विद्यार्थीहरूको स्ट्रेन्थ तपाईँको विद्यालयमा राम्रो रहेको मैले जानकारी पाएँ, र खेलो इन्डिया मुभमेन्ट जुन प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा प्रत्येक विद्यालय, कलेज, विश्वविद्यालय र गाउँ सहरसम्म एउटा जन आन्दोलन भएको छ, र त्यसमा तपाईँको स्कुल र त्यो खेलो इन्डिया यो मिसन र मुभमेन्ट आन्दोलनबारे के भन्नुहुन्छ?
2: विशेष खेलो इन्डियाको कुरा गर्नुपर्दाखेरि भारतवर्षमा तपाईँको आज जबसम्म मोदी सरकार आउनुभन्दा अगाडि चाहिँ तपाईँको एकदमै खेलकुदमा चाहिँ हामी पछाडि थियौँ विश्वमा चाहिँ। जब भारत सरकारमा सरकार परिवर्तन भएपछि चाहिँ तपाईँको जुन प्रकारले द्रुत गतिमा परिवर्तन आएको छ, जस्तै तपाईँको बक्सिङमा भयो, हकीमा भयो, फुटबलमा भयो, अनि क्रिकेट त

0: पहिलेदेखि खेल्ने हो, त्यति मात्रै नभएर विशेष गरेर एकदमै विभिन्न अनौठो खेलकुदहरूलाई पनि भारत सरकारले चाहिँ प्रोत्साहन दिनुहुँदैछ। अनि तपाईँले सोध्नुभएको प्रश्नमा हाम्रो स्कुल र खेलो इन्डिया, हेर्नुहोस् अब हामी त एउटा दुर्गम क्षेत्रमा भएको स्कुल हो र यसमा हामीलाई खेलो इन्डियासँग जोडिनु हामीलाई निकै साह्रो पर्छ। र साह्रो पर्दाखेरि चाहिँ के हुन्छ भनेदेखिलाई हामीलाई अब वनवासी कल्याण आश्रम हुनुहुन्छ, उहाँहरूसँग हामी जोडिन्छौँ अनि हाम्रो जति पनि गाउँ एरियामा भएका नानीहरूलाई हामी लिएर हामी खेल्ने कोसिस गर्छौँ। गर्दाखेरि चाहिँ अब नानीहरूले पनि कति नानीहरूले चाहिँ यसमा राम्रो तपाईँको अब राम्रो मौका पाउँछन् माथि गएर भारतको निम्ति अझै नाम रोसन गर्नको निम्ति।
1: हजुर, यो खेलो इन्डिया जुन मिसन छ यो एउटा जन आन्दोलन भइरहेको छ र यसले खेलको क्षेत्रमा जिल्ला राज्य राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा थुप्रो खेलाडीहरू विकसित गरेको छ, यसबारे तपाईँ के भन्नुहुन्छ?
0: जस्तै अब तपाईँले भन्नुहुँदैछ खेलो इन्डियाले विकसित गरेको खेलाडीहरू भन्नुहुँदैछ, आज ज्वलन्त उदाहरण आज जुन चाहिँ एसियन गेम भइरहेछ, 20 एसियन गेम भइरहेको छ, त्यहाँनिर हाम्रो महिलाहरूले रिलेमा स्वर्ण पदक जितेका छन्, त्यति मात्रै नभएर
1: सुटिङमा
0: जितेका छन, त्यति मात्र पोल वर्ल्ड त्यसमा छन् अनि लङ जम्पमा पनि मेडलहरू आउन थालेका छन्। र खेलो इन्डिया चाहिँ एउटा यस्तो हो तपाईँको एउटा चाहिँ एउटा जनआन्दोलन हो, विशेष गरेर युवाहरूको निम्ति।
1: हजुर,
0: अनि यसमा के हुन्छ भनेर भन्दाखेरि मैले जानेको चाहिँ उहाँहरूको एउटा प्लान, गभर्मेन्टको एउटा प्लान छ। के प्लान भन्दाखेरि चाहिँ प्रत्येक स्कुलहरूलाई यसलाई संलग्न गराएर अनि त्यहाँदेखि तपाईँको कलेजहरूलाई संलग्न गराएर अनि युनिभर्सिटिजहरूलाई संलग्न गराएर अनि सबैबाट गरेर स्टेटमा अनि स्टेटबाट तपाईँको राष्ट्रिय खेलाको निम्ति चाहिँ उहाँले जुन आन्दोलन गर्नुहुँदैछ खेलप्रतिको आन्दोलन, यसमा चाहिँ अब यसको चाहिँ कुनै प्रकारले पनि यसलाई चाहिँ अब हामीले नकार्न चाहिँ सक्दैनौँ र आउने दिनमा खेलो इन्डियाको द्वारा चाहिँ भारतको भविष्य चाहिँ एकदम उज्जवल देख्छु।
1: हजुर हजुर, यानि खेलो इन्डियाले देशमा एउटा परिवर्तन ल्याइरहेको छ खेलको क्षेत्रमा,
0: अवश्य,
1: र विद्यार्थीहरूमा खेल्ने प्रतिभा र चासो बढेको छ र जुन ट्यालेन्ट्सहरूले गाउँघरमा अनदेखा गरेर बसेका थिए त्यस्तो प्रतिभाशाली खेलाडीहरूलाई खोज्ने, उनीहरूलाई अझै तिखार्ने, अझै योग्य बनाउने र राम्रो मञ्च प्रदान गर्ने काम मोदी सरकारले गरिरहेको छैन त?
0: हजुर,
1: प्रेम बहादुर मल्लजी, प्रधानमन्त्री नरेन्द्र मोदीले खेलो इन्डियाको साथसाथ फिट इन्डिया, अब खेलो इन्डिया त केवल खेलाडीहरूको लागि भयो, स्पोर्ट्सम्यानहरूको लागि भयो, तर आम मानिसहरूको निम्ति पनि उहाँले एउटा फिट इन्डिया जन आन्दोलन सुरु गर्नुभएको छ र देशको प्रत्येक नागरिक फिट हुनुपर्छ, यानि प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यको निम्ति समय दिनु पर्यो, बिहान मर्निङ वक गर्नु पर्यो, जगिङ गर्नु पर्यो, केही एक्सर्साइज गर्नु पर्यो, आसन व्यायाम गर्नु पर्यो, स्वयंलाई फिट राख्नु पर्यो, यसबारे तपाईँ के भन्नुहुन्छ?
2: र मेरो चाहिँ खास यो भनाइ छ, सबै कुरो खेलकुददेखि लिएर हर कुरोलाई सक्षम राख्नुको लागि स्वयं सक्षम हुनुपर्छ है।
1: हजुर,
2: आफ्नो शरीर, आफ्नो विचार, आफ्नो धैर्य राखेन भने सायद हामी त्यो लक्ष्यमा पुग्न सक्दैनौँ।
1: हजुर,
2: हामी त्यो लक्ष्यमा पुग्न यो आज भारतको जुन प्रधानमन्त्री खेलो इन्डियाको लागि जुन प्रोत्साहन, फिट इन्डियाको लागि जो प्रोत्साहन दिएको छ,
1: हजुर,
2: त्यससँग चाहिँ म गर्वित छु।
1: हजुर,
2: किनभने आज जतिजना छोडिएको छ जसले इन्करेज नपाएको, जसले तपाईँको त्यसलाई हौसला नपाएकोले चाहिँ आज पाउँदैछ, पाउने मौका जुरेको छ। किनभने उहाँले आज चाहिँ हामीलाई स्कोप बेगर त हामी अगाडि बढ्न सक्दैनौँ। आज जब आज म सरकार चेन्ज भएकोदेखि हेर्दा चाहिँ खेलकुदको लागि र आज आफ्नो स्वास्थ्यको लागि कतिवटा कुरोमा उहाँले यत्रो प्रोत्साहन दिएको छ, मैले उनलाई सरकार ठुलो बनाएर भनेको होइन, जुन कार्यलाई भनेको,
1: हजुर,
2: कार्यक्रम चाहिँ उसले चाहिँ यस्तो खालको गरेको छ, आज देश बच्नु नै आज आफ्नो स्वास्थ्य बस्नुपर्छ पहिला।
1: हजुर हजुर,
2: हो, जब स्वास्थ्य बाँचेन भने चाहिँ देश बाँच्दैन।
1: हजुर हजुर,
2: हो, त्यस कारणले यो जति स्वास्थ्यलाई ध्यानमा राख्नुहोस् आज मर्निङ वक समय, जस्तो म आज यत्रो एज 76 टु रनिङमा छु र पनि म प्रत्येक दिन म खेतमा हुन्छु, म कृषक हुँ।
1: हजुर,
2: मैले 2014 त स्टेट लेभलको एवार्ड पाएको ओरेन्जमा है, र अझै पनि म बेलुका शाम तक बारीमा काम गर्छु
1: मेरो
2: स्वास्थ्यको लागि। नानीहरूले भन्छ रोकथाम गर्छ, बाबा अब होमिएज छैन भन्छ, सबै कुरो नानीहरूको उपदेशमा

0: हुन्छु म यो देश मान्दिनँ, किन यो चाहिँ मेरो मेडिसिन हो।
1: हजुर हजुर,
0: आज मैले स्वास्थ्यलाई शान्ति राखेँ भने मलाई रोग पैदा हुन्छ, कुन चाहिँ मेडिकलमा लाने?
1: हजुर हजुर, खर्च हुन्छ, आर्थिक नोक्सानी हुन्छ, घरको जुन एउटा सञ्चित धन हुन्छ त्यो त्यसको नाश हुन्छ अप्रत्यक्ष रूपमा। अनि प्रधानमन्त्री नरेन्द्र मोदीजीको जुन सपना छ कि फिट इन्डिया भयो भने मानिसहरूको जुन बिमारी हुँदाखेरि जुन खर्च हुन्छ त्यो खर्च बाँच्छ, प्लस घर परिवारको माहौल राम्रो हुन्छ, घर समाजको माहौल राम्रो हुन्छ, राज्यको र देशको र समाजको स्वस्थ यदि शरीर छ भने विकास पनि स्वस्थ हुन्छ र 2047 एउटा सशक्त भारत, विकसित भारत बनाउने लक्ष्यतर्फ देश अग्रसर हुन्छ, होइन त?
0: पक्का।
1: भगीरथ शर्माजी, प्रधानमन्त्री नरेन्द्र मोदीको जुन यो भिजन छ खेलो इन्डिया, फिट इन्डिया, यसरी नै उहाँले समाजको हरेक क्षेत्रमा केही न केही योजना लगा ल्याएर समाजलाई सशक्त र शक्तिशाली बनाउने, स्वस्थ समाज, स्वस्थ राष्ट्र, विकसित राष्ट्र बनाउने योजनामा काम गरिरहनु भएको छ। यसबारे समाजमा उहाँको यो भिजनले के कति लाभ तपाईँले देख्नुहुँदैछ र 2047 यसले देशलाई र समाजलाई राष्ट्रलाई के कति लाभ पुर्याउनेछ?
2: यो खेल भनेको यस्तो हो, मान्छेलाई चाहिँ एउटा जरुरत पनि छ जसले आफू स्वस्थ रहनुको लागि चाहिँ बहुत आवश्यकता छ। जस्तो नानीहरूलाई मात्रै नभएर जति जति अब मान्छेहरू जति पाको हुँदै जान्छ, उमेर बढ्दै जान्छ, उनीहरूलाई पनि स्वस्थ रहनुको लागि चाहिँ बहुत आवश्यकता छ। साथसाथै अहिले भारतमा विशेष गरी प्रधानमन्त्री मोदीले जुन योजनाहरू चलाउनु भएको छ, जुन खेलो इन्डिया जस्ता, जसले चाहिँ गाउँका सशक्त विकास साथै खेलकुदमा चाहिँ विकास भएर जाँदैछ। जस्तो दुर्गम क्षेत्रका जुन नानीहरू थियो उनीहरूलाई पनि एउटा टेवा पुगेको छ,
1: हजुर,
2: जसले पनि उनीहरूलाई माथिल्लो अहोदामा पुर्याउनको लागि चाहिँ टेवा पुगेको छ। उनीहरू शारीरिक भयो, मानसिक भयो, विकास हुँदैछ, जसले चाहिँ गर्दाखेरि गाउँका मानिसहरू पनि जस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यो माध्यमद्वारा चाहिँ उपुगेर खेलिरहेका छन् र विभिन्न प्रकारका मेडलहरू पनि उसले जितिरहेका छन् उहाँहरूले। उदाहरण स्वरूप अब दार्जिलिङबाटै विभिन्न अहिले मसिनो गाउँहरूतिर पनि जस्तो खेलकुदहरू भएर
1: रुचि बढेको छ,
2: जसरी
1: आज सिटुङमा तपाईँहरूले
2: खेल भयो यसरी बढेको छ। र यो यहाँ मात्रै नभएर जस्तो गाउँको दुर्गम अझै दुर्गम क्षेत्र जस्तो त गाडीहरू पनि पुग्दैन, त्यहाँको नानीहरू विभिन्न अन्तर्राष्ट्रिय खेल जगतमा चाहिँ भाग लिनुको लागि गइरहेका छन्।
1: माने तपाईँ भन्नुहुन्छ फिट इन्डिया मुभमेन्ट र खेलो इन्डिया मुभमेन्टले एउटा जन आन्दोलनको रूप त लिएको छ, तर यसले देशलाई सार्थक परिणाम पनि दिइरहेको छ र प्रधानमन्त्रीको नरेन्द्र मोदीजीले जुन भिजन देख्नु भएको छ 2047 भारतलाई विकसित राष्ट्र बनाउने, त्यो दिशातर्फ पनि योगदान यस प्रकारमा भइरहेको तपाईँले देख्नुहुन्छ। हस्त, धन्यवाद बलरामजी, अनि हाम्रो महेन्द्रजी, प्रेमजी र भगीरथजी, आकाशवाणी समाचार खरसाङसित तपाईँहरूले आफ्नो बहुमूल्य समय दिएर यस चर्चा चौतारीमा भाग लिनुभयो, तपाईँहरूलाई पुनः एकपल्ट धन्यवाद र नमस्कार। श्रोतागण, यो चर्चा चौतारीको कार्यक्रम तपाईँहरूले हाम्रो सोसियल मिडिया ह्यान्डल @xaiarnewsKarsang, युट्युब च्यानल @aircarsang र फेसबुक आकाशवाणी समाचार नेपालीमा पनि सुन्न सक्नुहुनेछ, आफ्नो मन्तव्य राख्न सक्नुहुनेछ। धन्यवाद।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय रातिको 10:30 भयो। यसका साथ अब आजको हाम्रो अधिवेशन यही समाप्त हुन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित हुनेछौँ एफएम 103.5 मेगाहर्जमा प्रभातकालीन अधिवेशन लिएर। हवस् त, अहिलेलाई उद्घोषक म देवेन्द्र, प्राविधिक मित्रहरू महेश थामी एवं फुलेन रोय लगायत प्रस्तुति सहयोगी सन्दीपलाई आज्ञा दिनुहोस्। शुभरात्रि, जय हिन्द।